0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्।
10: सर सधैँ यस्तै भनेर जानुहुन्छ?
11: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा, हाम्रै धादिङ्गेसी पुछार बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ,
13: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
12: सम्पर्क नम्बर 9860628116, 9082479417।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएनको फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 19 गते सोमबार अक्टोबर 5 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको दशमी तिथि विश्व शिक्षक दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह। लोकतन्त्रको ठेका नलिन पुराना दललाई रासपा सभापतिको सुझाव। पार्टी बदल्ने सभापति थापाको रोडम्याप।
1: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना। कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता। स्याप्रो हाइड्रो पावरबाट परीक्षण उत्पादन शुरू।
0: चाडपर्वलाई अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने। अनाधिकृत पार्किङले दुर्घटना बढ़ायो। विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै।
1: फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किँदै मलेसियाबाट 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथियोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
0: र ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमानमा। पथारी शनिस्तरीय गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने। ताप्लेजुङमा खेलकुद महोत्सव हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशन। लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता र दलहरू बीचको एक अर्कालाई आरोप प्रत्यारोप।
1: कांग्रेस सभापति गगन थापाले परम्परागत शैलीभन्दा बाहिर निस्केर निर्वाचन संगठन सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनीतिक मार्गचित्र सहितको राजनीतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि समेत बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनैतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
3: रोचक के भयो, नेपालमा एन्टाई पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, चिया खाउ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
1: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अट्कलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अट्कलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
4: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
5: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अंगको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ
5: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए
1: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ
0: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीर छेद विच्छेद भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ मुस्ताङ आउनुभएका राजदूत चाङले कोराला नाकाबाट हुने व्यापार पारवहन र आवाजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्धपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ सात सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ
1: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 सम्म देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको हो महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन् स्कप टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किराको टोकाईबाट सर्छ त्यसले झाड़ी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन जोखिम
6: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो श्वास प्रश्वासको संक्रमणको रोग यो दुईटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ
1: चार पर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
7: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
1: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
1: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा

0: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नखुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। भित्रपृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बढ़न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आज आजबाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ र यसै साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकाको भित्रपृष्ठमा सातामै प्रति मन 8,000 बढ़्यो अलैंचीको मूल्य। अलैंचीको मूल्य हिजो प्रति मन 88,000 पुगेको खबर प्रकाशित छ। यो ताप्लेजुङबाट केशव प्रसाद भट्टराईले लेख्नु भएको खबर प्रकाशित भएको हो। अलैंचीको मूल्य एक सातामा अग्रिम 40 केजी 8,000 बढ़ेको छ। प्रति अघिल्लो साता प्रति मन 80,000 कारोबार भएको अलैंचीको मूल्य हिजो भनी 88,000 पुगेको हो। अलैंची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रति मन 88,000 किनबेच भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्यान विभाजन गर्ने विधेयक दर्ता भए असोज 2079 पारित भएको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्यान टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
2: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केवी प्रसारण लाइन दुई सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरुदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीयको अवरोध तथा न्याय निरूपणमा भएको ढिलाइ वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केवी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुननिर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीपछिको पुननिर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नुभएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यसै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान

0: मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यवसायिक खेती विस्तार हुँदै गएको पाइएको छ। कारोबार दैनिकमा कफी खेतीबाट आमदानी लिँदै काभ्रेली किसान शीर्षकमा खबर लेखिएको छ। यसैबीच विपदपछिको पुनर्निर्माणमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण र उत्थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोडे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न असुर ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानव अधिकार सम्बन्धी संस्थाले पनि उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चरे गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइस फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चरे गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरीजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्ट्स क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागि हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
1: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याज को फिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 2% सम्म क्याश फिरता एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागी मात्र रु 5,700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कॉल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब बालबालिकाको स्वास्थ्यको कुरा मौसम फेरिदै गर्दा बालबालिकामा विभिन्न रोगको संक्रमण देखा पर्ने गर्दछ मौसम फेरिदै गर्दा बालबालिकामा देखिने स्वास्थ्य जोखिम अपनाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं
5: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो श्वास प्रश्वास संक्रमणको रोग यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भन्यो तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ अब मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मङ्सिरतिरबाट होइन त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ फ्लू बढेर जान्छ हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले निमोनियाकै एक प्रकार हो त्यो पनि एकदम बढेर जान्छ स्या स्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्या स्या बढेर जाने सम्भावना धेरै हुन्छ सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा
1: यस्ता रोगहरूबाट बस्नलाई चाहिँ के गर्ने होला
5: यस्ता रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भने मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ त्यो भएपछि रोग लाग्ने पाउनु भएन सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ
5: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ जसमा चाहिँ धेरैवटा खोप पर्छ जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ पोलियोको पनि लगाउँछौँ त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ दादुरा जर्मन दादुरा दुइटै लाग्छ त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ
1: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्
5: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने सिगान बग्ने घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी देखेछौँ यसमा चाहिँ अलिक स्या स्या किसिमको निमोनिया आउने स्या स्या सुनिने आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो एकदम धेरै परिवर्तन हुँदैन त्यसमा किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो
0: बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव पार्टी बदल्ने सभापति थापाको रोडम्याप
0: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन शुरू
1: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै मौसम फेरिँदै गर्दा बालबालिकामा स्वास्थ्य जोखिम बढ्ने भन्दै सावधानी अपनाउन चिकित्सकको सुझाव
0: फ्रान्समा विद्यार्थीको आन्दोलन सर्किँदै मलेसियामा 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती इथोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह
1: र ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पथरी सनिचरे गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3-स्टार विर्णी ताप्लेजुङमा खेलकुद महोत्सवको आयोजना
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौं यहाँ साइकलमा दुईवटा ग्यासका सिलिण्डर पछाडि मरिमरी राखेर रा, घिच्याएर अगाडि लगिरहेको दृश्य देखिन्छ माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हेरिरहेको देखिन्छ अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन् खाली सिलिण्डर पुराना कागज यसरी घर घरको सिलिण्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: Xiaomi वा Redmi को फोन किन्दा उपहारमै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
2: के तपाईले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बङ्गारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: घरैची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैची सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
6: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: सम्पर्क नम्बर 010-520-267 010-520-267
7: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
7: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
5: कता हो साइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
5: ल तपाईँ विदेशलाई के हो
8: यही भनेदेखि चाहेर हो है पासपोर्ट
5: बटारिया कुरो नगर्नु होस्
8: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि त्यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
5: हे आमा हो
9: गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो मन्दिरमा सुनको औँठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
11: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
12: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 98147913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: रेडियो बिहानी 97.6 MHz।
14: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरभेरो।

0: बिहारी 97.10 ब्लॉक समेघाज बिहार आज 35 बजे को समाचार शेरफिरुमा शर्मिला स्वागत को नमस्कार तपाईंको प्रसारण एफएम बैंड को 97.10 ब्लॉक समेघाज मा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihari.org.np फेसबुक पेज रेडियो बिहानी 97.10 ब्लॉक समेघाज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। पच्चीसौ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन प्रयास नेपाल धादिङको रूपमा वीरबहादुर शस्त्र पूर्ण चयन। ठाकरेको ज्योति मावि 25 जना एकान्त खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण। प्रधानमन्त्री बालिन्द शाहद्वारा खुला मञ्च बारे टिप्पणी। र ज्वालामुखीमा प्रथम खरी अन्नपूर्ण साइड फुटसल कपको उपाधि एकता खेलकुद क्लबलाई। अब समाचार विस्तारमा। प्रयास नेपाल धादिङको अध्यक्षमा वीरबहादुर श्रेष्ठ पुनः चयन हुनुभएको छ। संस्थाको 25 वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षतामा चयन गरिएको हो। अधिवेशनबाट उपाध्यक्षमा उषा विक, सचिवमा सरिता विक, सहसचिवमा कपिल देव प्रस्ताव कुरा र कोषाध्यक्षमा विपिना सिंहजाली मगर चयन हुनुभएको छ। सदस्यमा ईश्वरी माया चेपाङ र निर्मला श्रेष्ठ चयन हुनुभएको छ। साधारण सभाले आर्थिक वर्ष 2082-83 प्रगति तथा आय व्यय विवरण समीक्षा गरी अनुमोदन गरेको छ भने चालू आर्थिक वर्ष 2083-84 लागि संस्थाको नीति तथा कार्यक्रम समेत पारित गरिएको छ। साधारण सभाले समसामयिक विषयमा 17 स्थानीय निर्णय गरेको सदस्य रूपा कटरेलले जानकारी दिनुभएको छ। प्रयास नेपाल धादिङले पछिल्लो वर्ष 25 वर्षदेखि शिक्षा बाल संरक्षण जीविको उपार्जन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन खानेपानी तथा सरसफाई जलवायु परिवर्तन लैंगिक समानता सामाजिक समावेशिता र सुशासन क्षेत्रमा काम गर्दै आएको छ। संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार प्रयास नेपाल समुदायको दिगो विकास र आर्थिक समृद्धमा योगदान पुर्याउँदै आएको छ। उहाँका अनुसार गत भदौ 10 गते भुडीकुसी बाढ़ीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सामग्री प्रयोग गर्नुका साथै विपदपछिको तत्काल प्रतिकार र पुनर्स्थापनाका लागि काममा समेत सञ्चालन भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको हामी आउँदैछौ अभियान अन्तर्गत धादिङमा 3 जना सदस्य सांसद तथा केन्द्रीय नेता आउने भएका छन्। राष्ट्रपतिले असोज 20 देखि 27 गतेसम्म देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानका क्रममा पार्टीका सांसद तथा केन्द्रीय नेताहरू विभिन्न जिल्लाबाट पुगेर स्थानीय नागरिक पार्टी सदस्य तथा सरकारवालासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। अभियान अन्तर्गत धादिङका ललितपुर 2 निर्वाचित सांसद तथा राष्ट्रपतिका प्रवक्ता जगदीश खरेल, सुशीला कार्की पोखरेल र राम तामाङ आउने कार्यक्रम रहेको छ। धादिङ आउने मध्ये खरेल संचार क्षेत्रबाट राजनीतिमा आउनुभएको नेता हुनुहुन्छ। उहाँले जेएनजी आन्दोलनपछि बनेको सरकारमा करिब 4 महिना संचार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो। हाल उहाँ प्रविधि सभाको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सदस्य हुनुहुन्छ। त्यसै गरी धादिङमा सांसद वसुमाया तामाङ, सिन्धुली तथा बुधनारायण श्रेष्ठ र आस्तिका तामाङ दोलखामा खटिनुहुने भएको छ। राष्ट्रपतिको अभियान मार्फत स्थानीय तहबाट संगठन विस्तार, नागरिकसँग प्रत्यक्ष संवाद र आगामी स्थानीय निर्वाचनका लागि आवश्यक तयारी अगाडि बढ़ाउने जनाएको छ। पार्टीले देशभरको 17 जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। धादिङ आउने नेताहरूले जिल्लाका स्थानीय तह संगठनको अवस्था, नागरिकका समस्या र आगामी राजनैतिक गतिविधि विषयमा छलफल गर्ने बताएको छ। हारिङको थाग्रे गाउँपालिका ज्योति माध्यमिक विद्यालयमा तेकान्दो प्रशिक्षण लिइरहेका 25 जना खेलाड़ीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। विद्यालयमा आयोजित कार्यक्रममा खेलाड़ीहरूलाई आवश्यक खेलकुद सामग्री सँगै ब्याग बेल्ट प्राप्त खेलाड़ीहरूलाई प्रमाणपत्र र टी शर्ट समेत प्रदान गरिएको हो। कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य विद्यालयका प्रधानाध्यापक तथा धादिङ जिल्ला तेकान्दो संघका उपाध्यक्ष विदुर बासकोटा लगायतले उपस्थिति रहेको थियो। खेलाड़ीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउँदा नियमित प्रशिक्षण तथा खेल गतिविधिहरूमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डुको खुल्ला मञ्चबारे सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्नुभएको छ। आइतबार साँझ फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले खुल्ला मञ्च राम्रो बनाएको भन्दै नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्ने पाएको टिप्पणी गर्नुभएको हो। उहाँले लेख्नु भएको छ, धन्न खुल्ला मञ्च राम्रो बनाएको छ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्ने पाएका छन्। आइतबार नै खुल्ला मञ्च नेपाली कार्यक्रमको 15 कांग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्र आयोजना गरिएको थियो। लामो समय बन्द गरेको खुल्ला मञ्चमा पछिल्लो समय राजनीतिक तथा अन्य सार्वजनिक सभा गर्न रोक लगाएको थियो। प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा खुल्ला मञ्चलाई स्तरोन्नति गर्दै भन्दै बन्द गरिएको थियो। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समितिको निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुने जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार साँझ 5 बजे मतदाता नामली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नामली प्रकाशन उपर दावी विरोध, बेलुका 6:30 बजे मतदाताको अन्तिम नामली प्रकाशन गरिनेछ। त्यस्तै असोज 20 गते बिहान 10 बजेदेखि 3 बजेसम्म उम्मेद्वारी मनोनय, अपराह्न 4:30 बजे अन्तिम नामली प्रकाशन, अपराह्न 4:30 देखि साँझ 5:30 बजेसम्म उम्मेदवारी दरखास्त, दावी विरोध बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। त्यसै गरी असोज 21 गतेदेखि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज 21 गते दिनभर प्रचार प्रसार गर्ने पाइने र असोज 22 गते बिहान 7 देखि साँझ 5 बजेसम्म मतदानको कार्यक्रम तोकेको कार्य सचिव कटुवाले जानकारी दिनुभयो। मतदानका लागि राष्ट्रिय सभागृह खुल्ला मञ्च र प्रज्ञा भवनमा तोकिएको छ। मतदाता सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ। पृथ्वी राजमार्गमा हुने सवारी चाप तथा बाढ़ीका कारण हुने सड़क अवरोधका दीर्घकालीन समाधानका लागि सरकारले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्णयको निर्माणको अध्ययन शुरू गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जोङ थापाका अनुसार गल्छी मरेको हुँदै गोर्खाको ज्ञानचोक र मुगलिन पार गर्दै नवलपुरको गैराकोटसम्म जोडिने गरी मार्गको खाका बनाएको छ। अध्यक्षको जिम्मेवारी नेपाल जियोटेक्निकल सोसाइटीले दिएको छ र 3 महिनाभित्र प्रतिवेदन बुझाउने गरी तयारी गरिएको छ। करिब 6 किलोमिटर प्रस्तावित मध्ये मार्ग झण्डै 50 किलोमिटरमा स्थानीय सड़कको ट्र्याक खुलिसकेको र बाँकी क्षेत्रमा सरकारी जग्गा रहेकाले निर्माण लागत र जग्गा प्राप्तिको समस्या कम हुने बताएको छ। वैकल्पिक मार्ग सञ्चालनमा आए पनि पृथ्वी राजमार्गको सवारी चाप घट्नुका साथै बाढ़ी पहिरोका बेला काठमाडौँलाई मुलुकमा अन्य भागसँग जोड़िराख्नु वैकल्पिक पहुँच कायम हुने सरकारको अपेक्षा छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरुको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
3: सर सर कम्प्युटर ल्याब जाने आज।
4: अब नेक्स्ट फ्राइडे पक्का होस्।
5: सर सधैँ
6: यस्तै भनेर चाहनु होइन, के भयो, के हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
4: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
6: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
2: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
7: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
2: सम्पर्क नम्बर 98-60-628-100 98-082-79-417।
8: रेडियो बिहानी 97.6
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सँगा ड्रोन र बेलुन उडाउँदा हवाई उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै नेपाल नागरिक उडान प्राधिकरण विमानस्थल कार्यालयले सर्वसाधारणलाई सचेत गराएको छ। कार्यक्रमले कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै दशैं शुरू भएसँगै विमानस्थल आसपास सँगा उडाउने गतिविधि बढ़ेको जनाएको छ। विमानस्थलको उडान तथा अवतरणमा क्षेत्रका सँगा डोरी, धागो, बेलुन तथा ड्रोन प्रवेश गर्दा वायुयानको सुरक्षित उडान र अवतरणको अवरोध पुग्न सक्ने कार्यालयको भनाइ छ। यस्ता गतिविधि कानूनले समेत निषेध गरेको भन्दै कार्यालयले सर्वसाधारणलाई विमानस्थल आसपास चंगा ड्रोन र बेलुन नउडाउन आग्रह गरेको छ। कार्यालयले उडान सुरक्षा विमानस्थल र सम्बन्धित निकायको मात्रै नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएकाले सुरक्षित हवाई सञ्चालन र यात्रुको सुरक्षाका लागि सहयोग पुग्ने सबैसँग आग्रह गरेको छ। अब विदेशको खबर। युद्धका कारण देखिएको विश्वव्यापी ऊर्जा संकट सामना गर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईसीएसका सदस्य राष्ट्रले रणनीति भण्डारमा हालसम्म 32.50 करोड ब्यारेल तेल निकालेका छन्। आईएका सदस्य राष्ट्रले मार्चमा प्रतिबद्धता जनाएको 40 करोड ब्यारेल मध्ये कच्चा तेल र तेलजन्य पदार्थ गरी उक्त परिणाम बजारमा ल्याइसकेको हो। विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको चिन्ता कम गर्न G7 राष्ट्रहरूले पनि आईएको समन्वयमा थप 10 करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका छन्। अमेरिका इजरायली युद्धका कारण इरानका उत्पत्ति उपस्थितिले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर परेको G7ले यस्तो निर्णय गरेको हो। यद्यपि G7ले बजारमा ल्याउन भनिएको 10 करोड ब्यारेलमा मार्चको प्रतिबद्धता अनुसार बाँकी 7.50 करोड ब्यारेलसम्मको समावेश छ वा थप हो भन्ने स्पष्ट पारेको छैन। अब खेल खबर। धादिङको जलमुखी गाउँपालिका 5 खरीमा आयोजित प्रथम खरी अन्नपूर्ण 7 स्थायी प्रशाल कप 2083 उपाधि एकता खेलकुद क्लब खरीले जितेको छ। खरी अन्नपूर्ण क्लबले आइगुरा सम्पन्न प्रतियोगिताको फाइनलमा एकता खेलकुद क्लबले बुढी गण्डकी युवा क्लब मैदीमा पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा 15 टोलीले सहभागिता भएको थियो। प्रतियोगितामा एकता खेलकुद क्लबका राज अधिकारी उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो भने सोही क्लबका ट्रेनिस अधिकारी उत्कृष्ट गोलकिपर बन्नु भएको छ। उपाधि विजेता एकता खेलकुद क्लबले 60,000 रूपियाँ तथा उपविजेता बुढी गण्डकी युवा क्लबले 30,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। प्रथम पुरस्कार विलायतका रहेका बेग बहादुर अधिकारीले प्रायोजन गर्नुभएको थियो भने तृतीय पुरस्कारमा लागि अमेरिकामा रहेका रामबाबु अधिकारीले 30,000 रूपियाँ प्रयोग गर्नुभएको थियो। प्रतियोगिताको समापन कार्यक्रममा एन्फाको उपाध्यक्ष दीपक खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसै गरी खरी अन्नपूर्ण क्लबले खेलकुद प्रतियोगिता सँगै स्थानीय स्तरमा खेल मैदानमा निर्माणका लागि सहयोग संकलन अभियान समेत सञ्चालन गर्दै आएको छ। क्लबका अध्यक्ष किसान अधिकारीका अनुसार खरीसित छापचुकमा चन्दा संकलन गरी करिब 7,00,000 रूपियाँ जुटाएर खेल मैदान निर्माण गरी जग्गा खरिद गरिएको छ। उक्त जग्गामा सुनाउने काम समेत सम्पन्न भइसकेको छ। खेल मैदान निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गर्न भवन निर्माणका लागि 15,00,000 रूपियाँ प्राप्त भए पनि भवन निर्माणको काम अझै पूरा हुन नसकेको क्लबले जनाएको छ। खेल मैदान निर्माण तथा अपूर्व भवनलाई पूर्णता दिन थप रकम आवश्यक भएकाले सहयोग जुटाउने उद्देश्यले समेत फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनु भएको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

25 वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन फ्रान्स नेपाल धादिङको अध्यक्षतामा वीरबहादुर श्रेष्ठ पुनः चयन। ठाकुरको ज्योति माविमा 25 जना एकान्त खेलाड़ीलाई खेलकुद सामग्री हस्तान्तरण। प्रधानमन्त्री बालिन्द सुहादार

0: রস জলামুখীমা প্রথম খরি অন্নপূর্ণ সাত সাইড ফুসল ও কপ উপাধি একতা খেলকুদ ক্লাব লাই বিহান ৬:৩৫ বজেকো সমাচার অহিলাই সকিও প্রাবিধিক মিত্র অঞ্জনা গুরুংলাই ধন্যবাদ সমাচার কক্ষকা সম্পূর্ণ সহকর্মী সঙ্গে ম শর্মিলা পনি বিদা মাগছু নিরন্তর সূচনা র সমাচারকো মাধ্যমবাট তপাইলাই সুসূচিত গরাউনে হাম্রো অভিযান জারি নে ছ রেডিও বিহানি ৯৭.৬ মেগাহার্জ সঙ্গে রহনু হোলা নমস্কার
1: হাইনে ভাউজু কথা জানা লাগেকো হতার হতার গরের
2: হেরন না বাবু छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै ₹200 पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ ३ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर ९८४९४१ ९८४९४१
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म क्लिनिक सञ्चालनमा रहने
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ ३ धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर ९८४१५५७५४ ९८४१५५७५४ ए सुन्नुहोस् त ५० वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा ५० प्रतिशत छुट सुविधा पनि रहेको छ
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर ९८४९१८५७३७
5: सर सर कम्प्युटर ल्याब जाने आज
6: अब नेक्स्ट फ्राइडे पक्का होस्
7: सर
8: होइन के भयो के हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
6: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
8: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत १२ वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
8: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर ९८६६८१०० ९८२९४१७
9: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
4: यदि त्यस्तो हो भने ५०० वार्ड क्षमता भएको र करिब २५ जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
9: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01052267 01052267।
7: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल असोज महिनाको आज 19 गते तदनुसार ईस्वी सन् 2026 अक्टोबर आज 5 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रौद्र नामक संवत्सर दक्षिणायन शरद ऋतु आज सोमबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज दशमी तिथि रहेको छ। दशमी तिथि रहेको छ। आज 52 घडी विशेष गरी 23 बला रहेको छ। नक्षत्रमा रहेको छ तीस नक्षत्र 47 घडी 36 बला। योगमा रहेको छ शिव योग रहेको छ 17 घडी 6 बला। कर्णमा रहेको छ विशेष गरी भद्राकरण रहेको छ। आज भद्राकरण रहनेछ। यस्तै गरेर चन्द्रमा कर्कट राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशि श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:59 भयो भने साधा सूर्यास्त 5:44 हुनेछ र आजको दिनमा घडी 11:45 बेला रहनेछ। आज दशमी श्राद्धको दिन रहेको छ। हिजो मातृ नवमी थियो भने आज दशमी श्राद्ध भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको विशेष गरी समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष जानकारी म गराउनेछु। आजको कालबेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 7:26 48 सेकेन्डदेखि बिहानको 8:55 15 सेकेन्डसम्म आज कालबेला रहनेछ। आजको लागि लाभ बेलाको समय रहेको छ दिउँसोको 2:49:02 विशेष गरी दिउँसोको 4:17:29 लाभ बेला। आजको शुभ बेला रहेको छ बिहानको 8:55:16 बिहानको 10:23:42 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। तृतीया नक्षत्रको प्रथम चरण नाम आउँछ हुबाट। हुमबहादुर हुममाया यस्तो नाम आउँछ। मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरुका लागि आजको दिन हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिएको वचनले अवसर पार्ने हुँदा सजग रहनु पर्ला। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मूडमा दुविधा उत्पन्न हुने हुँदा हतार निर्णय नगर्दा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। साइनो गाँठ्नेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताए काम सम्पादन हुँदै जानेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ। स्रोत साधन जुट्नले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेहरू भङ्ग हुन सक्छ। साइनो गाँठ्नेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष देखिएको छ।

0: हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका घुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नले वाद विवादमा पर्ने सम्भावना रहेको छ। अध्ययनमा त्यति समय दिन नसकेला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। आकर्षण उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। साथीभाइ र आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले व्यवहारमा पछि परेला। आफ्ना बारे टाट्नु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौड़धुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला। भइभरि आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने योग रहेको छ। धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आय आर्जनका स्रोत बढ्न जानेछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। पेसा व्यापार व्यवसायमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि धन आर्जन गर्न सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ भने छोटो समयमै काम बनाउन पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। नामदाम इनाम कमाउने बेला रहेको छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिन्छ। नोकरी व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय रहेको छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुँदै जाँदैछन्। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सदैचारले अभिप्रेरित हुनेहरूलाई मनकै फाइदा दिलाउनेछन्। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। धेरै आमदामी नभए पनि व्यापारमा सामान्य रूप चल्दै जानेछन्। बिक्रीको काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। शिवमूलक काममा प्रवृत्त हुने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनु राशि
0: उनीहरूका लागि आजको दिन व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिर नाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। कामको चाप पनि बढ्न सक्छ। प्रतिशत नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू बढ्दै जानेछन्। काम बढ्नुका साथै धन लाभ हुनेछ। बिछुलीका आफन्तजनसँग भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

0: देश उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने दिगो कामको जग बसाउने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बढ्न सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ गरेसम्म रहेको छ। यात्राको प्रक्रियामा अघि खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन् सम्भावना रहेको, गोपनीयतामा पनि विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुसार चलन नसक्दा पछि परिन्छ। समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यको लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकेला। नियमित काम व्यापार व्यवहार व्यवसायमा सामान्य अवस्थामै चल्दै जानेछन्। महत्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सामान्य सुधार आउने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलको विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: काठमाडौँ चन्द्रगिरीबाट हो।
0: काठमाडौँ चन्द्रगिरीबाट, हजुरको शुभ नाम?
1: सीता तामाङ।
0: सीता तामाङजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो बाबुको विषयमा हेर्न खोजेको।
0: हजुर, बाबुको विषयमा, बाबुको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2071 असोजको 14 गते बिहान 7 बजे।
0: असोज महिनाको 14 गते बिहानको 7 बजे।
1: हजुर,
0: बिहानको 7 बजे। जन्म कुन जिल्ला भएको बाबुको?
1: काठमाडौँ हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2071 साल असोज शुक्ल पक्षको षष्ठी तिथिमा जन्म मंगलबारको दिन भएको रहेछ। वृश्चिक राशि, नाम आउँछ यादव भन्ने है। के नाम राख्नु भएको थियो नारायणमा? पहिला
1: नाम नारायणमा त त्यो हामीको त्यो नारायणमा नाम राख्ने थियो, त्यो आफूले राख्ने नाम हो।
0: हजुर हजुर, बाबुको नारायणको नाम, चिनाको नाम यादव, वृश्चिक राशि आउँछ है।
1: हजुर,
0: वृश्चिक राशि।
1: हजुर,
0: आदिराणी राक्षस गर्नु परेको छ। बाबुको घातकमा तिथि प्रतिपदा षष्ठी एकादशी, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक भनेर लेखेको छ। कुण्डली भाग्य राम्रो छ, नराम्रो छैन, महालक्ष्मी योगमा जन्म भएको पनि छ। असाध्यै राम्रो चिना लिएर असाध्यै राम्रो ग्रह दशाहरू परेको छ। अलिकति नागदोष अनि सूर्य ग्रहण दोष परेको छ। अलिक छिटो रिसाउने स्वभावको हुन्छन् बाबु। आँखामा, टाउकोमा, विशेष गरी पेटमा समस्याहरू हुने, पेट दुख्ने, पेटको अपरेसनहरू पनि हुन सक्ने कुराहरू पनि देखिन्छ। अलिक जिद्दी जिद्दी स्वभावको पनि देखिन्छ। हजुर, जिद्दी जिद्दी स्वभावको, छिटो रिसाउने स्वभावको, पछि पनि यस्तै यस्तै खालको स्वभावको हुनेछन्। विवाह दाम्पत्यको कुरा गर्दाखेरि पहिलो घरबार, पहिलो दाम्पत्यमा अलिकति बाधा आउने दशाहरू पनि छ। अहिलेलाई दशा चढेको छ केतु र अर्को सिद्धा भन्ने ग्रह चढेको छ। अहिलेलाई चाहिँ अलिकति पेटमा समस्या हुने, अपरेसनहरू हुन सक्ने पनि देखाउँछ बाबुको। पढाइ राम्रो छ, दिमाग स्मरण शक्ति राम्रो छ, पढाइमा रुचि भने कम छ। पढाइमा अलिकति रुचि गरे भने बाबुको पढाइ राम्रो हुन्छ, भविष्य राम्रो हुन्छ, समस्याहरू कम आउँछ, बाधा रोकावटहरू कम आउँछ भन्ने कुराहरू देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। अरू जस्तो नराम्रो छैन, एउटा चाँदीको सिक्री बनाएर लगाइदिनु। जिद्दी स्वभावका छन्, पढाइमा रुचिहरू कम, स्वास्थ्यमा समस्या आयो भने रत्न कवच पाउँछ हामीसँग, त्यो रत्न कवच अर्डर गरेर मगाउनु, म बनाएर पठाइदिउँला यहाँबाट, लगाइदिनुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन बाबुलाई है। अरू केही छ सोध्न मन लागेको कुरा केही छ?
1: कुन रङ राम्रो हुन्छ होला गुरु?
0: रङ कलरको हिसाब त बाबुलाई रातो कलर राम्रो हुन्छ, गुलाबी पिङ्क कलरहरू राम्रो हुन्छ बाबुको। ग्रह दशाहरू चाहिँ अलिकति अलिक ख्याल गर्नुपर्छ। आमाको फोन काट्यो, सायद बिहानै सकियो होला। एकदम ख्याल गर्नु है, ग्रह दशा बिग्रिएको छ बाबुको, पढाइमा नोक्सान हुने ग्रहहरू छ, चोटपटक लाग्ने, अपरेसनहरू हुने ग्रहहरू परेको छ, सावधान रहनुपर्छ। पढाइमा राम्रो छ, अब पढाइको लागि चाहिँ आफैले पनि मेहनत गराउनु पर्यो, बिहान बेलुका आफै अगाडि बसेर पढ बाबु भनेर सिकाउने, अराउने, फकाउने कामहरू गर्नुहोस्। पढाइमा राम्रो, दिमाग तेजिलो भएको व्यक्ति हो भन्छ कुण्डलीले चाहिँ। अहिलेको लागि चाहिँ यति नै जानकारी गराए। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, फोन गर्दा साल, महिना, गते र समय तपाईँले हामीलाई जानकारी पनि गर्नुपर्ने हुन्छ। साल, महिना, गते र समय चाहिँ तपाईँले ठिक्क पार्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो,
1: हेलो
0: हजुर हजुर राधेश्याम कहाँबाट को बोल्दै हुनुहुन्छ
1: राधेश्याम गुरुबा
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म यता सिन्धुली जिल्लाबाट दुधौली
0: सिन्धुली जिल्ला दुधौली नगरपालिकाबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
1: मेरो रविना मगर
0: रविना मगर बोल्दै हुनुहुन्छ कसको विषयमा हेराउन चाहनुहुन्छ आफ्नै बारेमा तपाईँको जन्ममिति भन्नुहोस् कति हो
1: मेरो
0: जन्ममिति भन्नु
1: 2097 साल
0: 97 कि 57
1: 97
0: कसरी 97 साल हुन्छ त
1: ए 2097
0: 97 होइन क्या 57 भन्नु न 5 र 7 होइन
1: 57
0: हो त नि 97 त साल त आएकै छैन नि 2057 साल कुन महिना कति गते
1: 57 के भन्छ नि त्यही
0: हजुर हजुर 57 साल अनि
1: अनि चैतको 29 गते
0: चैतको 29 गते
1: बिहानको मम्मीले भन्नुभएको थियो बिहान घाम झुल्ने बेला भन्नु उयो चाहिँ 8:15 छ छन चाहिँ
0: 8:15 के भएको छ बुधबार हो
1: हजुर हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2057 साल वैशाख कृष्ण पक्षको बुधबार पर्छ चैतमा जन्म भए पनि वैशाख कृष्ण पक्षको बुधबार पर्छ चौथी तिथिमा जन्म वृश्चिक राशि पर्छ अनुराधा हजुर योभन्दा पहिला कुन राशि हेर्नुहुन्थ्यो
1: कर्कट हेर्थ्यो म त
0: हजुर कर्कट राशि होइन तपाईँको वृश्चिक राशि आउँछ है
1: हुन्छ
0: कि बेलुकाको हो तपाईँको जन्म
1: होइन खोइ उयो नाम त हेमकुमारी छ उयो भनेर नाम मतलब नौरनको नाम
0: अनि बेलुका हो कि बिहान हो त तपाईँको जन्म चाहिँ
1: बिहान भन्नुभएको थियो मम्मीले घाम झुल्किने बेला भन्नुभएको थियो भन्न चाहिँ अनि त्यहाँ लेखेको चाहिँ 8:15 रहेछ
0: त्यही त त्यसरी त मिल्दैन नि त बिहानको पखमा बिहान जन्मिएको मान्छेको त वृश्चिक के अरे मिथुन राशि नै आउँछ क्या कर्कट राशि आउँदैन बेलुका तपाईँ जन्मेको हो भने पनि कर्कट राशि आउँदैन तपाईँको 2057 साल अनि चैत्रको 29 गते पर्छ वृश्चिक राशि नाम आउँछ तपाईँको नारायणी भन्ने नाम आउँछ है मध्यनारी देवगण परेको छ तपाईँको घातकमा परेको छ तिथि तपाईँको घातक तिथिहरू परेको छ प्रतिपदा षष्ठी एकादशी घातक हुन्छ शुक्रबारको दिन तपाईँलाई घातक हुन्छ नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक हुन्छ है तपाईँलाई तपाईँको महालक्ष्मी योगमा जन्म सातौं माङ्गलिक परेको छ अनि त्यसपछि छिटो रिसाउन मन लाग्छ विवाह दाम्पत्य आफै खोजेर आफै रोजेर विवाह गर्ने पहिलो घरबार दाम्पत्यमा राम्रो नहुने पहिलो प्रेमीसँग सम्बन्ध पनि राम्रो नहुने विदेशहरू तपाईँको मध्यम खालको खुट्टामा पाउजुहरू लाउनु पर्ने खुट्टामा पनि देखिन्छ तपाईँको पेटमा समस्या महिनावारीमा समस्याहरू हुने यस्ता यस्ता खालका दशाहरू चलेको छ तपाईँको हो कि होइन मैले भनेको कुरा ठिक हो कि बेठिक हो अब यसलाई अब तपाईँले विशेष ख्याल गर्ने पानी अलिक धेरै पिउने मनतातो पानी बनाएर पिउने गर्नुहोस् विवाहको लागि माङ्गलिक नै केटासँग विवाह गर्ने माङ्गलिकको रत्न कवच लाउने त्यही त मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुपर्छ आफै खोजेर बिहा गर्नु भएको होइन
1: आफै खोजेर बिहे गरे गर्न चाहिँ उयो मागिने गर्न गरे हो
0: जे भए पनि तपाईँले आफै खोज्नु भएको हो नि केटा त
1: हजुर
0: हो त्यो भएर अब उहाँ चाहिँ माङ्गलिक हुनुहुन्न भने श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन मनमुटाव हुन्छ क्या कति भयो बिहा गर्नुभएको कति समय भयो
1: 8 वर्ष भयो
0: ओ 8 वर्ष भयो अनि कस्तो छ सम्बन्ध बुढाबुढीको
1: सम्बन्ध त छोरा छुटुङ्गा भइ हुन्छ नै
0: हजुर
1: यसो ठिकै छ
0: अलिअलि छ जसको पनि हुन्छ नि
1: है
0: कति को रिसाउनुहुन्छ तपाईको श्रीमान
1: श्रीमान त धेरै रिसाउनुहुन्छ गुरुबा यसो मतलब झनक झनक के कुरा अलिक मतलब दोहोऱ्याएर सोध्यो भने झनक झनक
0: हजुर तपाईँ पनि त रिसाउनुहुन्छ नि तपाईँ पनि कम्की हुनुहुन्छ त तपाईँ पनि छुच्ची हुनुहुन्छ रिसाउनुहुन्छ तपाईँको श्रीमान भन्दा धेरै तपाईँ रिसाउनुहुन्छ रिसाउनु हुँदैन रिस मान्छेको शत्रु हो मांगलिक मङ्गलबारको व्रत बस्नु तपाईँले है मङ्गलबारको व्रत बस्नु पूर्णिमाको दिन चोखो खानु शुद्ध भोजन गर्नु चाँदीको पाउजु सधैँभरि खुट्टामा लगाइराख्नु तपाईँले राम्रो हुन्छ सरकारी क्षेत्र सरकारी जागिर तपाईँलाई राम्रो देखिन्छ है हेर्दाखेरि चाहिँ अरू त्यस्तो नराम्रो छैन अहिले तपाईँलाई दशा नराम्रो भनेको संकटार केतु भन्ने ग्रह चलेको छ अहिले राम्रो छैन अहिलेको बुद्धि राम्रो हुँदैन होइन अहिले साथीको सङ्गत धेरै नगर्नु साथीले भनेको कुरा धेरै विश्वास नगर्नु अहिले ग्रह राम्रो छैन भाग्य राम्रो छैन उन्नति राम्रो नहुने प्रगति राम्रो नहुने जे काम गरे पनि काम असफल हुने दशाहरू परेको छ त्यो भएर अलिकति विशेष ख्याल गर्नु तर महालक्ष्मी योगमा जन्म भएको छ कुण्डली राम्रो छ नराम्रो होइन माङ्गलिकले गर्दाखेरि विवाह दाम्पत्यमा असर गर्छ गर्न सक्छ मङ्गलबारको दिन गणेश चौथी मङ्गल चौथीको व्रत बस्नु मङ्गलबारको दिन चोहनी त गर्नु तपाईँलाई राम्रो हुन्छ समस्या आउँदैन है
1: हजुर उयो एकादशी पनि फाप्दैनु भन्नुभएको गुरुबा
0: हजुर हजुर हो नफाप्ने तिथि क्या नफाप्ने त्यो दिन लामो यात्रा नगर्ने कुनै व्यापार व्यवसाय गर्दै हुनु सुरु नगर्ने होइन सुन चाँदी किन्दाखेरि नकिन्ने मोटरसाइकल साइकल किन्दा गाडी किन्दा नकिन्ने त्यसलाई बार्नुपर्छ क्या तपाईँले हो त्यसको लागि त्यही बार्नु पर्यो अरू केही पनि गर्नु पर्दैन जे काम गरे पनि ठुला ठुला काम नयाँ नौलो कामहरू केही लगानीहरू केही गर्दाखेरि एकपटक ज्योतिषीसँग सल्लाह गरेर आज मलाई फाप्छ फाप्दैन हुन्छ हुँदैन के गर्ने भनेर सल्लाह गरेर गर्नुपर्छ दशाको शान्ति एकपल्ट गर्नु ग्रहको राम्रो हुन्छ समस्या आउँदैन श्रीमान श्रीमतीको सम्बन्धमा बाधा तपाईँको त बहुविवाहको योग पनि परेको छ तपाईँको बहुविवाह भन्छ है बहुविवाहको योगहरू परेको छ पहिलो घरबार बिग्रिने ग्रहहरू परेको छ नरिसाउनु झगडा नगर्नु उहाँ रिसाउनु तपाईँ चुपो लागेर बस्नु दुईटैजना रिसायो भने घर परिवार बिग्रिन सक्छ समस्या आउन सक्छ क्या है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद सुन्दै गर्नु होला
1: सुन्नु न गुरुबा
0: हजुर
1: मैले अनलाइन बिजनेस गरेको थिएँ मतलब केही भएको छैन
0: त्यसको लागि त रत्न कवच लाउनु पर्यो नि त अनलाइनमा के बेच्नु अनलाइन बिजनेसमा के बेच्नुहुन्थ्यो के काम गर्नुहुन्थ्यो लुगा त हुँदैन तपाईँले गरे पार्लर सम्बन्धी कस्मेटिक क्षेत्र राम्रो हुन्छ
1: हजुर
0: कस्मेटिक क्षेत्र राम्रो हुन्छ क्या तपाईँलाई हजुर कस्मेटिक भनेको क्रिम पाउडर क्या कस्मेटिक
1: थाहा
0: भयो अनि यसको लागि चाहिँ पहिला सुरुमा रत्न कवच लाउनु पर्यो है रत्न कवच लगाउने रत्न कवच लगाइसकेपछि अनि मात्रै हुन्छ नभए हुँदैन फेरि कति कति लाख लगानी गरेर सुरु गर्नु भएको अनलाइन बिजनेस
1: थोरै नै धेरै त होइन थोरै नै
0: कति लाख 50,000 30,000 1,00,000 कति हजार
1: पचास
0: हजार गर्नुहोस् न त्यसबाट पनि हुन्छ बिस्तारै बिस्तारै हुन्छ एकैचोटि हुँदैन होइन
1: रत्न
0: कवचको
1: लागि कति लाग्छ
0: रत्न कवच त हेरी हेरी पर्छ 10 बजेपछि फोन गर्नुभयो भने म तपाईँलाई गरौँ है रत्न कवच लाउनु नभए मङ्गलबारको दिन व्रत बस्ने पूर्णिमाको दिन चोखो खाने खुट्टा पाउजु लाउने चाँदीको पाउजु लाउने गर्नु न त्यो गर्दा पनि तपाईँलाई बिस्तारै बिस्तारै हुन्छ रत्न कवच चाहिँ छिटो हुन्छ व्रतहरू बस्यो भने चाहिँ बिस्तारै बिस्तारै हुन्छ एकैचोटि झप्पै चाहिँ हुँदैन बिस्तारै बिस्तारै तपाईँलाई राम्रो हुन्छ क्या है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला हस् राजेश उहाँले फोन गर्नुभएको थियो दुधुरी नगरपालिका सिन्धुरीबाट फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईहरु पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा फोन तपाईहरुले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु बाबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म दार्जिलिङबाट।
0: दार्जिलिङ कुन ठाउँबाट?
2: म दार्जिलिङबाट, बेनिता मगर।
0: बेनिता मगर। दार्जिलिङ कुन ठाउँबाट?
2: दार्जिलिङबाट।
0: कतिको सुन्नुहुन्छ कार्यक्रम?
2: सुनिरहेछु, 11 मै लाग्छ गुरु बाबा। कल गर्दा गर्दा बल्ल लाग्यो,
0: बल्ल बल्ल लाग्यो फोन है। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: नानीको विषयमा।
0: नानीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2081
0: साल अनि
2: 19 गते
0: बाह्रको महिना 19 गते जन्मेको समय भन्नु?
2: रातिको
0: 2 बजे उजाला भएको कति गते? 19 गतेको 20 गते उज्यालो भएको 19 गते 18 गतेको राति होइन? ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2081 सालमा जन्म, मंगलबारको दिन सोमबारको राति उज्यालो भएको मंगलबार होइन? हजुर। मेष राशिमा जन्म भएको छ, भरणीको दोस्रो चरण नाम आउँछ लुबाट, लुकक कुमारी भन्ने नाम छोरीको हो नि, लुकक कुमारी भन्ने नाम आउँछ। मद्दिनानी नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ। यो नानीको पनि विवाह चाहिँ माघी विवाह भइँदैन, उही भागी विवाह हुने क्या, भनेको आफै खोजेर विवाह गर्ने। तपाईँले पनि त्यस्तै गर्नुभएको होइन? तपाईँको पनि लभ म्यारेज हो नि, प्रेम विवाह हो नि। बोल्नु न, कस्तो तपाईँ? हजुर, कसरी बोल्नु भएको? हो भने हो भन्नु, होइन भने होइन भन्नु नि, फ्याट फ्याट बोल्नु।
2: हजुर हो।
0: अनि अल्छी गरेर बोलेपछि मलाई पनि अल्छी लाग्छ नि, हेराउनु न फेरि। हो भने हो भन्नु, होइन भने होइन गुरु भन्नु पऱ्यो क्या। हजुर, के भन्नुभयो? पराईहरू पनि हेर्दैछु, पढ्नु सुन्दै गर्नु एकछिन है। माङ्गलिकको समस्या छ नानीलाई, सत माङ्गलिक परेको छिन्, पेटमा समस्या आउँछ। आइतबारको दिन चोहो खाने, मंगलबारको दिन चोहो खाने नानीले गर्नुपर्छ। पढाइको विषयमा हेर्दाखेरि पढाइ नराम्रो होइन, राम्रो हुन्छ पढाइहरू, त्यस्तो नराम्रो छैन। तर अहिले चलेको ग्रह चाहिँ राम्रो छैन। अहिले चलेको ग्रह शुक्र अनि भद्रिका भन्ने ग्रह नानीको चाहिँ चलेको छ, यो ग्रहको शान्ति गर्नुपर्छ। बाबा बाउसँग सम्बन्ध ठिकै छ, बाबासँग ग्रह मिल्दैन, तपाईँको श्रीमानको ग्रह र तपाईँको छोरीको ग्रह मिल्दैन, समस्या। अरू ग्रह सोध्नुहुन्छ तपाईँले, प्रश्न सोध्नुहुन्छ, मैले बोलेको भने
2: तपाईँ
0: पढाइमा तपाईँले कतिको पढाउन सक्नुहुन्छ, कतिको संस्कार दिनुहुन्छ भन्ने हो क्या। ग्रह दशा चाहिँ पढाइको ग्रह चाहिँ राम्रो छ, बलियो छ, त्यस्तो नराम्रो छैन है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, धादिङबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। फोन गर्दा अलिक एक्टिभ भएर फोन गर्नु पऱ्यो क्या, लड्याङ लुरुङ गरेर फोन गर्न हुँदैन। बोल्दाखेरि प्रष्ट बोल्नुपर्छ, बुझ्ने गरी बोल्नुपर्छ। हो अल्ला भएको ठाउँमा बसेर फोन गर्नु हुँदैन, एकान्तमा बसेर फोन गर्नुपर्छ। अनि मैले बोलेको कुरा तपाईँले बुझ्नुहुन्छ, तपाईँले बोलेको कुरा मैले बुझ्छु होइन। अब यसमा विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। 9845275223 र 9805275223 नम्बरमा फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा म तपाईँलाई जानकारी पनि गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: गोर्खा पालुङटारबाट प्रदीप दवाडी बुढा गुरु।
0: प्रदीप दवाडी गोर्खा पालुङटारबाट बोल्दै हुनुहुन्छ। सुन्नुहुन्छ कार्यक्रम गोर्खातिर?
3: सुनिन्छ, आमाले सधैँ लगाउनुहुन्छ, त्यहाँ सधैँ हजुरको त आमाले सधैँ डेली डेली लगाउनुहुन्छ।
0: डेली लगाउनुहुन्छ
3: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
3: छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2064 साल
0: 2064 साल
3: 10 महिना
0: हजुर माघ महिना कति गते?
3: 24 गते
0: माघको 24 गते बिहिबार हो
3: 23 गते गुरुमा 24 होइन 23 गते हो
0: के बार पर्छ?
3: बिहिबार अनि गुरुबार पर्छ
0: बुधबार पर्छ
3: हजुर
0: जन्म समय भन्नुहोस् त
3: जन्मेको समय दिउँसोको 4 बजे
0: दिउँसोको 4 बजे पक्का हो 23 गते
3: पक्का हो पक्का हो
0: ल जन्म कुन जिल्ला गोर्खामै हो
3: गोर्खामै हो
0: ल सुन्नुहोस् है त श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः 2064 माघ कृष्ण पक्षको बुधबार औँसीको जन्म भारेछ औँसीको शान्ति गर्नु पर्यो अनि बिहा गर्दाखेरि बुहारी पनि औँसीमै जन्मेको बुहारी ल्याउनु पर्यो है बाबु त फेरि औँसी पनि परेको छ अनि त्यसपछि माङ्गलिक पनि परेको छ 12 माङ्गलिक है मकर राशि आउँछ बाबुको नाम आउँछ खुबाट खुम बहादुर नाम आउँछ अन्तिनले देवगण परेको छ बाबुको घातक तिथिहरू छ चौथी नवमी चतुर्दशी राम्रो घातक हुन्छ अनि मङ्गलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक हुन्छ एकदम राम्रो छ कुण्डली त नराम्रो छैन अलिकति सामान्य खालको नागदोष परेको देखाउँछ विशेष गरी माङ्गलिक यसले विवाह दाम्पत्यलाई अलिकति हानि गर्छ विदेश यात्राहरू राम्रो छ कमाई धमाई राम्रो गर्ने ग्रहहरू पनि परेको छ
3: अनि आर्मी पुलिसतिर
0: राम्रो छ भर्ती गराउनुहोस् अलिक कोसिस गर्नुहोस् मेहनत गराउनुहोस् आर्मी पुलिसमा भर्ती हुने ठुलो ठुलो अफिसर बन्ने हाकिम बन्ने दशाहरू पनि छ बाबुको त्यस्तो नराम्रो ग्रह त भन्न मिल्दै मिल्दैन ग्रह अहिले दशा चलेको छ राहु र उल्का यो चाहिँ राम्रो होइन फेरि क्या राहु र उल्का छ आर्मी पुलिसमा भर्ती ठ्याक्कै गराउने हो अथवा केही काम नयाँ कामहरू गर्ने हो भने चाहिँ बाबुको लागि चाहिँ एउटा दशाको शान्ति गराउनु ग्रहको अनि त्यसपछि हुन्छ यो औँसीको र माङ्गलिकको रत्न कवच लगाइदिनु है विवाह गर्दाखेरि विशेष ख्याल गर्नु है सकिन्छ भ्याइन्छ पाइन्छ भने औँसी र माङ्गलिक नै परेको केटीसँग विवाह गर्नुपर्छ नभए श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन छुट्ने बिछोड हुने दुःख हुने ग्रहहरू हुन्छ यसमा चाहिँ ख्याल गर्नु पर्यो है पढाइमा त्यस्तो नराम्रो होइन पढाइ त स्पेसल हुन्छ रुचि हुँदैन रुचि पढाइमा रुचि चाहिँ हुँदैन यो 12 वर्षदेखिकै रुचि नहुने ग्रह हो पढाइमा चाहिँ नभए त्यस्तो नराम्रो छैन उच्च शिक्षा हासिल गर्ने ग्रह चाहिँ हो है ग्रह हो भनेर मात्रै भएन पन्न रुचि चाहिँ गर्नु पर्यो बाबुले रुचि अलिक कम छ त्यस्तो नराम्रो छैन ठिकै छ है त
3: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो पालङटारबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ विशेष गरी चाहिँ गोर्खा पालङटारबाट फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ है कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
4: हजुर गुरुबा नमस्कार
0: हजुर हजुर नमस्ते कहाँको बोल्दै हुनुहुन्छ
4: म यता रोल्पाबाट बोल्दैछु मिरा रोका मगर
0: मिरा रोका मगर रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ
4: मेरो आफ्नै विषयमा भनौँ न
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
4: 2061 10 महिना 20 गते
0: 2061 साल माघको 20 गते समय भन्नु
4: समय दिउँसोको 12:30 बजे
0: दिउँसोको 12:30 बजे होइन
4: हजुर
0: जन्म कुन जिल्ला भएको रोल्पामै हो
4: हजुर रोल्पामै भएको हो
0: सुन्नुहोस् है त 2061 साल माघ कृष्ण पक्षको बुधबार अष्टमी तिथिमा जन्म तुला राशि नाम आउँछ तपाईँको तीर्थ कुमारी नाम आउँछ है तपाईँको नाम आउँछ तीर्थ कुमारी अथवा तिलक कुमारी नाम आउँछ है अन्तिरणी राक्षसीकरण परेको छ घातकमा परेको छ तिथिहरू चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ। चन्द्रमा र मंगल बिग्रिएको छ, मांगलिक हुनुहुन्छ, चन्द्र ग्रहणको योग परेको छ, चाँदीको पाउजु बनाएर लगाउनु खुट्टामा सधैँभरि, विवाह चाहिँ आफै खोजेर आफै रोजेर भन्दा विवाह जुराएर विवाह गर्नु पर्यो, मंगलबारको दिन व्रत बस्नु, दाम्पत्य राम्रो हुन्छ, प्रेम सफल हुन्छ, नभए पहिलो प्रेम असफल हुन्छ क्या, सफल नहुने ग्रह दशाहरू परेको छ। विवाह गर्नु भएको छ, गर्नु भएको छैन?
4: हजुर गर्नु त गराएको छु, मागेर
0: मागेर बिहा गर्नु भएको।
4: हजुर
0: सम्बन्ध कस्तो छ बुढाबुढीको, ठिक छ?
4: अझैसम्म त ठिक छ, झगडा नि हुँदैन, हाम्रो ठिकै छ न त। हजुर
0: हजुर अनि मांगलिक हुनुहुन्छ तपाईँको श्रीमान?
4: खै त्यो त थाहा भएन, राशि चाहिँ कर्कट हो श्रीमानको।
0: हजुर हजुर अब अरू जे भए पनि मंगलबारको व्रत बस्दै गर्नु है।
4: ए ल हुन्छ
0: है, 25 गते पछिको मंगलबारदेखि व्रत बस्नु, यसले श्रीमान श्रीमतीको सम्बन्ध राम्रो गराउँछ, सम्बन्धहरूमा बाधाहरू आउँदैन, ठिक हुन्छ, राम्रो हुन्छ। एउटा चाँदीको पाउजु बनाएर लगाउनु है, पूर्णिमाको दिनदेखि लाउनु है।
4: चाँदीको पाउजु चाहिँ त्यो पूर्णिमाको दिनबाट लगाउने?
0: हजुर पूर्णिमाको दिनबाट लगाउने, सधैँभरि लगाउनु चाँदीको पाउजु।
4: हजुर
0: एकदम राम्रो हुन्छ, लक्ष्मी पनि हुन्छ घरमा, तपाईँलाई पनि राम्रो भइहाल्छ, समस्या आउँदैन क्या है।
4: अनि हजुर यो के अरे मेरो अलिकति आँखाको समस्या छ, त्यसको चाहिँ के कस्तो रहेछ?
0: यस्तो छ, तपाईँको ग्रहबाट हेर्दा अहिले तपाईँले सिद्धार अर्को शनि भन्ने ग्रह चलेको छ, कुण्डलीको हिसाबबाट आँखामा समस्याहरू देखिँदैन है, तर तपाईँको के देखिन्छ यहाँबाट भन्दा आँखा नदेखिने क्या, बुझ्नुभयो, आँखै नदेख्ने समस्या, आँखै नदेख्ने समस्या चाहिँ हो क्या यो आँखामा चाहिँ, अरू यस्तो सामान्य चोटपटक लाग्ने ग्रह भन्दा पनि आँखा नदेख्ने क्या है, दृष्टिविहीन हुने ग्रह पनि छ, यसमा विशेष ख्याल गर्नु पर्यो तपाईँले चाहिँ फेरि है।
4: सन त एकदम कमजोरै छ, बच्चैबाट त होइन, अलि पछिबाट कमजोर भएको, अलिअलि देखिरह्यो यहाँ,
0: अलिअलि देख्नुहुन्छ कि धेरै देख्नुहुन्छ कि ठिक्क देख्नुहुन्छ?
4: ठिकको भन्दा नि अलि मधुरै देख्छु भनौँ न।
0: अब आँखाको समस्या तपाईँको छ, दृष्टिविहीन हुने ग्रह छ तपाईँको चाहिँ क्या, फेरि दृष्टिविहीन हुने भयो भने समस्या हुन्छ नि त।
4: हजुर हुन्छ,
0: त्यो भएर आँखाको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ, चाँदीको पाउजु बनाएर लाउनु, मंगलबारको दिन चोखो खानु, व्रत बस्नुहोस् है, समस्या कम हुँदै जान्छ, बिस्तारै बिस्तारै राम्रो हुन्छ तपाईँले। अनि सूर्यलाई यसो पानी चढाउने गर्नु है, बिहान बिहान घामलाई,
4: बिहान बिहान साँझ चाहिँ पर्दैन,
0: साँझ पर्दैन, बिहान चढाउनु न, सुत्दाखेरि जुन लुगा लगाएर सुत्नुहुन्छ नि राति, त्यो लुगा लगाएर चाहिँ बिहान फेरि चढाउनु हुँदैन है, लुगा फेर्नुपर्छ, अथवा भएर पाएसम्म त नुहाउनुपर्छ, फेरि रोल्पातिर बेसकन जाडो हुन्छ जाडो महिनामा होइन,
4: हजुर बेसरी गाह्रो हुन्छ यतातिर त,
0: हजुर त्यही भएर कपडा फेर्नु, हात मुख धुनु है, अनि त्यसपछि गर्नु, राम्रो हुन्छ, चिन्ता नगर्नु, ग्रह ठिक छ, श्रीमानसँग नरिसाउनु है, अहिले राक्षस गर्नु छ तपाईँको, अलि छिट्टो रिसाउने स्वभावको हुनुहुन्छ क्या तपाईँ,
4: हजुर
0: नरिसाउनु, शान्त हुनु, रिस मान्छेको शत्रु हो, म रिसाएँ भने मलाई ग्रह लाग्छ भन्ने मनमा राख्नु, भइहाल्छ, चिन्ता नगर्नु है त, हुन्छ राधे श्याम। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ, 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु, र तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजकलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु, तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्, नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 22 अध्यायको 23 33 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँ कहाँ आए र तिनीहरूले उहाँलाई यो प्रश्न गरे, गुरूज्यू, मोसाले भनेका छन् कोही मानिस निसन्तान मर्यो भने उसको भाइ चाहिँले दाजुको पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नु पर्छ। हाम्रा बीचमा 7 दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोडेर गयो। उसै गरी महिलाले र साइलाले पनि र 7 सम्मले त्यसै गरे। तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती 7 जना मध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिए। यीशुले तिनीहरूलाई जवाब दिनुभयो, तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन् न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन्। तर मृतकहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ त्यो तिमीहरूले पढेका छैनौ? म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ। परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूको परमेश्वर हुनुहुन्छ। यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे। आदरणीय श्रोता, यो खण्डमा हामी परमेश्वर जीवितहरूको परमेश्वर हुनुहुन्छ भन्ने बारेमा हामी विशेष गरेर अध्ययन गर्नेछौ। परमेश्वर चाहिँ को हुनुहुन्छ त? परमेश्वर कसको परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीहरू गर्दैछौ। परमेश्वर कसको परमेश्वर हुनुहुन्छ? मरेकाहरूको परमेश्वर हुनुहुन्न, उहाँ चाहिँ जीवितहरूको परमेश्वर हुनुहुन्छ। यो खण्डमा यस्तो प्रकारको कुराहरू भए, मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँ कहाँ आए। यीशु कहाँ आएका मानिसहरू समूह समूह थिए। विभिन्न किसिमका मानिसहरू आउँथे, फरिसीहरू, सदुकीहरू र शास्त्रीहरू चाहिँ यीशु ख्रीष्टलाई कसरी फसाउन सकिन्छ, कसरी यीशुलाई झुटो तुल्याउन सकिन्छ भनिकन उनीहरू दिन रात यीशुको बारेमा जियो चर्चा गरिरहन्थे। त्यस बेला यहाँ एउटा समुदाय, यहुदीहरूकै समूहको एउटा समूह चाहिँ सदुकीहरू थिए, र यी सदुकीहरूले मानिसहरू मरेर फेरि पुनरुत्थान हुन्छन् भन्ने कुरामा विश्वास गर्दैनथे। पुनरुत्थानमाथि विश्वास नगर्ने यो समूह सदुकीहरू, यहुदीहरूको दलहरू मध्ये एउटा दल चाहिँ सदुकीहरू हुन्, र यिनीहरू चाहिँ विशेष गरेर मन्दिरमा सेवारत गर्थे अथवा मन्दिरमा उनीहरू को सेवा हुन्थे। पुजारीहरू प्रधान पुजारी सदुकीहरूको दलबाट नै चुन्ने गर्दथ्यो र फरिसीहरू चाहिँ विशेष गरेर सभा घरहरूमा सेवा गर्थे र शास्त्रीहरू चाहिँ धर्मशास्त्रको व्याख्याताको अन्तिम निर्णय दिने व्यक्तिहरू थिए र यिनीहरूलाई बेला बेलामा यीशुको बारेमा सुन्दै गर्दा बुझ्दै गर्दा यीशुले दिनुभएको शिक्षाहरू सुन्दै गर्दा उनीहरूलाई चाहिँ धेरै नै गाह्रो भइरहन्थ्यो किनभने यिनीहरूले व्यवस्था अनुसार उनीहरू जिउँदैनथे। व्यवस्थाका मालिक हौ व्यवस्था पाएका व्यक्तिहरू हौ व्यवस्थाको व्याख्याताहरू हौ भन्ने उनीहरू तर उनीहरू त्यो अनुसार नजिउने मानिसहरू उनीहरूले यीशुलाई जहिले पनि फसाउन खोजिरहेको अवस्था थियो। त्यसै गरिकन यहाँ पनि एउटा प्रश्न सदुकीहरूले गरे जहरूले चाहिँ आत्माहरूको फेरि पुनरुत्थान हुन्छन् भन्ने अथवा मरेकाहरूको पुनरुत्थान हुँदैन भन्ने व्यक्तिहरू उनीहरू नै थियो र मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँका आएर प्रश्न गरेको कुरा हामी देख्छौ र उनीहरूको प्रश्न चाहिँ के भनेका छन् भने मोसाले भनेका छन् कोही मानिस निसन्तान मर्यो भने उनको भाइ चाहिँले दाजुको पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नु पर्छ र यो कुरा चाहिँ इसरायलीहरूको बीचमा यो नियम थियो र यो नियममा उनीहरूले दाजुको पत्नी लाई भाइले विवाह गर्न सक्छ यदि दाजु मरेको खण्डमा त्यसै कारण उसको सन्तानको लागि आफ्नो भाउजूलाई राख्न सक्ने कुरा यहाँ उल्लेख गरेको देखिन्छ। फेरि यो कुरा ल्याए उनीहरूले सात दाजुभाइहरूले त्यसै अनुसार गरे मरेपछि पुनरुत्थानमा उनी कसकी पत्नी हुन्छन् भनेर प्रश्न गरेको कुरा हामी यहाँ देख्छौ। जसले पुनरुत्थानमाथि विश्वास गर्दैनन् उनीहरूले नै यहाँ यीशुलाई प्रश्न गरिरहेको हामी देख्छौ र उनीहरूले पनि यीशुलाई फसाउनको निम्ति नै यो प्रश्न गरेको देखिन्छ। तर यीशु प्रभु जसले स्वर्ग बनाउनु भयो पृथ्वी बनाउनु भयो यावथोक बनाउनु भयो उहाँ आफै परमेश्वर भएर मानव चोलामा आउनु भएको थियो उहाँमा पूर्ण मानिस पूर्ण ईश्वरको गुण थियो र उहाँले तिनीहरूलाई यो कुरा स्पष्ट पार्नुभयो। उहाँले जवाफ दिनुभयो किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन् न विवाह गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् भनेर उत्तर दिनुभयो। यसरी धर्मशास्त्र यीशुले तिनीहरूलाई जवाफ दिनुभएको कुरा चाहिँ उनीहरू भ्रममा परेको छ भन्ने कुरा यीशुले भन्नुभयो। धर्मशास्त्र र परमेश्वरको शक्तिलाई नबुझेको मानिसहरू हुन् भनिकन प्रभुले उनीहरूलाई सम्बोधन गर्नुभयो। उनीहरू परमेश्वरको शक्ति पनि जान्दैनन् तर धर्मशास्त्र पनि तिमीहरू जान्दैनौ भनिकन यीशुले भन्नुभयो। किनभने धर्मशास्त्र भनेको चाहिँ यहुदीहरूको लागि यो धर्मशास्त्र उनीहरूको व्यवस्था हो र पुरानो करारका सबै पुस्तकहरू धर्मशास्त्र भनिकन सम्बोधन गरिन्थ्यो र सबै पुरानो करारका पुस्तकलाई धर्मशास्त्र भनेर सम्बोधन पनि गरिन्थ्यो। त्यसै कारणले प्रभु यीशुले उनीहरूलाई सबभन्दा मुख्य कुरा के भन्नुभयो भने तिमीहरू यो जान्दैनौ। जानेको भएदेखि उनीहरूले यो प्रश्न गर्ने थिएन। उनीहरू आफूलाई जान्ने हुँ भनेर भन्दथ्यो भने आज यीशु प्रभुले उनीहरूको कुरालाई उहाँले भन्नुभयो तिमीहरूले जान्दैनौ। जानेको मान्छेले यस्तो प्रश्न गर्दैन पनि किनभने मृतक हरूको पुनरुत्थान हुन्छन् भन्ने विश्वास गर्नेहरूले चाहिँ के बुझ्छन् भन्दाखेरि उनीहरूको पुनरुत्थानको शरीर चाहिँ महिमित शरीर हुन्छ र उनीहरू कहिल्यै नमर्ने गरेर फेरि जीवित हुन्छन् र उनीहरूको पुनरुत्थान पछि कसैको फेरि विवाह हुँदैन। पुनरुत्थान भएको शरीरमा न विवाह हुन्छ न त्यहाँनिर अरू भनौ कुनै कुरा त्यहाँ हुँदैन विवाह पनि गरिँदैन त्यो ठाउँमा। त्यसकारण तिनीहरू चाहिँ कस्ता हुन्छन् भन्दा स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छ परीहरू जस्ता हुन्छ। त्यसकारण हरेक व्यक्तिको पुनरुत्थानको शरीर चाहिँ बेग्ला बेग्लै शरीर भए पनि हरेक व्यक्तिको आफ्नो आफ्नै विशेष किसिमको शरीर भए पनि त्यो शरीर चाहिँ स्वर्गदूतहरूका जस्ता हुन्छन् र उनीहरू फेरि मानिस त्यो मरणशील मानिस भएर विवाह गर्ने किसिमको शरीर हुँदैन, महिमित शरीर हुन्छन्, पुनरुत्थानको शरीर। त्यसकारणले यी सदुकीहरूको दलले पुनरुत्थानमाथि नै विश्वास नगर्ने भएकोले उनीहरूले सोधेको प्रश्नमा उनीहरू अनभिज्ञान अथवा अन्जानमा रहेको कुरा यीशुले भन्नुभयो। त्यसकारण परमेश्वर चाहिँ मृतकहरूको परमेश्वर हुनुहुन्न तर जीवितहरूको परमेश्वर हुनुहुन्छ भनिकन उहाँले यो कुरा स्पष्ट पारिदिनुभयो। त्यसकारण मृतकहरू त पुनरुत्थान हुन्छन्, पुनरुत्थान भएका मानिसहरू त स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन्, जीवित हुन्छन्। त्यसकारणले हरेक व्यक्ति मरेका व्यक्तिहरूको पुनरुत्थान हुन्छन् र पुनरुत्थान भएका मानिसहरू सबै स्वर्गका स्वर्गदूतहरू जस्ता हुन्छन् र तिनीहरूका परमेश्वर चाहिँ यहोवा परमेश्वर अथवा येशू प्रभु नै हुनुहुन्छ। त्यसकारण उनीहरू जीवित हुन्छन् र उनीहरू जीवित हुन्छन्, पुनरुत्थान भएको महिमी शरीर कहिले नमर्ने गरेर जीवित हुन्छन् र कहिले नमर्ने गरेर जीवित भएका शरीर चाहिँ अब स्वर्गदूतहरूको जस्ता हुन्छन् र तिनीहरू जीवित भएको कारण परमेश्वर चाहिँ जीवितहरूको परमेश्वर हुनुहुन्छ। यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे, किनभने यीशु प्रभुले सही कुरा बताउँदै हुनुहुन्थ्यो। यीशु प्रभुले बताउनु भएको कुरा एकदमै सत्य थियो, एकदमै स्पष्ट थियो। त्यसै कारण भीड़हरू छक्क परे। यसरी लेखकले यो खण्डमा परमेश्वर जीवितहरूको परमेश्वर हुनुहुन्छ भनेर घोषणा गरेका छन्। पुनरुत्थानमा मानिसहरूले विवाह गर्ने गराउने काम गर्दैनन्, बरू स्वर्गदूत जस्तै हुनेछन् भनेका छन्। यसरी नै परमेश्वर जीवितहरूको परमेश्वर भएकोले हरेकले यीशुमा विश्वास गरेर जीवित हुनुपर्छ। यीशुलाई विश्वास गर्नेहरू मर्यो भने पनि जीवित हुनेछन् र उनीहरू जीवित हुने फेरि कहिले मर्ने छैन। र यीशुले भन्नुभयो पुनरुत्थान र जीवन मनै हो, मलाई विश्वास गर्ने कहिले मर्ने छैन र मर्यो भने पनि उनीहरू जीवित हुनेछ। त्यसकारण पुनरुत्थानको शक्ति, पुनरुत्थानको मिठास, पुनरुत्थानको शक्ति आज यीशुलाई विश्वास गर्नेहरूले प्राप्त गर्नेछ। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँ र म फेरि जीवित हुनेछौ र जीवित हुनेहरूको लागि परमेश्वर सधैँ नै हाम्रो साथमा हुन्छ। परमेश्वर मरेकाहरूको परमेश्वर हुनुहुन्न, जीवितहरूको परमेश्वर हुनुहुन्छ। त्यसकारण आदरणीय श्रोताहरू, यदि यहाँहरूको जीवनमा पनि पुनरुत्थानको आशा गर्नुहुन्छ भने पुनरुत्थान भनेको पुनरुत्थानको मिठास, पुनरुत्थानको शक्ति आज यीशुलाई विश्वास गर्नेहरूले प्राप्त गर्नेछ। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँ र म फेरि

मरेकाहरू फेरि जीवित हुनेछन् र उनीहरू जीवित भएर परमेश्वरसँग राज्य गर्नेछन्। यदि यहाँहरूले पनि जीवित हुन चाहनुहुन्छ, मरेकोहरूबाट जीवित भएर कहिल्यै नमर्ने गरेर परमेश्वरसँग राज्य गर्न चाहनुहुन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र जीवित हुनुहोस् र पुनरुत्थान प्राप्त गर्नुहोस् र परमेश्वरसँग सधैँ राज्य गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र फेरि प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 010-520-267
7: कता हो साइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासपोर्ट बनाउन जानलाई
7: ल त पनि विदेश जानलाई कि के हो
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट
7: बटारिया कुरा नगर्नु
8: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
5: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-9797-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: दस तिहार में Xiaomi व Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नंबर टाइप करी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड हॉलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड हॉलिडे।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141667764, 98141667764।
9: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580110, 98491580110।

0: सर सर कम्प्युटर ल्याब जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082979417
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईलाई दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिदिए दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
3: ल तपाईँ विदेश जानलाइस कि के हो?
4: यही भन्दै किन चाहेर हो पासपोर्ट?
3: बटारिया कुरो नगर्नु मस।
4: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
8: बहार बहार
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट ठिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामीलाई सुनिराख्नु भएको छ। देशभरका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बस एकसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा जानुभयो भने, नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस प्रसारण भइरहेको छ भने, युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी एकसाथ प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन विरासतले बिरानु अठोटले क्रमभंगता रहेको छ। न बीपी पुत्र शशांक कोइराला छन्, न त गणेशमान सिंह पुत्र प्रकाशमान सिंह नै रहे। अरू त अरू पूर्व सभापति शेरबहादुर देउबा पनि अनुपस्थित रहे। पारिवारिक र राजनैतिक विरासत बोकेको नेतृत्व बिना पनि नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट राजधानीमा शुरू भएको छ। सभापति गगन कुमार थापाको अठोटले कंग्रेसमा विरासतको क्रमभंगता त गर्यो नै, विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश पनि दिएको छ। नेपाली कंग्रेसमा जसरी क्रमभंगता भएको छ, यो क्रमभंगताले आजको दिनमा नेपाली कंग्रेसलाई एउटा युवा कंग्रेस बनाउनका निम्ति प्रेरित गरेका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अहिलेको नेपाली बसलाई हामी तपाई समक्ष जसरी बस र चर्चा गर्दैछौ, नेपाली कंग्रेसको अयो महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ त भन्ने विषयलाई पनि आजको नेपाली बसमा हामी जोड्दैछौ। र विशेष गरी नेपाली बसलाई हामी विभिन्न विषयवस्तुमा आधारित भएर विचार र विमर्शहरूलाई प्रस्फुटित गर्ने गराउँदछौ। र बीपी र गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर आत्मा यही छ भनेर गगन कुमार थापाले हिजोको महाधिवेशनमा बताउँदै गर्दाखेरि, कहिलेकाहीँ कसैलाई फकाउनु भन्दा छोडिदिँदा नै राम्रो हुन्छ भनेर रवि लामिछानेले भन्दै गर्दा, अहिले तपाईँ देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोला, हामी साथ दिन तयार छौं भनेर पुष्पकमल दाहाल प्रचण्डले बताएका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। र नेकपा नेपाली कंग्रेसले जसरी आफूलाई परिवर्तन गर्न खोजेको छ, जसरी आफूलाई युवा नेतृत्वको कंग्रेस बनाउन खोजेको छ, आजको दिनमा त्यस विषयमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू आज गगन थापाको पक्षमा उभिएका छन्। र नेपाली कंग्रेसको 15 महाधिवेशनको रौनक र उल्लास एकातर्फ छ भने, कसरी कंग्रेसलाई डिक्का बनाउन सकिन्छ, जोड्न सकिन्छ भन्ने विषयमा पनि चर्चा र परिचर्चा यतिखेर भइरहेका छन्। आदरणीय श्रोता, आजको बसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्छौं। र रविले गगनलाई के लगाए दोस्रो कुन, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने गरी चाहिँ जुन किसिमको त्यहाँ बहस र चर्चा आएको छ, यसका विषयमा पनि आज बहस गर्छौं। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले कंग्रेसका सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको पनि खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो हुन्छ भनेर सभापति लामिछानेले बताउँदै गर्दाखेरि त्यहाँ गडगडाहट रूपमा ताली पनि बजेको थियो। आदरणीय श्रोता, आजको बसमा यस विषयमा यतिखेर चलिरहेको छ, आजबाट बन्द सत्र हुँदैछ। र नेपाली कंग्रेसको 15 महाधिवेशनमा जुन किसिमको उल्लास देखिएको छ, युवा नेतृत्वलाई अगाडि बढ़ाउने र गगन थापा नेतृत्वलाई निर्विरोध गराउने गरी जुन किसिमको प्रयत्न भइरहेको छ, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। र नेपाली कंग्रेसमा आजको दिनमा न बीपी पुत्र शशांक छन्, न पूर्व सभापति शेरबहादुर देउबा, न गणेशमान पुत्र प्रकाशमान सिंह नै छन्, तर पनि नेपाली कंग्रेस एक ढिक्का भएर अगाडि बढ़िरहेको छ। र कंग्रेसको अहिलेको नेतृत्वले अब देशमा जुन किसिमको रणहीनता छ, लोकतन्त्रलाई जगाउनेदेखि लिएर चाहिँ कंग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ़ाउने गरी जुन किसिमका प्रयत्न र प्रयासहरू गर्ने दृढ विश्वास गरेको छ, यसका विषयमा आजको बसमा हामी चर्चा गर्दैछौ। नेपाली बसमा हामीसँग यतिखेर हुनुहुन्छ नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। 15 महाधिवेशनको यहाँलाई शुभकामना पनि छ डाक्टर साहब। नमस्कार। नमस्कार डाक्टर साहब, यहाँलाई म स्वागत गर्न चाहन्छु नेपाली बसमा।
3: हजुर, हेर्नु न, तपाईँको आवाजै सुनिन्न, आवाज सुनिन्न, आवाज
2: खै मेरो आवाज सुनिरहनु भएको छैन डाक्टर साहब, सुनिरहनु भएको छैन,
3: आवाज सुनिएको छैन, ल त बनाउनुहोस् त,
2: क्लियर आएको छैन अझै। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको 15 महाधिवेशन जुन ढंगले आज अगाडि बढिरहेको छ यो 15 महाधिवेशनलाई हामी जसरी कंग्रेसले एक ढिक्काको महाधिवेशन बनाउन खोजेको प्रयत्न पनि छ र यतिखेर तपाईलाई जानकारी गराउँदै गर्दाखेरि न विपुत्र शशांक कोइराला छन् त्यहाँ न गणेशमान सिंह पुत्र प्रकाशमान सिंह छन् अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि छैनन् तर पनि नेपाली कंग्रेसको लास्टमय उपस्थिति यतिखेर खुला मञ्चमा देखिएको छ र आजबाट बन्द सत्र हुँदैछ कंग्रेसलाई एक ढिक्का बनाउने गरी अगाडि बढाउने खालका प्रयत्नहरू पनि यतिखेर भएका छन् आदरणीय श्रोता कंग्रेसलाई विभिन्न राजनीतिक दलहरूले पनि शुभकामना दिएका छन् विदेशी नियोगहरूबाट पनि विदेशका पाहुनाहरूबाट पनि शुभकामना प्राप्त भएको छ प्रदान गरिएको छ नेपाली कंग्रेसलाई आजको नेपाली बहसमा यस विषयमा चर्चा गर्दैछु हामीसँग डाक्टर साहब हुनुहुन्छ चन्द्र भण्डारी डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
3: धन्यवाद
2: डाक्टर साहब 15 महाधिवेशनको यहाँलाई धेरै धेरै शुभकामना पनि छ कस्तो रह्यो खुला मञ्चको दृश्य हिजो
3: एकदम हजुरलाई धन्यवाद छ शुभकामनाका लागि तर हिजोको खुला मञ्चको पहिलो दिनको उद्घाटन कार्यक्रममा स्वदेशी वा विदेशी पाहुनाहरूले र विभिन्न नेताहरूको प्रस्तुति अत्यन्तै राम्रो उत्साहजनक र प्रेरणादायी रह्यो
2: अब डाक्टर साहब नेपाली कंग्रेसले 15 महाधिवेशन सञ्चालन गर्दै गर्दाखेरि अहिलेको अवस्थामा न बीपी पुत्र शशांक छन् न गणेशमान सिंह पुत्र प्रकाशमान छन् अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि त्यहाँ अनुपस्थित देखिए तैपनि कंग्रेसमा उल्लाह व्यापक देखियो यो के भन्ने क्रमभंगता हो विरासतको क्रमभंगता त्यसो भए
3: एउटा कुरा हामीले के भन्नुहुन्छ भने हामीले सबै नेताको नाममा बाउको नाममा छोराको नाममा लिगेसीको नाममा हामीले समयलाई समाउन सकेनौँ भने समयको समाजको र समयको माग अनुसार चल्न सकेनौँ भने इतिहासमा यस्ता घटनाहरू हुन्छन् हामीले के गर्नुपर्छ भने केवल बाउको नामबाट चिनिने होइन अहिलेसम्म कुनै पनि एउटा छोरा वा छोरीले को नाममा गणेशमानजी बीपी कोइराला वा महात्मा गान्धी वा नेल्सन मण्डेला वा अब्राहम लिङ्कनहरू चिनिएका होइनन् बाउका नाममा चिनिएका हुन् त्यसकारण छोराहरूले वा छोरीहरूले सन्तानले पनि त्यो लिगेसी राख्न सक्नुपर्छ आज आफ्ना बाबुले बनाएको पार्टीमा कहिले तल होला कहिले माथि होला वा मैले कोइराला परिवार त भन्दिनँ अरू सबै सत्तामा पुग्नुभएको र हिजो पार्टीको नेतृत्व गर्नुभएको सत्ताको नेतृत्व गर्नुभएको तर आज यो पार्टीको अवस्था किन त्यस्तो भएको एउटा यो कुरा सोध्नुपर्छ दोस्रो कुरा आदरणीय शेरबहादुरजीको बारेमा तपाईँले भनेको कुरा अलिअलि खल्लो लाग्छ किन उहाँ उपस्थित हुनुभएन तर नयाँ पुस्ताले अहिलेको चाहिने यो प्रविधिको विकासमा रोबर जस्तो भएको एकरो सताई भएको यो विश्वमा जस्तै अहिले विश्वमा अहिलेको नयाँ पुस्ताले शेरबहादुरजीलाई आउनुहुन्छ उद्घाटन गरिदिनुहुन्छ प्रमुख अतिथि हुनुहुन्छ भनेर कुर्ची खाली राखेर सम्मान गरेको सायद इतिहासमा तपाईँ कोही पनि पाउनुहुन्न राजनीतिमा नेताको नेताहरूको बारेमा कटुता बढी हुन्छ नेताहरूको निष्ठुरी हुन्छ सत्ता निष्ठुरी हुन्छ तर यस्तो पनि तपाईँले आफ्नो नेताको बारेमा बोलाउँदा पनि नआउने जाँदा पनि नआउने तर उसको उहाँको सम्मानका निम्ति कुर्सी पनि खाली गरेर राख्ने तपाईँले अब यो इतिहासमा पढ्न पाउनुहुन्छ
2: भनेपछि मञ्चमा कुर्सी एउटा खाली नै दियो होइन शेरबहादुर देउवाको लागि त्यसो भएन सर
3: योभन्दा ठूलो सम्मानै हुन सक्दैन
2: अब एउटा कुरा कस्तो रह्यो भने कंग्रेसको अबको यो महाधिवेशनले चाहिँ नेपाली कंग्रेसले कहाँसम्म पुर्याउँछ कस्तो खालको धेरै दलहरूले चाहिँ शुभकामना पनि दिएका छन् नेपाली कंग्रेसका स्वयं सभापतिले अबको यो निर्वाचनबाट अर्थात् यो महाधिवेशनबाट कार्यकाल आफ्नो पूरा कार्यकालका निम्ति सभापति बन्दै गर्नुभएका गगन कुमार थापाजीले जुन किसिमको दृढ़ संकल्प लिनुभएको छ जुन किसिमको त्यहाँ उहाँले चाहिँ आफ्नो भनाइहरू राख्नु भएको छ यसले देशभरिका सबै कंग्रेसी जनलाई चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने बाटो मार्ग
3: एउटा गगनजीले हिजो प्रस्तुत गर्नु भएको बेला सुब्बा त्यहाँ भविष्य पनि छ वर्तमान पनि छ होइन विगत पनि छ क्या यति कुरा हामीले विगत कंग्रेसको इतिहास हो वर्तमान मुलुक बनाउने हो भविष्य छ हामीले समृद्ध नेपाल हो खुसी नेपाली हो यो तिनटै कुरा कसरी गर्दा हुन्छ समस्या के थियो सबै कुरामा उहाँले अत्यन्त राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ जसमा मलाई लाग्छ सबै नेताहरू सबै युवाहरू खुसी हुनुहुन्छ त्यसकारणले हामीले हाम्रो हामीले बुझ्नुपर्ने भनेको के भने हामीले पटक्कै नबुझेका लामा कुरा गर्ने के हो भने हाम्रो साध्य मुलुक बनाउने हो खुशी नेपाली हो, समृद्ध नेपाल हो, हाम्रो साध्य साधन पार्टी हो, पार्टी भनेको इच्छा शक्ति भएको इमानदार नेता हो। त्यतिलाई हामीले यस्तो साधनलाई प्रयोग गर्दा हामीले मुलुक बनाउन सकिन्छ। यसलाई हामीले कहाँनिर हामी चुक्यौँ त भन्दा हामीले फेरि यसलाई हेर्दाखेरि मेकबेलीहरूले के भन्छ भने त दार्शनिक मेकबेलीहरूले कुनै पनि राम्रो साध्य प्राप्त गर्नका निम्ति साधन जस्तो भए पनि हुन्छ भन्दा उहाँहरूले भन्नुहुन्छ। तर महात्मा गान्धीहरूले के भन्नुहुन्छ भने असल राम्रो साध्य प्राप्त गर्दाका निम्ति साधन पनि असल हुनपर्छ भन्नुहुन्छ। तर हामीले के गर्यौँ भने विकासमा साध्य प्राप्त गर्ने त भन्यौँ, के साध्य प्राप्त गर्ने भन्यो भने हाम्रो मुलुकलाई मबाट हामी, हामीबाट हाम्रो, हाम्रोबाट सुखी नेपाली बनाउने हामीले साध्य गर्यौँ। त्यो साधन हाम्रो पार्टीलाई के गरिदिउँ भने त कुनै पनि सामान बेच्ने नाफाको दुकान बनाइदिउँ, त्यस कारणले गर्दा हाम्रो साधनले काम गर्न सक्दैन हाम्रो साधन, त्यस कारणले नेपालमा यो समस्या आयो। अब हामीले अहिलेको लिडरसिपले के गरिदियो भने मुलुक बनाउन सकिन्छ, समृद्धि बनाउन गर्न सकिन्छ, इन्फ्रास्ट्रक्चर राम्रो छ। जस्तै टुडे खेल थियो र दुबोल आएको
2: होइन डाक्टर साहब, एउटा कुरा के हेर्नु न, प्रधानमन्त्रीको स्ट्याटस आएछ राति, होइन यहाँले पनि हेर्न भ्याउनु भयो कि भएन, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्नुभएको छ, हेर्नुहोस् त यो।
3: मैले उहाँलाई पनि विनम्रतापूर्वक आदरपूर्वक भन्न चाहन्छु, टुली खेल थियो र दुबोल आएको, हामी ल्याएको प्रजातन्त्र थियो र त बालिन्दीले संयुक्त राष्ट्रमा गएर शानदार तरिकाले आफ्नो दृष्टिकोण राख्नु भएको, ती मरेका शहीदहरू बोल्नलाई तपाईँलाई अधिकार दिएका शहीदहरू छन्, त्यो त ठुलो कुरा हो र टुली खेल बनाइदिनेहरू ठुला हुन् नि, यो कुरालाई पनि बालिन्दीहरूले बुझ्नुपर्छ। यसको पनि सम्मान नगरिकन आफ्ना मात्रै कुरा, दुबोल आएको कुरा ठुलो हुने, टुली खेल बनाउनेहरूको कुरा ठुलो नहुने, बालनलाई प्रधानमन्त्री बनाउनेहरू केही नहुने, उहाँलाई त संयुक्त राष्ट्रमा गएर बोल्न पो के छ, यता धेरै शहीदहरू यति धेरै मारिएर, यो कुरामा पनि बालिन्दीहरू संवेदनशील हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: डाक्टर साहब, अब यो पन्ध्रौं महाधिवेशनबाट यहाँको उम्मेद्वारी, यहाँको दावेदारी वा चाहिँ कस्तो खालको सहमति भइरहेको छ, केमा उम्मेद्वारी दिँदै हुनुहुन्छ डाक्टर साहब?
3: म पहिला उपसभापतिमा उम्मेदवारी दिएको हुँ संयुक्त कंग्रेस हुँदाखेरि, त्यति बेला मैले थोरै मतले पराजित भएको थिएँ। अहिले चाहिँ नि हाम्रा नयाँ चुनौतीहरू थपिएका छन्, त्यस कारण साथीहरू धेरै साथीहरू हुन्छ, म सल्लाह गरेर उपसभापतिभन्दा तल त मन्त्रीले नै सल्लाह गरेर, किन सामूहिक रूपले हामीले कंग्रेसलाई अगाडि बढाएन भने एक्लै केही गर्न सकिँदैन, अहिले धेरै चुनौतीहरू छन्, म सबै साथीहरूसित बसेर पनि दिन्छु।
2: ए भने उपसभापतिसम्म दिन सक्ने सम्भावना रह्यो डाक्टर साहब?
3: होइन, म बसेर सल्लाह गरेर दिन्छु।
2: सल्लाह भएको छैन अहिलेसम्म, आज त बन्द सत्र चल्दैछ डाक्टर साहब।
3: अब बन्द सत्र चल्ने भएपछि अब विधान छ, विधानलाई हेर्न पर्यो, गर्दा हामी दिन्छौँ यसलाई। मैले मेरो दृष्टिकोण अब धेरै कच्चा कुटुम्ब राम्रो तरिकाले यसलाई लैजान पर्छ, मुलुकले दुःख पायो, हाम्रा युवाहरू मुलुक नबस्ने स्थितिमा भए, त्यस कारण हामी अलिक गम्भीर भएर जानुपर्छ भन्ने पक्षमा छु।
2: अब अहिलेको अवस्थामा डाक्टर साहब, किनभने देश अब एक किसिमको संक्रमणमा नै छ, होइन, देशमा अझै पनि धेरै समस्याहरू छन्, अब यो देशको समग्र समस्या र नेपाली कंग्रेसको महाधिवेशनको सन्देशलाई चाहिँ जोडेर जाँदाखेरि प्रचण्डजीले त भन्नुभयो, होइन डाक्टर बाबुराम भट्टराईले भन्नुभएको थियो तत्कालीन बेला जनयुद्ध ताका एउटा विदेशी पत्रकारले शान्ति प्रक्रियामा आइसकेपछि अन्तर्वार्ता लिँदाखेरि को हुन सक्छ देशलाई सम्हाल्न सक्ने युवा नेता भन्दाखेरि गगन थापा भनेर मेरो मुखमा आएको थियो, गगन थापाले चाहिँ सम्हाल्न सक्नुहुन्छ भन्ने खालको जुन किसिमले उतिखेर नै मैले भनेको थिएँ भन्नुभएको छ। तर कंग्रेसलाई गगन थापाले कंग्रेस मात्र सम्हाल्ने होइन, सिङ्गो राष्ट्रलाई सम्हाल्न सक्ने गरी ऊर्जावान बनाएर लैजान सक्ने सामर्थ्य राख्छ पार्टीले जाँदा जाँदै?
3: होइन, कंग्रेसले तपाईँलाई कंग्रेससित संयमता छ, धैर्यता छ, होइन, विवेक पनि छ, जुन हामीले हिजो विगतमा विवेकहरू गुमाएको थियो, कंग्रेसको नेतृत्वले विवेक गुमाएन त सही व्यक्ति सही ठाउँमा उपस्थित हुन सकेन। मैले तपाईँलाई भने नि हाम्रो कस्तो विडम्बना, मबाट हामी, हामीबाट हाम्रो बनाउन लागेका पार्टी हजारौं मान्छेले ज्यान,
2: राष्ट्रलाई सम्हाल्न सक्ने गरी ऊर्जावान बनाएर लैजान सक्ने सामर्थ्य राख्छ पार्टीले जाँदा जाँदै?
3: होइन, कंग्रेसले तपाईँलाई कंग्रेससित संयमता छ, धैर्यता छ।

0: देख्नु हो नि शानदार प्रस्तुति उपस्थिति नेताहरूको धारणा त्यस कारणले गर्दा यसले राम्रो गर्छ र राम्रो हुन्छ भन्ने कुरामा हामी जानुपर्छ. तर नेतृत्व सामूहिक रूपले जानुपर्छ. सामूहिक रूपले गएनौँ भने जति बेला पनि चिप्लिन सक्छ नेपालको राजनीति. कतिले पछाडिबाट राखेर वा अगाडि ल्याएर जति बेला पनि चिप्लिन सक्छ. कति कोइरालाहरूलाई पछाडिबाट धकेल ल्यायो अरू नेताहरू चिप्लिएको स्थिति छ. चाहे त्यो लोभले हो चाहे षड्यन्त्रले होस् यो कुरालाई पनि ख्याल गरेर जानु.
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: हर विषयमा सरो बहस नेपाली बहस. यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट.
1: यति राम्रो विश्व नेपाली कंग्रेसका नेता सचिन तिमिल सिन्हा हुनुहुन्छ. सचिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: नमस्कार, गुड मर्निङ हजुर.
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्र कस्तो रह्यो?
3: एकदमै उत्साहपूर्ण रह्यो. देशभरिबाट आउनुभएका प्रतिनिधिहरू र जनसम्पर्कबाट आउनुभएका प्रतिनिधिहरू, शुभेच्छुकहरू, अन्य पार्टीका पाहुना अतिथिहरू र विदेशी निकाय, विदेशी राजनीतिक दलका पाहुनाहरू सबै आएर एउटा रौनकताले भरिएको थियो हिजो खुला मञ्च. एकदमै उत्साहपूर्ण रह्यो.
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो हिजो मात्र टुणी खेलमा अर्थात त्यो खुला मञ्चमा जुन किसिमले हरेक क्षेत्रमा चाहिँ खुला मञ्च चाहिँदैछ भनेर पार्टी सभापतिले भन्नुभयो, त्यसमा हरेक ठाउँमा चाहिँ खुला मञ्चको आवश्यकता हो आज?
3: बिल्कुलै हो, खुला मञ्चको आवश्यकता हो. तपाईँले देख्नुभयो भने हाम्रो संसदमा प्रधानमन्त्री नजाने, सरकारका प्रतिनिधिहरू नजाने, संसदलाई हेप्नेदेखि लिएर यो खालको गतिविधिहरू भइरहेको छ. र खुला मञ्च भनेको जहाँ नागरिकले बोल्न पाउने हो, आफ्नो बोल्ने अधिकार, आफ्नो अभिव्यक्ति स्वतन्त्रता व्यक्त गर्न पाउने ठाउँ हो, त्यस्तो खुला मञ्चको आज हरेक क्षेत्रमा जरूरत छ भन्ने कुरा त स्वाभाविक हो.
1: तर नेपाली कंग्रेसमा आज म तपाईँलाई भन्नै पर्छ, बीपी पुत्र शशांक कोइराला देखिएनन्, गणेशमान सिंह पुत्र प्रकाशमान देखिएनन्, हुँदाहुँदा पूर्व सभापति शेरबहादुर देउबा देखिएनन्, यसलाई के भन्ने? अब यो चाहिँ विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश दिइरहेको छ, होइन? कंग्रेसले विरासतको क्रम भङ्गता गर्यो, होइन? हिजोबाट
3: विरासतले नेपाली कंग्रेसको नेतृत्व चाहिँ त्यसरी मात्र अगाडि बढ्ने भन्ने कुरा त कहिले पनि थिएन. यो लोकतान्त्रिक पार्टी हो र यसमा चाहिँ तपाईँको जसले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ, कार्यकर्ताको मन जित्छ, विचारले पार्टीलाई एक बनाउँछ, उसैले यो पार्टी नेतृत्व गर्ने हो. चाहे त्यो यति बीपीका छोरा हुन् या नहुन्, चाहे बीपीको रगत बोकेका हुन् या बीपीको विचार बोकेका हुन्, त्यही भएर त्यो कुराको खासै अर्थ रहन्न. उहाँहरूलाई हामीले सम्मानित गर्नलाई पूर्ण रूपमा प्रयास, इमान्दार प्रयास गरेकै थियौं. उहाँहरूले राख्नुभएको सातैवटा बुदा मान्दै गर्दा पनि उहाँहरू नआइदिएपछि दुःखदवश हामी चाहिँ हाम्रो संविधानलाई हामीले गरेको कमिटमेन्ट, निर्वाचन आयोगलाई हामीले गरेको कमिटमेन्ट र अदालतलाई हामीले गरेको कमिटमेन्ट अनुसार र पार्टी विधानलाई पनि हाम्रो पार्टी विधानलाई पनि हामीले मान्ने पर्ने हाम्रो बाध्यता अनुसार हामी अगाडि बढ्ने पर्ने बाध्यता रह्यो.
1: सुशीलजी, अब नेपाली कंग्रेसको यो गगन थापा नेतृत्व जस्तो युवा नेतृत्व होइन, त्यहाँ चाहिँ अब धेरैले शुभकामना सन्देश दिँदै गर्दाखेरि जुन किसिमको एउटा उल्लासमय वातावरण, उत्साहपूर्ण वातावरण देखिएको थियो, गगन थापाको नेतृत्वले अर्थात् 15 महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ अहिलेको यो परिस्थितिमा?
3: जुन लामो समयदेखि नेपाली जनताको माग थियो, राजनीतिक दलहरू आफैमा रूपान्तरित भएनन्, नेपाली दलहरू पनि समयअनुसार समय सापेक्ष भएनन्, आफूलाई सुधार गरेर लगेनन् भन्ने खालको जुन लामो समयदेखिको गुनासो थियो र विशेष गरी केन्द्रीय आन्दोलन पश्चात हामीले त्यसको ओनरसिप लिएर पार्टीलाई रूपान्तरण गर्दै यसमा चाहिँ जिन्दगीको माग अनुसार या समयको माग अनुसार युवाहरूको प्रतिनिधित्व, महिलाहरूको प्रतिनिधित्व, सुशासनप्रतिको हाम्रो प्रतिबद्धतालाई चाहिँ कायम गर्ने र सबैभन्दा महत्वपूर्ण सत्ता आओस् चाहोस्, सत्ता पाइयोस् नपाइयोस्, चुनाव जितियोस् हारियोस्, तर हाम्रो सिद्धान्त, हाम्रो पार्टीको मूल मर्म, हाम्रो पार्टीको आत्मासँग रत्तीभर पनि सम्झौता नगर्ने हामीले जुन हिजो प्रण लिएका थियौं त्यही प्रण अनुसार नेपाली कंग्रेस आज रिब्रान्डेड गरेर आएको छ.
1: अब नेपाली कंग्रेसको यो महाधिवेशनमा तपाईँको सचिन तिमिल सिन्हाको उम्मेदवारी केमा रहन्छ?
3: मेरो युवातर्फ केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहन्छ र म चाहिँ सैद्धान्तिक, सांगठनिक र रणनीतिक रूपमा नेपाली कंग्रेस कस्तो हुनुपर्छ र मेरो अवधारणा के छ भनेर आज एउटा दस्तावेज मैले सार्वजनिक गर्नेछु. मेरो उम्मेदवारी केवल रिक्त पद पूर्ति गर्नलाई होइन, समय सापेक्ष रूपमा नेपाली कंग्रेस कसरी 21 शताब्दी सुहाउँदो पार्टी बन्न सक्छ र यसले कसरी मुलुकलाई 21 सय 61

0: 2000 विक्रमसम्म 2100 चाहिँ एउटा समुन्नत मुलुक बनाउन सक्छ भनेर मैले छलफल गरेर एउटा दस्तावेज पनि सार्वजनिक गर्दैछु. र म केमा विश्वास राख्छु भने युवाहरूलाई ठूलो स्पेस पार्टीले दिएको छ, तर त्यो हुँदै गर्दा पनि युवाहरूले सब्सटेन्स लिएर आउनु युवाहरूको दायित्व हो भन्दै म केही विचारहरू लिएर म चाहिँ केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी रहनेछ.
1: के छ केन्द्रीय सदस्यमा सचिनलाई पत्याउनु पर्ने आधारहरू, एजेन्डाहरू, के फरक एजेन्डाहरू? किनभने जेनजीले जुन किसिमले चाहिँ एउटा विड्रह गर्यो भदौ 23 र 24, त्यसको उपजमा चाहिँ आज रिफर्म भएको नेपाली कंग्रेस छ होइन, त्यसमा तपाईँ नयाँ कसरी भन्या क्या?
0: होइन, नयाँ पुरानोको भन्दा पनि उमेरको हिसाबले म नेपालको संविधानकै हिसाबले पनि नयाँ हुँ, युवा हुँ. 35 वर्ष
1: जेनजी नै हो, 35 वर्ष मुनिको
0: जेनजी होइन, म 35 वर्ष मुनि हुँ. मिलेनियल भए पनि म अर्ली मिलेनियल हो. र त्यो मात्र होइन, लामो समयदेखि नेपाली कंग्रेसको कार्यकर्ताको रूपमा पार्टीको भित्रै पनि पार्टी सुधारको मुद्दाहरू उठाएको, पार्टीको आन्तरिक व्यवस्थाहरूको मुद्दा उठाएको र युथ कंग्रेसको नेतृत्व गरिसकेको र साथसाथै पार्टी वृत्त बाहिर पनि कम्युनिकेसन गर्न सक्ने र पोलिटिकल कम्युनिकेसन मेरो स्ट्रेन्थै भएको हुनाले मलाई के लाग्छ भने लामो समयदेखि पोलिटिकल कम्युनिकेसन हाम्रो राम्रो नहुँदा नेपाली कंग्रेसले गरेका कैयन राम्रो कामहरूको हामीले प्रचार गर्न सकेनौं, जनतामा बुझाउन सकेनौं, गलत काम पनि भएका छन् त्यसको अकाउन्टेबिलिटी लिँदै राम्रो कामको प्रचार हामीले गर्न नसक्दाखेरि हामी जनतामा पुग्नै सकेनौं. र पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ हो. केही समय अगाडिसम्म म क्रिकेट कमेन्ट्री गर्थेँ भनेपछि मेरो कामै बोल्ने हो र त्यो मेरो पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ भएको हुनाले पार्टीको राम्रो काम जनतामा पुर्याउने, पार्टीका युवा साथीहरूलाई राजनीतिक प्रशिक्षण दिने, यी सबै गर्न सक्ने मलाई लाग्छ ममा त्यो क्षमता छ. त्यही कारणले पनि मेरो दाबी मलाई लाग्छ स्वाभाविक हो.
1: अब सचिनजी, हिजो मात्रै खुला मञ्चबाट धेरै ठाउँमा खुला मञ्च चाहिन्छ भनेर भन्दै गर्दाखेरि प्रधानमन्त्रीको चाहिँ मध्यराति फेरि एउटा अर्को स्ट्याटस आएछ होइन, तपाईँले त्यहाँ हेर्नुभयो होला, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न त पाएका छन् भन्नुभएको छ, यसमा के छ टिप्पणी?
0: खुला मञ्च उहाँले बनाएको जस्तो लाग्छ भने यो इतिहास छेदको कमीको यो एउटा उदाहरण हो. खुला मञ्च उहाँले बनाएको होइन, उहाँले रिनोभेट गरेर दुबो रोप्नु भएको, त्यसको लागि उहाँलाई धन्यवाद छ. एक दोस्रो कुरा के हो भने त्यो एकदमै तुच्छ टिप्पणी थियो. प्रधानमन्त्री जस्तो मान्छेले, एउटा देशको राजनीतिक दलले आफ्नो जिम्मेवारी पूरा गरेर सबैभन्दा लामो इतिहास बोकेको पार्टीले चाहिँ महाधिवेशन गरिरहेको बेला, उहाँकै पार्टी सभापति समावेश भइरहेको बेलामा उहाँले त्यो नचाहिँदो टिप्पणी दिनु चाहिँ आफैमा अशोभनीय हो. हामी कहिलेकाहीँ हाम्रो समाजमा अतिवाद बढ्यो भनेर भन्छौँ, तर अतिवादको जड कहाँ हो भन्दाखेरि यस्तै, जसले जिम्मेवारी लिएर बसेको छ उसैले तुच्छ टिप्पणी गर्ने, आफ्नो समर्थकलाई नचाहिँदो तरिकाले भड्काउने कारणले गर्दाखेरि अहिले यो देशमा अतिवाद हावी छ. यो अतिवादको अहिले चाहिँ तपाईँको रिजल्ट तत्काल नदेखिएला, अस्ति तपाईँले देखिहाल्नुभयो कप्तानगंजमा जे भयो त्यो पनि यस्तै खालको अतिवादको एउटा एउटा रिजल्ट हो. त्यही कारणले यो दुर्भाग्यपूर्ण हो त्यो कुरा. र अर्को कुरा के भने उहाँको पोलिटिकल स्ट्राटेजी हो, उहाँलाई उहाँको अटेन्सन इकोनोमी हो उहाँको स्ट्रेन्थ. उहाँलाई अरू कसैले अटेन्सन पायो भने उहाँलाई एकदमै छटपटी हुन्छ. हिजो देशभरि नेपाली कंग्रेसको चाहिँ अधिवेशनको महाधिवेशनको चर्चा थियो, विदेशमा पनि विदेशमा भएका नेपाली विषय चर्चा थियो. त्यो चर्चा चाहिँ नेपाली कंग्रेसले कसरी पायो भनेर उहाँले आफूले त्यो चर्चा आफ्नो आफूतिर तान्नलाई गर्नुभएको एउटा चाहिँ सस्तो स्थान थियो.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार सचिनजी,
0: मेरो बनाइराख्ने मौका दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद.
1: हुनुहुन्थ्यो नेपाली कंग्रेसको केन्द्रीय सदस्यका युवा उम्मेद्वार सचिन तिमिलसेना, 15 महाधिवेशनबाट युवा उम्मेद्वार हुनुहुन्छ. आदरणीय श्रोता, अब हामी फेरि तपाईलाई जोड्न चाहन्छौ नेपाली कंग्रेसका नेता सँग कुराकानी गर्न चाहन्छु. हाम्रो तिलकजी यतिखेर प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ. तिलकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
2: नमस्कार, धन्यवाद.
1: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसको भोजन व्यवस्थापन, यो 15 महाधिवेशनलाई सम्पन्न पार्नका निम्ति कस्तो खालको तयारी छ?
2: अब यो 15 महाधिवेशन हिजोबाट शुरू भयो र हामीले आजबाट चाहिँ नि भ्रिकुटी मण्डपमा खानाको व्यवस्था गरेका छौं र यो 15 महाधिवेशन दुईतिर, एउटा चाहिँ नि हाम्रो खुला सत्र र बन्द सत्र चाहिँ नि खुला मञ्चमा र खानाको व्यवस्थापन यो भ्रिकुटी मण्डपमा गरेका छौं, त्यसको संयोजक म छु नै. त्यो पूर्ण रूपमा चाहिँ नि हामीले त्यसलाई व्यवस्थित गरिसकेका छौँ र खाना हामीले चाहिँ आज 19 गतेबाट हाम्रो सेड्युल अनुसार 22 छ अब अहिलेसम्म त्यही राखेका छौँ. खाना चाहिँ हामीले त्यो बिहानको नास्ता ब्रेकफास्ट अनि दिउँसोको खाना अनि खाजाको रूपमा चाहिँ हामीले टी त्यो बिस्कुटहरू राखेका छौँ र बेलुकाको खाना डिनर चाहिँ नै राखेका छौँ.
1: अब आएकाहरूलाई चाहिँ राम्रै छ होइन खानाको व्यवस्था?
2: खानाको व्यवस्था राम्रो छ. हामीले चाहिँ नि त्यसलाई व्यवस्थित ढङ्गबाट चाहिँ नि अझ एकै ठाउँमा गर्दाखेरि धेरै गाह्रो होला भनेर दुईतिर गरेका छौँ. मलाई लाग्छ त्यसले चाहिँ सबैलाई चाहिँ सजिलो र सहज पनि हुन्छ.
1: अब तिलक सर एउटा कुरा के छ भने अब समग्र रूपमा चाहिँ नेपाली कंग्रेसको महाधिवेशन उल्लासमय रूपले अगाडि बढ़िरहेको यो परिस्थितिमा चाहिँ हिजोको खुला मञ्चको दृश्य चाहिँ कस्तो देखियो?
2: हजुर,
1: खुला मञ्चको दृश्य कस्तो रह्यो? हिजोको उद्घाटन सत्र कस्तो रह्यो तिलक सर?
2: होइन, यसलाई त समग्र रूपमा चाहिँ असाध्य राम्रो मान्नुपर्छ. हामी विशेष महाधिवेशनबाट आज चाहिँ 15 महाधिवेशन आइपुग्यौं र त्यो नेतृत्वले र हाम्रो चाहिँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा को टिम, जुन टिम त्यहाँभित्र चाहिँ केन्द्रीय सदस्यको रूपमा आफूलाई चाहिँ नै काम गर्न पाउँदा र त्यो व्यवस्थापनमा प्रत्यक्ष सहभागिता हुन पाउँदाखेरि खुसी पनि लागेको छ. मलाई अब धेरै साथीहरूको अनुभव के छ, हामीले चाहिँ हाम्रो अनुभवमा चाहिँ यसले एकदमै उल्लासपूर्ण चाहिँ साथीहरूको चाहिँ सहभागिता र चाहिँ विदेशी पाहुना, स्वदेशका नेताहरू र नेपाली काँग्रेसका सम्पूर्ण चाहिँ नि नेता कार्यकर्ताहरूको चाहिँ नि सक्रिय सहभागितामा सकारात्मक रूपबाट चाहिँ नि हिजोको खुला सत्र सकिएको भन्ने लाग्छ र यो एकदमै ऐतिहासिक सफलतापूर्वक चाहिँ सकियो भन्ने मलाई लागेको छ.
1: होइन, अब तिलक सर एउटा कुरा के छ भने तिलक राणावारजी अहिलेको यो अवस्थामा चाहिँ भोजन व्यवस्थापनको राम्रै गर्नु भएको छ, यहाँले भनिसक्नु भएको छ होइन. अब किनभने देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू पनि आएका छन् काठमाडौँमा, उहाँहरूको व्यवस्थापन गर्नुपर्ने एउटा चुनौतीपूर्ण विषय हुन्छ. धेरै पार्टीका चाहिँ महाधिवेशनहरू हेरिएका छन्, कहीँ चाहिँ होइन विभिन्न खालका खल्लो विषयहरू पनि जोडिएर आएका छन्. यसलाई चुस्त बनाउनका निम्ति तपाईँहरूको कमान्ड चाहिँ कस्तो छ?
2: हामीले चाहिँ नि अब स्वयंसेवक साथीहरू पनि राखेका छौँ. हाम्रो चाहिँ तरुण दल, भूपू सैनिक संघ अनि नेभी संघ भनौँ न, हाम्रो चाहिँ एकदमै एक्टिभ भातृ संस्थाहरूको चाहिँ साथीहरूको पनि सहभागिता छ, परम्परागत पहिलाको जस्तै गरेर. अनि त्यसको अतिरिक्त हाम्रो गणेशजीको चाहिँ उसमा स्वयंसेवक दल भनौँ न दस्ता छ, उहाँहरूले चाहिँ नि विशेष गरेर चाहिँ नि त्यो व्यवस्था चाहिँ भनौँ न सजिलो अप्ठ्यारो सहजीकरण गर्नुहुन्छ. र अर्को कुरा चाहिँ म यो भोजन व्यवस्थापनको संयोजक छु र सबै मैले चाहिँ सातै प्रदेशमा चाहिँ सभापतिजीहरूलाई एकजना दुईजना अब के अरे दुईजना जति चाहिँ नि उहाँहरूको चाहिँ नि भनौँ न प्रत्येक प्रदेशको साथीहरूलाई चाहिँ सहजीकरण होस्, अप्ठ्यारो कहीँ कन्ट्याक्ट कसरी गर्ने के गर्ने भनेर अप्ठ्यारो चाहिँ नहोस् भनेर अनि उहाँहरूलाई पनि राखेका छौँ. र अर्को चाहिँ नि त्यसै मेरै अन्तर्गत रहेर साथीहरू अरू 15-20 साथीहरू ताकि त्यहाँ भोलि चाहिँ नि कुनै कुराले चाहिँ अप्ठ्यारो नपओस् खानेकुरामा अथवा जाने कुरामा हिँड्ने कुरामा. र हामीले बिहान पनि जस्तै त्यसलाई चाहिँ कहिले सहज होस् भनेर चाहिँ बिहान 7 हामीले चाहिँ ब्रेकफास्ट चाहिँ सुरु गरेर 9:30 अनि के अरे बिहानको खाना 11:30 2:30 अनि बेलुकाको खाना तपाईँको चाहिँ 5 चाहिँ खोल्ने, ताकि चाहिँ नि सबैलाई सहज र सजिलो आफ्नो टाइम अनुसार आफूलाई चाहिँ सहज भएको टाइम अनुसार आएर चाहिँ भोजन लिएर आराम गरेर चाहिँ त्यो चाहिँ सुविधा लिएर सुविधायुक्त तरिकाबाट चाहिँ नि खाना बस्ने आफैले छ भने पनि खानाको लागि कुनै चाहिँ अप्ठ्यारो नपरोस् भन्ने हिसाबले अलि समयलाई एकदमै वैज्ञानिक व्यवस्थित ढङ्गबाट चाहिँ गरेका छौँ. र अर्को कुरा के छ भन्नुहुन्छ भने तपाईँ यस्तो छ मेनुलाई चाहिँ खास गरेर अब अहिले यो 16 पनि हो, अब हामीले भेज र नन भेज राखेका छौँ नि. अनि बिहानमा चाहिँ हामीले अब चार आइटम जस्तै ब्ल्याक मिल्क टी र अनि हेलो
1: सुनिँदैछ तिलक सर
2: ए इबु आएर क्या नि
1: सुनिँदैछ प्लिज
2: बिहानको चाहिँ तिन चार आइटम जस्तै अन्डा खाने अन्डा बोइल अन्डाहरू चाहिँ छोला भटुरा छ अनि चनाहरू छ अब तपाईँको चाहिँ नि यो फ्रेस फ्रेस फुड फ्रुट्सहरू छ फलफुलहरू यसरी राखेका छौँ भने दिउँसोको खाना चाहिँ तपाईँको चाहिँ नि सादा भात राइस अनि करी अनि एक पटकलाई चाहिँ नि बिहानमा चाहिँ हामीले चिकन अथवा मटन चाहिँ राखेका छौँ भेज करीहरू अनि मिक्स करी त्यसरी चाहिँ अचार दुई थरी राखेर चाहिँ नि मलाई लाग्छ चाहिँ खानामा कुनै अप्ठ्यारो अथवा हामीले चाहिँ नि हाइजेनिक खाना चाहिँ खुवाउन सफल हुन्छौँ आजबाट सुरु हुन्छ अब मलाई लाग्छ फेरि हामी एभाइलेबल पनि छौँ कुनै चाहिँ नि केही त्यस्तो चाहिँ कुनै गुनासो आयो अप्ठ्यारो भयो अथवा चाहिँ नि त्यहाँ हुन सक्छ नि जान्ने नजान्ने अथवा चाहिँ त्यहाँ हाम्रो
1: हामीसँग यतिखेर नेपाली कंग्रेसका नेता तिलक राणा भाट हुनुहुन्थ्यो तिलक राणा भाटजीसँग सम्पर्क टुटेको छ आधुनिक श्रोता नेपाली कंग्रेसको महाधिवेशनकै पेरिफेरीमा हामी बस्न चर्चा गर्दैछौ र यतिखेर छोटो विश्राम लिन्छौ
3: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट
1: हामी तिलक राणाबारजी सँगै कुराकानी गर्दैछौ उहाँसँग अघि सम्पर्क विच्छेद भएको थियो तिलकजी पुनः स्वागत छ तपाईँ बताउँदै हुनुहुन्थ्यो कस्तो खालको व्यवस्थापन छ भनेर टुङ्गियो व्यवस्थापन राम्रै रहेछ होइन यो पाला मेनुमा
2: हजुर एउटा भेन्यू पनि राम्रो छ छुट्टै छ अनि अर्को चाहिँ हाम्रो स्वयंसेवी साथीहरू छ अर्को चाहिँ हाम्रो चाहिँ नि प्रत्येक त्यो चाहिँ प्रदेशका प्रदेश सभापतिहरू अथवा प्रदेशबाट चाहिँ माएको चाहिँ कोअर्डिनेटर साथीहरू जसले चाहिँ सहजीकरण गर्नुहुन्छ र हामीसँग पनि हाम्रै साथीहरू पनि प्रशस्त राखेर ताकि काहीँ अप्ठ्यारो सजिलोमा पनि उहाँहरूको उपस्थित रहन्छ भनेर
1: हामीले
2: ढङ्गबाट चाहिँ अगाडि बढाएका छौँ
1: पन्ध्रौं महाधिवेशनमा यहाँको उम्मेद्वारी किनभने तपाईँ त राम्रोसँग व्यवस्थापनमा खटिनु भएको छ होइन देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने कुरा चाहन्छु नि छैन उम्मेद्वारी केमा
2: मेरो केन्द्रीय सदस्य खुला तर्फ चाहिँ जान्छु भनेर सबै साथीहरूलाई चाहिँ भनेको छु र मलाई लाग्छ मैले चाहिँ अब यो विशेषदेखि अहिले अथवा हिजोदेखि पनि काङ्ग्रेसमा लागेको र काङ्ग्रेसले चाहिँ अब सेवा के भन्छ राजनीति सेवा हो र काङ्ग्रेसमा को पार्टीमा रहेर त्यो सेवा गर्न सकिन्छ भन्ने हेतुले चाहिँ म पार्टीमा सक्रिय छु र अहिले पनि म के यो विशेषको केन्द्रीय सदस्य हो र नेपाली काङ्ग्रेसले अहिले यो कार्य समितिले गर्ने हरेक क्रियाकलापमा मेरो सक्रिय सहभागिता छ र त्यसैको खातिर अहिले पनि यो पन्ध्रौंमा अझ बढी चाहिँ मेहनत अझ बढी चाहिँ सहयोग र पार्टीलाई अगाडि जुन पार्टीले चिन्ने गर्न खोजेको छ त्यो मेरो चाहिँ सक्रिय सहभागिताले सहयोग पुग्छ भन्ने मेरो चाहिँ नि भित्री इच्छा र चाहिँ चाहना र चाहिँ त्यो क्षमता त्यो योग्यता चाहिँ यो पार्टीलाई दिन्छु भन्ने लागेको छ र अहिले पनि अब यो भोजन व्यवस्थापन जस्तो एकदम नै गाह्रो अथवा एकदम बढी खट्नुपर्ने को साथीहरू मेरो नेतृत्वले मलाई सुम्पिनु भएको छ म एकदम नै सहज ढङ्गबाट चाहिँ त्यसलाई चाहिँ सम्पन्न गर्छु र सबै साथीभाइको सहयोग लिएर गर्छु भन्ने चाहिँ मलाई लागेको छ
1: अब तपाईँलाई महाधिवेशन प्रतिनिधिले राम्रैसँग चिन्छ होइन देशभरको
2: हजुर मलाई लाग्छ महाधिवेशन सबै महाधिवेशन प्रतिनिधिहरू एउटा नेता उहाँहरू पनि नेता हो नेताले चाहिँ नि हरेक कुरालाई चाहिँ नि हिजोको पनि आजको पनि राम्रोसँग मूल्याङ्कन गरेर प्रतिनिधि पठाउनुहुन्छ र मलाई त झन् प्रत्यक्ष अनामनगरदेखि नै बढी चिन्नुहुन्छ भन्ने मलाई लाग्छ
1: हस् तिलकजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
2: हजुर नमस्कार धेरै धेरै धन्यवाद यहाँलाई पनि यहाँको मिडियालाई पनि जुन यो चाहिँ खाना सम्बन्धी र पन्ध्रौं महाधिवेशन र मेरो उम्मेद्वारी सम्बन्धी चाहिँ जुन जानकारी सबै के भन्छ महाधिवेशन प्रतिनिधिसम्म चाहिँ पुर्याइदिने जुन अवसर दिनुभयो यहाँलाई पनि फेरि पनि धन्यवाद
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद आदरणीय श्रोता यतिखेर हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौं नेपाली नेटवर्क मार्फत सरस्वती तिवारी यतिखेर नेपाली कंग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ उहाँसँग कुराकानी गर्दै सरस्वतीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
4: धन्यवाद हजुर
1: सरस्वतीजी नेपाली कंग्रेसको 15 महाधिवेशन कतिको लागेको छ कतिको उल्लास छ
4: लागेको छ उत्साहजनक रूपमा 15 महाधिवेशन एउटा नयाँ जेनेरेसन पनि असाध्यै हावी भएको अवस्था छ एउटा पुरानो जेनेरेसन भन्दा पनि नयाँ जेनेरेसन बढी आएको अवस्था छ अहिले 15 महाधिवेशन एउटा भव्यताका साथ एकदम उत्साहजनक छ
1: तर अब अहिलेको यो पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपाली कंग्रेसको हिजोको उद्घाटन सत्र त्यहाँ चाहिँ नेताहरूले बोलेका विषयहरू र अन्य नेताहरूले पनि बोलेका विषयहरूलाई हेर्दाखेरि कंग्रेस अब निकै दृढ संकल्प सहित गगनको नेतृत्वमा एक डिक्का भएर अगाडि बढ्छ भन्ने विश्वासमा हुनुहुन्छ तपाईँ
4: म चाहिँ विश्वासमा छु किनभने गगनजीको नेतृत्वमा कंग्रेस राष्ट्रका लागि र कंग्रेस आम कंग्रेसका लागि आम जनताका लागि राम्रो हुन्छ र असाध्य कंग्रेस मय हुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वास छु
1: अब तपाईँको उम्मेद्वारी के छ यो 15 महाधिवेशनमा नेपाली कंग्रेस
4: मेरो अहिले 15 महाधिवेशनमा मेरो केन्द्रीय सदस्य नै लड्ने मेरो उद्देश्य छ
1: केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै हुनुहुन्छ
4: हजुर केन्द्रीय सदस्यमा दिँदैछु
1: सरस्वती अरियालजी केन्द्रीय सदस्यमा दिँदै गर्दाखेरि तपाईँका एजेन्डाहरू तपाईँका भिजनहरू होइन तपाईँ त पहिला देउबा समूहमा हुनुहुन्थ्यो नि त होइन
4: हजुर
1: अहिले यता आउनु भएको छ गगनजी कहाँ आउनु भएको छ नेता कार्यकर्ताले महाधिवेशन प्रतिनिधिले विश्वास गर्छन्
4: गर्छन् किन नगर्ने
1: कसरी गर्छन् बताउनुहोस् त गर्ने आधार प्रस्तुत गर्नुहोस् न सरस्वतीजी
4: सुन्नु न एउटा पारिवारिक ऐतिहासिक रूपमा पनि हामी सत्याग्रहको पालामा 9 जना परिवार मेरो जेल बसेको परिवारको एउटा सन्तान हो म होइन एउटा छोरी हो त्यो कारणले गर्दा ऐतिहासिक परिवारको एउटा छोरी हो भन्ने कुरा आम कार्यकर्ता र नेताहरूलाई पनि थाहा छ अर्को कुरा मैले कंग्रेसमा राजनीति गर्दै गर्दा कहिले पनि इमानदारीपूर्वक राजनीति गरेँ त्यहाँदेखि केन्द्रीय सदस्य हिजो देवदाईको समूहबाट लड्दै गर्दा देवदाईको समूहबाट लड्दै गर्दाखेरि पनि मेरो इमानदारी तर पनि छ मैले त्यही अनुसारको मेहनत पनि गरेँ म के अरे गण्डकी प्रदेशको ऊर्जा जलस्रोत खानेपानी मन्त्री पनि बने त्यस कारणले गण्डकी प्रदेशको जनताहरूलाई कहिल्यै पनि मैले गलत निर्णय गरिनँ र जनताको कुरा सुने नेताको भन्दा नि जनताको कुरा सुने गाउँको कार्यकर्ताको कुरा सुने ती आम कार्यकर्ताहरूको मनोबल पनि म प्रति के छ भन्नुहोला भने यो विश्वासिलो नेता हो त्यसले काम गर्न सक्थे यो मेहनती छ र इमानदारी पनि छ कहिल्यै पनि सरकारमा बसेर होस् या जनताको बीचमा बसेर होस् बेमान गरेन भन्ने कुरा एउटा गण्डकी प्रदेशसित एउटा परिचय पनि बनेको छ र राष्ट्रिय कांग्रेस जसको केन्द्रीय समितिमा बस्ने केन्द्रीय समितिमा बस्दाखेरि पनि मैले कहिल्यै पनि जनतालाई घात हुने एजेन्डा प्रस्तुत गरिनँ र जनतालाई अपमान हुने प्रस्तुत मैले कहिल्यै पनि गरिनँ र केन्द्रीय समितिमा केन्द्रीय नेताहरूको कहिल्यै पनि अपमान गर्ने काम पनि मैले गरिनँ त्यस कारणले गर्दाखेरि सशक्त तिवारी भन्ने मान्छे सशक्त अर्याल तिवारी भन्ने मान्छे निष्ठावान हो र असाध्यै मेहनती हो सङ्घर्ष गर्न सक्ने मान्छे हो र यो जिम्मेवारी पाएपछि जिम्मेवारीको बडो कदरका साथ काम गर्ने मान्छे हो भन्ने कुरा राष्ट्रभरिका कंग्रेसका महाधिवेशन प्रतिनिधि कंग्रेसका नेता कंग्रेसका कार्यकर्ता बीच मैले त्यो आफूलाई प्रस्तुत गरेको छु र समृद्ध कांग्रेस बनाउनका लागि समृद्ध देश बनाउनका लागि मैले आफूले आफूलाई आफ्नो परिचय सहित कंग्रेसमा इमानदारीपूर्वक काम गरेको छु त्यस कारणले गर्दाखेरि सबैले मलाई विश्वास गर्नुहुन्छ कि यसको उम्मेदवारी असल छ र नैतिकतावान छ र राम्रो काम गर्छ भन्ने सबैलाई विश्वास छ संगठन सुदृढीकरण गर्छ संगठनलाई राम्रो गर्छ भन्ने सबैलाई विश्वास छ मेरो उम्मेदवारी त्यसरी रहनेछ
1: भनेपछि अब नेपाली कंग्रेसको यो महाधिवेशनले कंग्रेसलाई सबैलाई एकजुट बनाउन सक्छ त
4: सक्छ भोलि हामी अहिले जति शेरबहादुर दाईको टिमबाट गगनजीको टिमलाई समर्थन गर्न आएका छौं हाम्रो अभियान के रहन्छ भने आज पनि कंग्रेस एक हुनुपर्छ स्थानीय निर्वाचनलाई असर गर्छ कांग्रेस एक भएन भने र हाम्रो पहल जति बेला पनि रहनेछ कि कंग्रेस एक हुनपर्छ र एक हुनु जसरी नै हुनुपर्छ र शेरबहादुर दाईले पनि भोलि एकै ठाउँमा बसेर गगनजी र शेरबहादुर दाई एकै ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य कंग्रेस एक हुनपर्छ र स्थानीय निर्वाचनमा एक ढिका भएर जानुपर्छ र आम निर्वाचनमा पनि कंग्रेस एक ढिका भएर जानुपर्छ हरेक ठाउँमा कंग्रेस एक हुनुपर्छ भन्ने हाम्रो उद्देश्य रहन्छ
1: अब एउटा कुर्सी खाली नै थियो मञ्चमा तर पनि मञ्चमा खाली हुँदै गर्दाखेरि देउबाजी हिजो आउनु भएन है
4: हजुर हजुर
1: तर ल्याउन सक्नु भएन नि त तपाईँहरूले
4: होइन हामीले पहल गरेका छौँ, भोलि पनि हामी त्यही पहल गर्नेछौँ, पर्सि पनि हाम्रो त्यही पहल रहनेछ र हामी कंग्रेस एक हुनुपर्छ भन्ने पहलको एउटा टिम हो। त्यो टिम गगनजीलाई भजगच्याउने कुरा होस् या फिर बाजदाईलाई होस्, हामी जति बेला पनि त्यो प्रस्तुतमा रहिरहन्छौँ।
1: हस्त सुरजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। सरस्वती रियाल्टी वाले आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौ, कंग्रेसको 15 महाधिवेशनकै फेरि फेरिमा बहस गर्दैछौ। आदरणीय श्रोता, अब यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता नारायण भट्टराई। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
5: नमस्कार, धन्यवाद।
1: भट्टराई सर, नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कतिको छ यतिखेर?
5: निकै हर्षोल्लासका साथ महाधिवेशन प्रारम्भ भएको छ। हिजो भव्य समारोह बीच 15 महाधिवेशनको उद्घाटन भएको छ। यसले संगठनको जीवनमा एउटा नवीनता, एउटा ऊर्जा, एउटा आपसी विश्वास सृजना गरेको छ।
1: भनेपछि नेपाली कंग्रेसको हिजोको उद्घाटन सत्रले चाहिँ कंग्रेस एक डिक्का भएर जान्छ है भन्ने खालको सन्देश प्रवाह गर्यो होइन देशैभर?
5: अभियसली अब यो पार्टी समग्र ढंगले एक भएको छ, पार्टीमा बृहत्तर एकता निर्माण भएको छ, यसले पार्टीलाई नयाँ जीवन प्रदान गरेको छ। जुन कुरा हिजो सम्पन्न भएको 15 महाधिवेशनको उद्घाटन समारोहले पनि प्रमाणित गरेको छ।
1: नारायण भट्टराईजी, यहाँको उम्मेद्वार के छ 15 महाधिवेशनमा?
5: म नेताहरूसँग परामर्शमा छु, तर मेरो तयारी सहमहामन्त्रीका लागि गरिरहेको छु।
1: सहमहामन्त्रीमा दावी गर्दै हुनुहुन्छ तपाईँ?
5: हजुर।
1: के छ एजेन्डा यहाँको सहमहामन्त्रीमा चाहिँ दावी गर्ने, कसरी पत्याउँछन् महाधिवेशन प्रतिनिधि?
5: एजेन्डाको हिसाबले हामीले पार्टीको जुन विशेष महाधिवेशन सम्पन्न गर्यौं गत वर्ष, त्यो विशेष महाधिवेशन सम्पन्न गर्दाका हाम्रा के एजेन्डाहरू छन्? पार्टीमा व्यापक सुधारको खाँचो छ, पार्टीलाई रूपान्तरित गर्नु छ, पार्टीमा परिवर्तन आवश्यक छ भनेर हामीले विशेष महाधिवेशन गरेका थियौं। ती एजेन्डाहरूलाई हामीले प्रारम्भ गरेका छौं, ती अझ पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन्। पार्टीमा बृहत्तर शुद्धिकरण र संगठनको सुदृढीकरणको खाँचो छ, त्यसकारणले पार्टीमा बृहत्तर परिवर्तन र पार्टीलाई नवीनता दिने नै मेरो एजेन्डा हुन्छ।
1: अब पार्टीलाई अब गगन थापा नेतृत्वले चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य त उहाँले राख्नु नै भएको छ होइन? अहिलेको परिस्थितिमा यहाँलाई थाहा छ नि त, न त्यहाँ बीपी पुत्र शशाङ्क देखिए, न गणेशमान सिंह पुत्र प्रकाशमान देखिए, न पूर्व सभापति शेरबहादुर देउवा नै देखिए, मञ्चमा एउटा कुर्सी खाली नै थियो, विरासतको क्रम भङ्गता भनेर मान्नुपर्छ होइन? अब त्यसो भए
5: हाम्रो सबै नेताहरूलाई पार्टीको महाधिवेशनमा उपस्थित गराउने प्रयत्न थियो, अद्यापि छ, र हामी चाहन्छौ यो पार्टीमा सबै हिजो योगदान गर्ने सबै नेताहरू कुनै न कुनै ढंगले कुनै न कुनै समयमा जोडिनुहुन्छ नै, जति बेला उहाँहरूले आफ्नो त्यो मनबाट त्यो केही विकारहरूलाई थाल्नुहुन्छ त्यसपछि उहाँहरू जोडिनुहुन्छ। हाम्रो सबैलाई जोडेर लैजाने, यानि कि पार्टीभित्रका नेता र पार्टीका सदस्यहरू मात्रै होइन कि आम जनतालाई, बढीभन्दा बढी नागरिकहरूलाई जोडेर पार्टीलाई अझ बृहत्तर बनाउने, जनताको एजेन्डालाई, जनताका मुद्दाहरूलाई उठान गर्ने र शासन सत्ताका माध्यमबाट डेलिभरी दिने, सेवा प्रवाह गर्ने हाम्रो मिसन भइ नै रहनेछ।
1: र जाँदा जाँदै के भन्न चाहनुहुन्छ देशभर आएका महाधिवेशन प्रतिनिधिहरूलाई?
5: देशभरबाट यहाँ पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरूलाई, पहिला त यो 15 महाधिवेशनलाई हर्षोल्लासका साथ, आपसी विश्वासका साथ र बृहत्तर एकताका साथ सम्पन्न गर्ने कुरामा यहाँहरूको योगदान रहने मैले विश्वास लिएको छु। त्यसै गरेर यो पार्टीको नवीन अध्याय जुन हामीले प्रारम्भ गरेका छौँ, यसलाई पूर्णतामा दिन विशेष महाधिवेशनमा योगदान गरेको एउटा पार्टीको सदस्यको हैसियतले विशेष महाधिवेशनले उठान गरेका मुद्दाहरू, पारित गरेका नीतिहरू र प्रक्षेपण गरेको जो पार्टीको आगामी कार्ययोजना छ त्यसलाई पूर्णतामा पुर्याउनका लागि पार्टीमा नवीन ऊर्जा भर्न, एउटा नवीन सन्देश दिन, आपसी विश्वास र एकता निर्माण गर्नका लागि महाधिवेशन प्रतिनिधिहरूको महत्वपूर्ण जिम्मेदारी रहने पनि विश्वास लिएको छु। यस अर्थमा मेरो सहमहामन्त्री पदमा उम्मेदवारी रहनेछ, त्यस हिसाबले यहाँहरूको एउटा अमूल्य मत र विश्वास, यहाँहरूको साथ र सहयोग मलाई हुने कुरामा पनि अपील पनि गर्न चाहन्छु। देशैभरबाट आउनुभएका साथीहरूले एउटा नवीन सन्देश र ऊर्जा लिएर फर्किनुहुनेछ र पार्टी फेरि जनजनमा हरेक नागरिकसँग जोडिनेछ र यसबाट नेपालको लोकतन्त्र थप सुदृढ हुनेछ, हामी सबै एकाकार भएर अगाडि बढ्नेछौँ, यही सन्देश लिएर फर्किनु होला भन्ने भन्न चाहन्छु।
1: हस्, नारा भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आदरणीय श्रोता, यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता आनन्द विष्ट। आनन्दजी, नेपालीहरूले धेर सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर, धन्यवाद छेमजी, नमस्कार। हजुर
1: आनन्दजी, कस्तो रह्यो नेपाली कंग्रेसको उद्घाटन सत्र, 15 महाधिवेशन हिजो?
6: अत्यन्तै उत्साहप्रद, एउटा नयाँ जोश, नयाँ उमङ्ग, विशाल युवाहरूको सहभागिता र देशभरि एउटा अत्यन्तै महत्वपूर्ण र उत्साहजनक रह्यो। र यो माहौल, यो हाम्रो खुल्ला मञ्चको माहौल हेर्दाखेरि यस्तो लागिरहेको थियो देश नै यही नै खुल्ला मञ्चमा आएको जस्तो फिल भइरहेको थियो र अत्यन्त उत्साहप्रद भयो। र नेपाली काँग्रेसले यो हिजोको उद्घाटन सत्रले नेपाली काँग्रेसभित्र नयाँ जोश, नयाँ ऊर्जा र नयाँ भिजन सबै भरेको जस्तो महसुस भएको छ। अत्यन्त उत्साहप्रद रह्यो केन्द्रीय।
1: होइन आनन्दजी, अब महाधिवेशनमा एकदम रौनकता छ, होइन? अब नेपाली कंग्रेसको नेतृत्व अब गगन कुमार थापाले चाहिँ सम्भवतः निर्विरोधै हुने खालको सम्भावना पनि छ, सभापतिमा पदाधिकारी संख्या केही बढाउने पनि भनिएको छ। तपाईँको उम्मेद्वारी केमा रह्यो, घोषणा गर्नुभयो उम्मेद्वारी?
6: मैले सेमजी, मलाई अत्यन्त गर्व लागेको छ तपाईँलाई, म 11 महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदै 11, 12, 13, 14 र अहिले 15 महाधिवेशन म 5 लगभग महासमितिको सदस्य भइसकेको व्यक्ति र यो 13 महाधिवेशनमा नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य व्यक्ति भइसकेका व्यक्ति नाताले मैले अहिले कैलालीको क्षेत्र नम्बर 4 प्रतिनिधि सभाको निर्वाचन पनि प्रतिस्पर्धा गरेको र सहमति सहकार्यका साथ त्यहाँका साथीहरूले सबैभन्दा उत्कृष्ट मत दिएर मलाई महाधिवेशनमा पठाउनु भएको छ। यसको अर्थ के हो भने तपाईँ अब नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिमा तपाईँको गर्विलो उपस्थित हुनुपर्छ भन्ने कुरा मैले आफ्नो क्षेत्रबाट पनि पाएको छु र विश्वभरिबाट आएका नेपाली जनसङ्घ समितिका साथीहरू र 77 जिल्लाबाट आउनुभएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महासमिति सदस्यहरूसँगको जुन लामो समयसम्म सहकार्य एकता थियो, उहाँहरू सबैको सल्लाह सुझाव अनुसार मैले नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको खुल्ला तर्फ चाहिँ आफ्नो उम्मेद्वारी हिजो मात्रै मैले घोषणा गरेको छु। घोषणा गर्नुको अर्थ यो होइन चर्चामा आउनलाई, कुनै पदमा घोषणा गर्नु होइन केमजी, त्यो त्यसलाई त्यसको सम्भावनालाई हेरेर साथीहरूसँग सल्लाह सुझाव गरेर नेतृत्व गर्नुसँग सल्लाह सुझाव गरेर मात्र मैले हिजो मात्र आफ्नो केन्द्रीय कार्य समितिको सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु केमजी। यो रेडियोको माध्यमबाट, तपाईँको अत्यन्त पपुलर रेडियोको माध्यमबाट सम्पूर्ण श्रोताहरू जो अहिले सुन्नुहुन्छ नेपाली काँग्रेसको महाजन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, लामो समयसम्म बसेर यो पार्टीमा मैले सेवा गरेको छु, स्वदेशमा होस्, विदेशमा, यो देशमा साह्रो गाह्रो पर्दाखेरि होस्, दैवी विपत्ति पर्दाखेरि होस्, यो देशमा कुनै खालका संकट पर्दाखेरि होस्, सधैँ अग्रपन्थीमा उभिएर नेपाली काँग्रेसको एउटा कार्यकर्ता, एउटा सिपाही भएर यो देशको सेवा गरेको छु, यो पार्टीको सेवा गरेको छु। मलाई लाग्छ यो 5 महासमितिको सदस्य भइसकेको व्यक्ति अब केन्द्रीय कार्य समितिमा मेरो एकदमै सशक्त प्रस्तुति हुनुपर्छ भन्ने सबैको भावना छ र मेरो पनि आफ्नो त्यही धारणा छ केमजी।
1: भनेपछि काँग्रेसको केन्द्रीय सदस्यको खुला केन्द्रीय सदस्यमा यहाँको उम्मेद्वारी होइन?
6: हजुर केमजी, खुल्ला केन्द्रीय सदस्य छ र अझ त्यसमा पनि केही भयो भने, केही सहमतिको कुरामा केही यताउता भयो भने या तपाईँको अरू कुनै क्लस्टरमा आउनु पर्ने भयो भने त्यो पनि सम्भावना खुल्लै छ, किनभने म सहमति सहकार्यमा विश्वास गर्ने मान्छे व्यक्ति भावनाले र केन्द्रीय कार्य समितिमा मात्र मेरो रहन्छ केमजी, किन अहिले धेरै नेताहरू आकाङ्क्षी हुनुहुन्छ। सहमहामन्त्रीमा पनि तपाईँको धेरै साथीहरूको मेरो सुझाव थियो, लामो समयसम्म तपाईँ काम गरेको व्यक्ति, एउटा सिनियर व्यक्ति र सहमहामन्त्रीमा जानुपर्छ भन्ने सुझाव थियो, तर मैले के भने अहिले यो भिडभाडमा धेरै नै तपाईँको यो प्रतिस्पर्धाका हानाथाप गर्नुभन्दा पनि कुनै पनि भूमिका केन्द्रीय कार्य समितिको कुनै पनि उसमा रहेर एउटा आफ्नो क्षमता, योग्यता र आफूले चाहिँ आफ्नो भूमिका निर्वाह गर्न सकिन्छ भनेर मैले केन्द्रीय सदस्यमा मात्र आफ्नो भूमिका खोजेको केमजी।
1: होइन, तपाईँलाई किन पत्याउने महाधिवेशन प्रतिनिधिहरूले? देशभरका महाधिवेशन प्रतिनिधिलाई चिन्छन् त, आनन्द विष्टलाई, गोरख विष्टलाई?
6: होइन, देशभरिका चिन्नु छ हजुर, मैले लामो समयसम्म तपाईँको 2046 जनआन्दोलनदेखि तपाईँको आफ्नो भूमिका निर्वाह गर्दै आएको, 2062-63 जनआन्दोलनमा मैले अन्तर्राष्ट्रिय स्तरमा बसे गणतान्त्रिक आन्दोलनलाई कसरी अन्तर्राष्ट्रिय जगतबाट दबाव सिर्जना गरेर संयुक्त राष्ट्र संघ, व्हाइट हाउसदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय मानव अधिकार संघ संस्था घटघटाएर न्युयोर्कमा बसेर मैले चाहिँ 62-63 आन्दोलनमा अहम भूमिका निर्वाह गरेको र मैले त्यहाँ बसेका सम्पूर्ण देशबाट जाने नेपालीहरू या विदेशमा बसेका नेपालीहरू उहाँको जीवनलाई कसरी सहज बनाउन सकिन्छ, विश्वभर रहेका नेपालीहरूलाई कसरी देशसँग जोड्न सकिन्छ, कसरी देशको अर्थतन्त्रलाई अझ मजबुत बनाउन सकिन्छ भन्ने भूमिका गर्दै मैले प्रत्येकचोटि यहाँका तपाईँको 64 निर्वाचन हो, 70 सालको निर्वाचन हो, 74 सालको निर्वाचन हो, 79 सालको निर्वाचन हो, या तपाईँको म आफै तिरासी सालको निर्वाचनमा आफै स्वयं तपाईँको उम्मेद्वार भएर 22 सालको निर्वाचन भएर होस्, मैले विभिन्न कालखण्डमा पार्टीको लागि धेरै नै काम गरेको छु, धेरै नै तपाईँको संघर्ष गरेको छु, धेरै नै आफ्नो जीवन यसमा समर्पण गरेको भए हुनाले मलाई विश्वास छ देशभरिबाट आउने र विदेशबाट आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले यसका मेरो मूल्याङ्कन गर्नुहुनेछ। म अहिले नै महाधिवेशन प्रतिनिधि आएर जितेर मैले केन्द्र सदस्य खोजे आएन एमसीएमजी, तपाईँलाई मैले भने म 5 पटक महासमिति सदस्य भइसकेको हुनाले मैले अब चाहिँ अब आफ्नो भूमिकालाई अलिक अपग्रेड गर्नुपर्छ। युवाहरूको तपाईँको अत्यन्तै उत्साहप्रद तरिकाले युवाहरूको उल्लेखनीय सहभागिता छ, अब हामी पनि तपाईँको आफूलाई स्टेप अपग्रेड गर्नुपर्छ र युवाहरूलाई पनि साथ मिलाउनुपर्छ भन्ने मान्यताका साथ म आफ्नो उम्मेद्वार दिएको एमसीएमजी।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आनन्द विष्टजी। आगामी दिनको शुभकामना पनि के भन्न चाहनुहुन्छ जाँदा जाँदै महाधिवेशन प्रतिनिधिहरूलाई?
6: अत्यन्तै तपाईँको यो हाम्रो उत्साहप्रद हाम्रो 15 महाधिवेशन भइरहेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, महाधिवेशन प्रतिनिधिजीहरू, मैले आफूलाई पार्टीमा मैले चाहिँ केन्द्रीय कार्य समिति मेरो सशक्त भूमिका हुनुपर्छ भन्ने मैले मान्यता राखेर यहाँहरूको सल्लाह सुझाव अनुसार अगाडि बढेको छु। तपाईँहरूको अमूल्य मत मलाई दिएर विजय गराउनुभयो भने मैले केन्द्रीय कार्य समितिबाट मलाई डायस्पोरा कमिटीलाई पनि नेपालको मेन स्ट्रिमसँग जोड्ने र नेपाललाई पनि तपाईँको अन्तर्राष्ट्रिय स्तरमा मैले 25-26 वर्ष पनि अन्तर्राष्ट्रिय स्तरमा बसेर काम गरेको व्यक्ति भावनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविलाई उच्च बनाउने कार्यमा कति के योजना पार्टीको माध्यमबाट ल्याउन सकिन्छ भन्ने कुरा केन्द्रीय कार्य समितिमा मैले तपाईँ आफ्नो भूमिका निर्वाह गर्न सक्छु। त्यो हुनाले मलाई आफ्नो अमूल्य मत दिएर विजय गराइदिनुको लागि म आज तपाईँहरूको पपुलर रेडियो कार्यक्रम मार्फत हार्दिक सम्पूर्ण माध्यम प्रतिनिधिहरूमा हार्दिक अपिल गर्न चाहन्छु र केएमजीलाई यो अवसरको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: देशभरिका माध्यमिक प्रतिनिधिहरूसँग यहाँले भेटघाट गर्नुभएको छ होइन, सबैसँग कोर्डिनेसन गर्नुभएको छ?
6: भइरहेछ हजुर, भइरहेछ, एकदमै भइरहेछ। अब किन हाम्रो हिजो मात्रै अब आउने क्रम जारी छ, आज धेरै साथीहरू हिजो आइपुग्नु भएको छैन, धेरै जिल्लाको अधिवेशन पनि तपाईँको नतिजा पनि आएको छैन। मलाई लाग्छ आजदेखि थप रौनकता हुन्छ र आजदेखि थप भेटघाटको वातावरण सृजना हुन्छ।
1: हस, आनन्दजी, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार।
6: धन्यवाद।
1: नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार आनन्द विष्ट। आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको सहमहामन्त्रीका उम्मेद्वार शंकर तिवारी हामीसँग हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ। शंकरजी, गुड मर्निङ।
7: गुड मर्निङ,
1: सुन्दै हुनुहुन्छ मेरो आवाजलाई शंकरजी?
7: यो आवाज डिस्कनेक्ट भएको छ, फेरि एकपटक कनेक्सन गर्नु पर्यो।
1: अहिले ठिक छ? अहिले आवाज ठिक छ? अहिले
7: ठिक छ।
1: ल, अब सहमहामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएछ नि त होइन कि महामन्त्रीको?
7: महामन्त्रीमा उम्मेदवारी दिएको छु मैले, प्रेस कन्फरेन्स मार्फत यो कुरा।
1: महामन्त्रीमा उम्मेदवारी दिनुभयो, अब महामन्त्रीको उम्मेदवारी दिँदै गर्दाखेरि तपाईँले आफ्ना कुन कुन विषयवस्तुलाई त्यहाँ समेटेर एजेन्डाहरूलाई समेटेर महामन्त्रीमा उम्मेदवारी दिनुभयो? तपाईँ क्यापेबल हो महामन्त्रीमा सङ्घर्ष यतिखेर?
7: मैले महामन्त्रीमा उम्मेदवारीको मेरा 3 पक्षहरू छन्, 4 पक्षहरू छन्। मेरो पहिलो पक्ष छ, कांग्रेसको विचार, नेपाली लोकतन्त्रको विचार अहिले संकटमा छ, म कांग्रेस विचारको रक्षा, व्याख्या र विस्तारको लागि मेरो उम्मेदवारी हो, पहिलो कुरा। दोस्रो कुरा, हामीले विशेष महाधिवेशनबाट रूपान्तरण गर्ने भनेर भन्यौं, त्यो रूपान्तरण अनुसारको रूपान्तरण भएको छैन, त्यही भएर कांग्रेसको रूपान्तरणको पनि रूपान्तरणको लागि मेरो उम्मेदवारी हो, दोस्रो कुरा। तेस्रो कुरा, कांग्रेसको 7600 महाधिवेशन प्रतिनिधि, 35 विदेशी थिए जनसम्पर्क समितिहरू र 77 जिल्लाबाट र कंग्रेसको विभिन्न भातृ संस्थाबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूमा 45 मुनिका साथीहरूको बहुमत छ र त्यो 45 मुनिको जुन जनसांख्यिकी हो, त्यो युवा विचार, युवालाई युवाले लिड गर्नुपर्छ जुन विचार हो, उहाँहरूको दबावलाई, उहाँहरूको जुन अन्तरकामना छ कि पार्टीभित्र केही फ्रेस चेहरा पार्टीको हायरकीमा पुगुन्, पार्टीको पदाधिकारीमा पुगुन्, त्यसलाई उचित सम्बोधनको लागि उहाँहरूलाई विकल्प दिनुपर्छ भनेर मेरो उम्मेदवारी हो। र हामीले जुन विशेष महाधिवेशन भेट मण्डपमा गर्यौं त्यसकै विचारको निरन्तरता त हो र त्यो सँगसँगै नेतृत्वमा पनि केही अनुहार फेर्ने हो कि भन्ने कुराको दबाव खुल्ला मञ्चमा छ, कार्यकर्ताहरूले त्यो कुरा स्पष्ट अभिव्यक्त गर्नुभएको छ, त्यसमा छ। र चौथो कुरा, महत्वपूर्ण कुरा के छ भन्दाखेरि, बीपी कोइरलाको समयको प्रजातान्त्रिक समाजवाद 2012 सालमा पारित गरेको त्यो समाजवाद आगत मितिमा के गर्ने त, कांग्रेसको आर्थिक कार्यक्रम के हुनुपर्छ त, जसरी विश्व वासिङटन कन्फेन्सको 1989 यताका वर्षहरूपछि आज विश्व अर्थतन्त्रको आधार कर्नवाल कन्सेन्ससलाई बनाउन खोजिएको छ, त्यो कर्नवाल कन्सेन्सस भनेको के भन्दाखेरि रेजिलियन्ट नेसनल इकोनोमी अनि यो आर्थिक समता, इकोनोमिक इक्विटी र यो वातावरणीय इन्भाइरोमेन्टल सस्टेनेबिलिटी वातावरणीय दिगोपनालाई कायम गरेर अगाडि बढ्ने कुरा छ। त्यो कंग्रेसले त्यो बीपीको समयको समाज के हो, बीपीको समयको विचार के थियो, बीपीको समयको नेपाली अर्थतन्त्र के थियो, बीपीको समयको संसारको भू राजनीति के थियो, बीपीको समयको संसारका परिधि के थिए, के कति बदलाव आएछ, आज एआईको समय भएको छ, आर्टिफिसियल इन्टेलिजेन्सको समय भएको छ, यो सबै कुराको सामूहिक व्याख्या जरुरी छ। त्यो व्याख्या सहित म उभिएको छु मैदानमा।
1: अब एउटा कुरा, शंकर तिवारीजी, तपाईँ त केन्द्रीय सदस्य पनि बन्नु भएन, सिधै महामन्त्रीमा हाम फाल्नु भयो नि त। महामन्त्रीमा हाम फाल्दाखेरि चाहिँ तपाईँको नेपाली कंग्रेस प्रतिको निष्ठा र नेपाली कंग्रेस प्रतिको परिपक्वता, अब शंकर तिवारीलाई चाहिँ चिन्छन् त देशभरिका महाधिवेशन प्रतिनिधिहरूले?
7: मैले पार्टी भनेको विचार हो, मैले कंग्रेस पार्टीमा अर्पण गरेका झण्डै 25 वर्षको समय, मेरो दिव्य, मेरो जीवनको दिव्य समय मैले कंग्रेस पार्टीको इतिहास खोज्ने कुरामा, इतिहास पुनर्लेखन गर्ने कुरामा र कंग्रेसको विचारको व्याख्या गर्ने कुरामा लगाएको छु। त्यो कुराले गर्दा देशभरिका साथीहरूले मलाई जहिले पनि तपाईँ सधैँ बाहिर बसेर हुँदैन, तपाईँ सभापतिको सहयोगी मात्र भएर हुँदैन, तपाईँ भित्रै सभापतिसँग सँगै कुममा कुम जोडेर पार्टीको हायरकीमा बसेर काम गर्नुपर्छ भन्ने सुझाव दिएकाले मैले महामन्त्री उम्मेदवारी दिएको हुँ। यसलाई मैले भेटेका, मैले हिजो उम्मेदवारी घोषणा गरेपछि भेटेका, मैले खुला मञ्चमा होला, पार्टी कार्यालयमा होला, अन्यत्र पनि गएर भेटेका साथीहरूको यो एकमात्र मत छ कि तपाईँले हामीलाई ठिक विकल्प दिनुभएको छ। कंग्रेस युवाहरूको पार्टी हो, भिरकुटी मण्डपको नेतृत्वको निरन्तरता मात्र, नीतिको निरन्तरता त हो, तर भिरकुटी मण्डपबाट खुला मञ्च आउँदाखेरि नेतृत्वमा केही नयाँ चेहरा हामी देख्न चाहन्छौँ। शंकरजीले आँट गरेर, फाइट गर्ने चाहिँ आँट गरेर त्यो चाहिँ हामीलाई विकल्प दिनुभएको छ, हामी अत्यन्त उत्साहित छौँ भनेर मेरो उत्साहमाथि प्राण भर्ने काम गर्नुभएको।
1: भनेपछि अब नेपाली कंग्रेसको नेतृत्व चाहिँ गगन थापाको नेतृत्वमा सुदृढ र दृढ भएर अगाडि बढ्छ होइन,
7: त्यसमा कुनै शंका नै छैन। हिजो त्यहाँ भेला हुनुभएका सबै राष्ट्रिय पार्टीका नेताहरूले त्यो कुरा व्यक्त गर्नुभएको छ र हामीले त गगन थापा कसरी सुधार्छ, कसरी कांग्रेस सुधार्छ भने गगन थापाले सुधार हुन्छ भनेर मैले बारम्बार लेख्दै बोल्दै आइरहेको छु विगत 25 वर्षदेखि नै। बीपी कोइराला पछि एउटा विचारको धार लिएर कंग्रेस पार्टीलाई लिड गरेको नेता गगन थापा हो,
1: होइन गगन थापाजीकै निकट भनेर चिनिनुहुन्छ शंकरजी? कतै सभापतिजीले नै उम्मेदवारी दिनुहोस् न महामन्त्रीमा भन्नुभयो तपाईँलाई?
7: कांग्रेसको कुनै पनि पदमा कन्टेस्ट गर्नको लागि 7600 महाधिवेशन प्रतिनिधिहरू नै इलिजिबल हुनुहुन्छ, पहिलो कुरो त्यहाँ बिर्सनु भएन। र त्यो सँगसँगै कांग्रेसका प्रत्येक कार्यकर्ताको आजको मितिको गार्जियन पार्टी सभापति नै हो, सबैको अभिभावक उहाँ नै हो, त्यसमा पनि कुनै सन्देह छैन। त्यो सँगसँगै मैले उहाँको सान्निध्यमा रहेर जसरी काम गर्ने अवसर पाएँ, प्रदीप गिरीको सान्निध्यमा होला, नरेन्द्र आचार सान्निध्यमा होला र उहाँको पुस्ता विश्वप्रका शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेलको सान्निध्यमा रहेर मैले जुन कंग्रेस पाठशालाबाट धेरै कुरा सिक्न सकेँ, देशभरि घुमेँ, विदेशमा गएर अध्ययन समेत गरेँ, त्यो सबै थोर बहुत इतिहास पनि मैले जान्न, लेख्न, पढ्न, बुझ्ने अवसर पाएँ। त्यसको आधारमा र देशभरिको कार्यकर्ताको आवाजलाई बाँडिदिनुपर्छ भनेर मैले जति नै लेखेँ, बोलेँ, कांग्रेसको विचारको रक्षा, व्याख्या र विस्तार मैले जुन समर्पणले आफूलाई समर्पित गरेको छु, लगाएको छु, त्यसका प्रति पार्टीका साथीहरू, मेरा अग्रजहरू, मेरा समकक्षीहरू र मभन्दा यङ पुस्ताले मेरा
8: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
9: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
8: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: सम्पर्क नम्बर 010-520-267 010-520-267।
10: सर सर कम्प्युटर ल्याब जाने आज,
11: अब नेक्स्ट फ्राइडे पक्का होस्।
12: होइन के भयो, के पो हल्ला हो यो क्लासमा?
13: ए सर पनि यही हुनुहुँदो रहेछ त?
11: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा, हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपराइटर शिवराज श्रेष्ठ गोरखाली।
14: सम्पर्क नम्बर 9860628106 9082479417।
15: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764 9141867764।
16: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 01520267 01520267।
8: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।

0: कता हो साइला यस्तो हतार हतारमा
1: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
0: ल त पनि विदेश जानलाइस कि के हो
1: यही भन्दा किन जाएर हो है पासपोर्ट
0: बटारिया कुरो नगर्नु मस
1: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
1: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
0: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
2: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
1: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64
6: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
6: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810
8: मैले गहना लिएर थिएँ
9: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आउने गहना
8: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसीमा रहेको आरके सुन चाँदी पसलबाट
9: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
10: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
8: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र रसाइली सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53
10: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल

0: सर सर कम्प्लेन चाहिँ आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628106 9082979417
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
7: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
8: सम्पर्क नम्बर 01052267 01052267

0: गुप्ता ऐसी तिहार में शाओमी व रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप करी व्हाट्सएप मार्फत पठाउनुहोस् र हर एक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हर एक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर में 4 जना विजेतालाई थाईलैंड हॉलिडे यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डीलर में संपर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर में थाईलैंड हॉलिडे
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
3: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा
2: सरकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो

0: एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टंकेश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
3: ल। तपाईँ विदेश जानलाइस कि के हो?
4: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
3: बटारिया कुरो नगर्नु मस।
4: होइन, तलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
4: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
4: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97-41-031-429।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भयो, किन एक्लै गनगन गरिरहे
7: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: Xiaomi One Redmi को फोन किन्दा उपहार नहीं उपहार। यो दसैं तिहार मा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नंबर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार Everyday बम्पर मा Thailand Holiday।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667764 98141667764।
4: कता हो सैला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउनु जानलाई।
4: ल त पनि विदेश जानलाई कि के हो?
5: यहीँ बन्द किन जाएर हो ए पासपोर्ट
4: बटारिया कुरो नगर्नु मस।
5: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98141997713। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुनु अघि केन्द्रीय समिति बैठक जारी। सभापति थापाको राजनैतिक प्रतिवेदन पेश, अरू प्रतिवेदन पनि पारित गरिँदै।
0: बागलुङमा माटोको डिस्कोले पुरिएर दुई मजदूरको मृत्यु। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
1: सुनसरीको इनरहुवाबाट 25 क्विन्टल भन्दा बढ़ी गाँजा बरामद, दुईजना पक्राउ, अनुसन्धान जारी।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनमा पेश गर्ने राजनैतिक प्रतिवेदन केन्द्रीय कार्य समिति बैठकमा पेश गर्नुभएको छ। बन्द सत्र शुरू हुनु अघि अहिले खुल्ला मंचमै केन्द्रीय कार्य समिति बैठक बसिरहेको छ। थापाले पेश गरेको प्रतिवेदनमा आगामी 4 वर्षका लागि कंग्रेसको राजनैतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल, सम्मानित नेपालीको धारणासम्म समेटिएको छ। यस्तै कंग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यबाट पद र सत्तालाई मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन, व्यवस्थापन, भागभण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढ़ेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख छ। महाधिवेशनमा थापाको राजनैतिक सहमति, राजनैतिक सहित महामन्त्रीको सांगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश हुनेछ। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजै शुरू हुँदैछ। कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम शुरू हुनेछ। 5 बजे मतदाता नामावली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नामावली उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी मनोनयन भने भोलि हुनेछ। भोलि 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, 4:30 बजे अन्तिम नामावली प्रकाशन, त्यसपछि दरखास्त तमा दावी विरोधमा 1 घण्टा समय दिएर बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारी फिर्ता लिने अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई प्रचार प्रसार गर्न पर्सी 21 गते समय दिइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो।
1: बागलुङमा सड़क स्तर उन्नतिको क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदूरको मृत्यु भएको छ। निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा आज बिहान करिब 7:30 बजे जेसीबीले सड़क खन्ने क्रममा माटोको ढिस्को खस्ता पुरिएर दुई जनाको मृत्यु भएको हो भने एकजना घाइते भएका छन्। LU1K3446 नम्बरको जेसीबीले सड़क खन्ने क्रममा भएको घटनामा सल्यानका 32 वर्षीय लालबहादुर बुढाथकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापा मगरको मृत्यु भएको हो। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका 5 का 25 वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी पूर्तिबाङ अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
0: चितवनको इच्छाकामना गाउँपालिका साथ सिमलढापमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 11 निवासी 29 वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो। सिमलढापबाट भरतपुरतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल हिजो साँझ अनियन्त्रित भई सड़क छेउको रूखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका 8 निवासी सागर थापा घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो।
1: सन्सरीको इनरुवाबाट 25 क्विन्टल बढ़ी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। इनरुवा नगरपालिका 3 सकुवागाछी चोकमा गैराती पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको नासात ख 1825 नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा 2566 किलो गाँजासहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो। 83 बोरामा प्याक गरिएको उक्त परिमाणको गाँजा बन्दाकोपी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा शहीदभूमि गाउँपालिका 2 का 33 वर्षीय धनकुटाको शहीदभूमि गाउँपालिका 2 का 33 वर्षीय चालक राजु राई र 18 वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
0: विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढ़ेको छ। यस पदयात्राको विभिन्न स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढ़ेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रमा पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबीसीतर्फ मोड़िएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढ़ेको पर्यटन व्यवसायीको भनाइ छ। छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक 300 हारिमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। यसअघि वर्षा र बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सड़क तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो। अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सड़क अवरूद्ध भएको थियो। गाउँपालिकाले झण्डै 1.5 महिना लगाएर असोज पहिलो साता सड़क खुलाएको हो। मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सड़क तथा पदयात्रा मार्ग पहिरोका कारण अवरूद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबीसी रोज्न थालेको सचिव गुरूङले बताउनुभयो।
1: भक्तपुरको सूर्यविनायक नगरपालिका 8 जगाती स्थित कपाली चोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको बीके सप्लायर्समा आज बिहान आगलागी भएको हो। आगलागी युद्ध बारून यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब 2 घण्टामा नियन्त्रणमा लिएको छ। युद्ध बारून यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धवडेलले आगलागीबाट ठूलो क्षति भएको बताउनुभयो। उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको छ। आगलागीबाट करिब 40 लाख भन्दा बढ़ी क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन। प्रहरीले घटनास्थलमा अहिले विवरण संकलन गर्ने कार्य गरिरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार पर्यटन क्षेत्रका साझा समस्या समाधानको लागि नेपाल पर्यटन महासंघ गठन गरिने भएको छ। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको हिजो साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानको लागि महासंघ बनाएर अगाडि बढ़ने निर्णय गरेको हो। बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान, होटल एसोसिएशन नेपाल हान, नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा, नेपाल पर्वतारोहण संघ पाटा नेपाल, नारा लगायत संस्थाका अध्यक्ष र प्रतिनिधिको उपस्थिति रहेको थियो। नयाँ गठन गर्न लागि महासंघले पर्यटनका साझा मुद्दामा एकीकृत आवास, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ। बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र एकीकृत आवासका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड़ दिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी उम्मेद्वार फ्लाभियो बोल्सोनारो, वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइस इनासियो लुला दा सिल्भालाई पछुपार्नु भएको छ। यद्यपि बोल्सोनारोले 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति निर्वाचनको फैसला अब दोस्रो चरणमा हुने भएको छ। ब्राजिलको निर्वाचनको नियम अनुसार पहिलो चरणमा कुनै पनि उम्मेद्वारले वैध मतको 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेद्वार बीच दोस्रो चरणको निर्वाचनमा निर्वाचन गरिन्छ। मतगणना नतिजा अनुसार फ्लाभियो बोल्सोनारोले करिब 47.2% मत प्राप्त गर्नुभएको छ भने लुलाले करिब 44.9% मत पाउनु भएको छ। फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुनुहुन्छ। जाइर बोल्सोनारोलाई पछिल्लो राष्ट्रपति निर्वाचनमा पराजित भएपछि भएको सत्ता कब्जाको प्रयाससँग सम्बन्धित मुद्दामा 27 वर्षको जेल सजाय सुनाइएको छ। पहिलो चरणको निर्वाचन अघि दुवै बीचको प्रतिस्पर्धा निकै कड़ा हुने अनुमान गरिएको थियो। निर्वाचन अघि सार्वजनिक भएका केही सर्वेक्षणमा लुला अगाडि देखिनु भएको थियो, तर मतदानपछि फ्लाभियो बोल्सोनारो पहिलो स्थानमा रहनु भयो। पहिलो चरणमा अन्य धेरै उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दुवै उम्मेद्वारसँग दोस्रो चरणको निर्वाचन अघि करिब 3 साताको समय छ। अक्टोबर 25 हुने मतदानमा ब्राजिलका मतदाताले देशको राष्ट्रपति, आगामी राष्ट्रपति चुन्नेछन्।
1: र अब खेल समाचार। युईएफए नेशन्स लीगमा पोर्चुगलले नर्वेलाई 2-1 पराजित गरेको छ। पोर्चुगलको जीतमा गोनकालो रामोसले निर्णायक गोल गरी स्टाडियो डो ड्राटाओमा भएको खेलमा नर्वेले 36 मिनटमा क्रिस्टोफर आयरको गोल मार्फत अग्रता लिएको थियो, तर त्यसको 2 मिनटमै जोआओ कान्सिलोले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए। तेस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे। नर्वेका स्टार अर्लिङ ह्यालाण्डले पनि मौका पाए, तर उनको प्रहार गोलमा परिणत हुन सकेन। खेलको 79 मिनटमा जोआओ फेलिक्सको पासमा रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 अग्रता दिलाए। अन्त्यतिर फ्रान्सिस्को कोन्सेइका ओले लगातार 2 पहेलो कार्ड पाएपछि पोर्चुगल 10 खेलाड़ीमा सीमित भयो, तर टोलीले नर्वेको दवाब झेल्दै जीत सुनिश्चित गर्यो। यो जीतसँगै पोर्चुगलले समूह ए 4 लगातार जीत निकाल्दै अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। रोनाल्डो अनुपस्थित रहँदा रामोसले प्रभावशाली प्रदर्शन गर्दै अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो बनाएका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन अघि केन्द्रीय समिति बैठक जारी। सभापति थापाको राजनैतिक प्रतिवेदन पेश, अरू प्रतिवेदन पनि पारित गरिँदै।
0: बागलुङमा माटोको ढिस्कोले पुरिएर 2 मजदूरको मृत्यु। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको ज्यान गयो।
1: सुनसरीको इनरुवाबाट 25 क्विन्टल भन्दा बढ़ी गाँजा बरामद, 2 जना पक्राउ, अनुसन्धान जारी।
0: ब्राजिलको राष्ट्रपति निर्वाचनको मतगणनामा बोल्सोनारो अगाडि, दोस्रो चरणमा निर्णायक मतदान हुने।
1: र युईएफए नेशन्स लीगमा नर्वे विरूद्ध पोर्चुगल 2-1 गोलले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चुर रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
8: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
7: 9851782, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमता

0: 9 10 32 37 54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267।
4: सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
4: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
4: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
5: सम्पर्क नम्बर 9860628100, 9082479417।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01-520-267 01-520-267।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
7: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाई?
3: ल तपाईँ विदेश जानलाइस कि के हो
4: यहीँ बन्द किन जाएर हो पासपोर्ट?
3: बटारिया कुरो नगर्नु मस।
4: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे।
4: बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई

0: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारका लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
7: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
7: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5751-66।
8: महाचार महापहार,
9: Xiaomi वा Redmi को फोन किन्दा
8: उपहार नै उपहार।
9: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्रीडे।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: सम्पर्क नम्बर 010-520-267
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: कता हो साइला यस्तो हतार हतारमा
7: कहाँ हुनु नि पासवर्ड बनाउन जानला
5: ल त पनि विदेशमा लाइस कि के हो
7: यहीँ भन्दा किन जाएर है पासवर्ड
5: बटारिया कुरो नगर्नु मस
7: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हो सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
5: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
8: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: छैन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808888778।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घर ऐसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185757।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: Ha ha ha ha!

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
5: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल त पनि विदेश जानलाई कि के हो
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्नु होस्
8: होइन तलाई थाहा छैन क्या हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी आहा ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
10: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98-41-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: ऐनुई यो त रोजी मुवाको माइ परन जाउ त बुझा हे मामा सानो बुझे है

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: मैले गहना लिएर थिएँ,
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
2: नीलकण्ठ नगरपालिका 3 बिस्पजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनसादीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
2: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
4: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: सर सर, कम्प्युटर ल्याब जाने आज,
6: अब नेक्स्ट फ्राइडे पक्का हो।
5: सर
7: होइन, के भयो, के हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
6: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
7: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
6: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
7: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
6: सम्पर्क नम्बर 98 60 628 100, 98 082 79 417।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। अत्यावश्यक बाहेक भोटेको श्री त्रिशुली बाढ़ी पछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पूर्व सूचना प्रणालीलाई थप सुदृढ़ बनाइने, कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सार्यो, आफ्नै रूख चिन्हमा एक्लै लड्ने, सहमहामन्त्रीको संख्या 15 जना बनाउँदै, संसदीय समितिमा बोल्दा अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ, कोरला नाका जोड्ने, बेनी जोमसुम सड़क अझै एक साता नखुल्ने, सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बारे छलफल गर्न मंगलबार डाकियो बैठक, इरानका तेल मन्त्रीद्वारा राजीनामा, राष्ट्रपतिद्वारा प्रयास र सेवाको प्रशंसा, विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास बहस, र वीरेन्द्र नगरमा 10 औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन, विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायालाई कर्णाली आकाशको सम्मान, एसियाली खेलकुदमा चीनको एक छत्र राज।

0: Eso es. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. अत्यावश्यक बाहेक भोटेको सी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय सम्बन्धी खबरबाट. सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेको सी त्रिशुली बाढ़ीपछिको उद्धार तथा खोज चरणलाई स्थगन गर्ने निर्णय गरेको छ. प्रधानमन्त्री बालन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ. जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशका आधारमा उक्त निर्णय गरिएको हो. यस्तै बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ. विधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ. यस्तै लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ. बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापन स्थापनाको काम पनि त्यसै गरी हुने बताउनु भएको छ. बैठकले भोटेको सी त्रिशुली बाढ़ी तथा मनसूनजन्य विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ. नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनाव अघि अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अगाडि सारेको छ. काठमाडौँमा जारी 15 महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको राजनैतिक प्रस्तावमा आफ्नै चुनाव चिन्ह रूखमा मात्रै चुनाव लड्ने दृढ़ संकल्प गरिएको हो. विगतका निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कंग्रेसले अब एक्लै भिड्ने नीति लिएको हो. दस्तावेजमा भनिएको छ, निर्वाचन पूर्व गठबन्धन नगरी रूख चिन्हमा आफ्नै उम्मेद्वार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा छौं. संविधानको रक्षा, विपद, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकार्यलाई सत्ता वा संस्थाको भागभण्डमा बदलिन नदिने दस्तावेजमा उल्लेख गरिएको छ. स्वच्छ र कम खर्चिलो निर्वाचन तथा विदेश वा स्थायी निर्वाचन क्षेत्र बाहिर रहेका नागरिकको मतदान पहुँचका लागि सुधार अघि बढ़ाइने प्रस्तावमा उल्लेख छ. नेपाली कांग्रेसले सह महामन्त्रीको संख्या 15 बनाउने भएको छ. समावेशिताका आधारमा 9, खुल्लाबाट 2 र सभापतिले मनोनित गर्ने 4 सहित 15 सह महामन्त्री हुने भएका छन्. महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस, आर्य, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अल्पसंख्यक अपाङ्ग समूहबाट 1-1 सह महामन्त्री हुनेछन्। अघिल्लो महाधिवेशनको समयमा अल्पसंख्यक अपाङ्ग क्लस्टर राखिएको थिएन. सहमहामन्त्री पदमा खुल्ला तर्फबाट पनि छनौट गरिने भएको छ. त्यसका लागि 2 छुट्याइएको छ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैंको खुशी घर घरमा उपहार।

दशै तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग मनैदेखि वाउ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिमा सांसदलाई अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ भएको छ। समिति बैठकलाई सुव्यवस्थित गर्न भन्दै समिति सभापति समीक्षा बास्कोटाले यस्तो रूलिङ गर्नुभयो। आज समिति बैठक शुरू गर्दै सभापति बास्कोटाले भन्नुभयो, छलफलमा व्यक्तिगत रूपमा नाम लिएर नबोलौं, बोल्दा बोल्दै बीचमै काट्ने र अहिले नै बोल्ने जस्तो नगरौं। बैठकलाई सुव्यवस्थित गर्ने दायित्व हामी सबैको हो। नेपाल र चीनबीच खुला रहेको कोराला नाका जोड्ने बेनी जोमसुम सड़क अझै एक साता नखुल्ने भएको छ। सड़क विभागका अनुसार मालढुङ्गा बेनी जोमसुम कोराला सड़क खण्डको घासा कोराला खण्डमा सड़क दुईतर्फी शुरू भएको छ। तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङ टेवा पर्खाल लगाई यातायात शुरू भएको विभागले जनाएको छ। पोखरी बगर पुलको एप्रोच निर्माण जारी छ। रातो पानीमा दुई स्थान र बिरकोटे नजिक मानिस समेत हिँड्न नमिल्ने गरी सड़क टुटेको छ। बेखोला नजिक समेत 100 मिटर सड़क पूरै भाषिएको विभाग ले जनाएको छ। दशैंलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ। विभागले आज बिहान अग्रिम टिकट भोलि बिहान अग्रिम टिकट बुकिङबारे छलफल गर्न बैठक राखेको छ। चाडबाडमा काठमाडौँबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखोल्दा अन्यलमा छन्। तर केही कम्पनीको अनलाइन बुकिङ भने धमाधम भइरहेको छ, जसले गर्दा आम सर्वसाधारणमा अन्यल कायमै छ। चाडबाडमा टिकट नपाए यात्रुले शास्ति भोग्नुपर्ने, बस पार्कमा लामो लाइन लाग्नुपर्ने बाध्यता अझै न सकेको छैन। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: दसैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जरा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कड़ा नौसैनिक नाकाबन्दी जारी राखेको अवस्थामा इरानका तेल मन्त्री मोहसेन पाकनेजादले राजीनामा दिएका छन्। राष्ट्रपति मसूदसँग उनको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनीका प्रमुख हमिदलाई कार्यवाहक तेल मन्त्री नियुक्त गरिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार पाक नेजातले व्यक्तिगत कारण देखाउँदै पदबाट हट्न प्रस्ताव गरेका थिए। यता चीनले अघि सारेको विश्वव्यापी विकास पहल जीडीआई 5 वर्ष पूरा हुँदा विकासोन्मुख देशका आवश्यकता सम्बोधन गर्ने व्यावहारिक सहयोगमा केन्द्रित हुँदै गएको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन्। अब खेलकुद। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समिति सचिवालय सञ्चालनमा ल्याइएको छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर साईले आज असोज 19 गते उक्त सचिवालयको उद्घाटन गर्नुभयो। सचिवालय सञ्चालनमा ल्याइएसँगै आउँदो मंगिर 16-27 गतेसम्म कर्णालीमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति आवश्यक समन्वय र व्यवस्थापनका कामलाई तीव्रता दिने तयारी गरिएको छ। यता नेपाली म्याराथनका चर्चित धावक हरिबहादुर कायलाई सम्मान गरिएको छ। नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै कर्णाली याक्सले उहाँलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। र चीनलाई नै च्याम्पियन बनाउँदै आईजी नागोया एसियाली खेलकुद सम्पन्न भएको छ। एसियाली खेलकुदमा चीनको एक छत्र राज छ। 44 वर्षदेखि च्याम्पियनको ताज चीनसँग रहेको छ। अत्यावश्यक बाहेक भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाइने। कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने प्रष्ट नीति अघि सार्यो। आफ्नै रूख चिन्हमा एक्लै लड्ने। सहमहामन्त्रीको संख्या 15 जना बनाउँदै संसदीय समितिमा बोल्दा अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ। कोराला नाका जोड्ने बेनी जंक्सन सड़क अझै एक साता नखुल्ने। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बारे छलफल गर्न मंगलबार डाकियो बैठक। इरानका तेल मन्त्रीद्वारा राजीनामा राष्ट्रपतिद्वारा प्रयास र सेवाको प्रशंसा। विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल। र वीरेन्द्रनगरमा 10 राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन। विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायालाई कर्णाली याक्सको सम्मान। एसियाली खेलकुदमा चीनको एक छत्र राज। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब

0: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
2: ल त पनि विदेश जानलाई, इसकी के हो
3: यही भन्दा किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु पर्छ।
3: होइन तँलाई थाहा छैन क्या हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
7: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जान न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल, त पनि विदेश जानलाई कि के हो?
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु पर्छ।
8: होइन, तलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: के के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
11: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
10: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: सम्पर्क नम्बर 010-520-267 010-520-267।
12: सर सर कम्प्युटर ल्याब जाने आज,
13: अब नेक्स्ट फ्राइडे पक्का होस्।
14: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
13: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
14: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ डिस्ट्रिक्ट पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
14: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
13: सम्पर्क नम्बर 9860628100 9082479417।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कता हो साइला यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
2: ल त पनि विदेश जानलाइस कि के हो
3: यहीँ बन्द किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु होस्
3: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
2: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
4: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
3: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841977913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: सम्पर्क नम्बर 01052267 01052267
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
7: छैन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778
9: रेडियो बिहानी 97.6 MHz

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: रेडियो बिहानी 97.6 MHz।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता छ पलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्।
1: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
1: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ्गी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
10: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ,
1: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
10: सम्पर्क नम्बर 9860628106, 9082479417।
11: महाचार महापहार,
12: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
11: Xiaomi किन्दा उपहार एभ्रीडे।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोभाइडर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
3: ल, तपाईँ विदेश जानलाइस कि के हो?
4: यहीँ बन्द किन जाएर हो है पासपोर्ट?
3: बटारिया कुरो नगर्नु मस,
4: होइन तलाई थाहा छैन के हो। धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईंको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट

पुग्नेछ। आउनुहोस् अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्।

गर्दछ अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरूभन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रस र यी चारवटा अवस्थाहरूलाई परिभाषित र

0: दुई हप्ता देखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुल गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन, किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ़न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको

0: भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना GWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 물이 내려다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바들 라고.
0: 까바도 누니. 멀리 디리바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849-1857-37।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम।

0: गरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाय?
2: ल त पनि विदेश जानलाइस कि के हो?
3: यहीँ बन्द किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु मस
3: होइन, तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। लसुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: महाचार महापहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार।

0: हॉलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर माथा लाइन हॉलिडे
2: रेडियो बिहानी 97.6 मेगाहर्ज

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 做曼尼卡。
1: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
4: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9908887878।
8: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
9: Xiaomi किन्दा उपहार एभ्री डे।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढ़ाऊ।

0: हाम्रो ध्यान चाहिँ कुन कुरातर्फ चाहिँ केन्द्रित गराउँदै हुनुहुन्छ त
1: भाइ? एफिसी अध्याय चारबाट पावलले एउटा अत्यन्तै महत्वपूर्ण कुरा सिकाउन शुरू गर्छन्। हामीले ख्रिष्टमा पाएको बोलावट अनुसारको जीवन जिउनुपर्छ, अर्थात चर्चमा नयाँ मानिसको बारेमा थाहा गर्नेछौ। ख्रिस्टियन विश्वास केवल हामीले विश्वास गर्ने सत्यमा सीमित छैन, त्यो सत्य अनुसार हामीले जिउने जीवनमा पनि देखिनुपर्छ भन्ने कुरालाई आजको अध्ययनले जोड़ दिन्छ।
0: त्यसो भए दाइ, आजको अध्ययनमा हामीले बोलावट अनुसारको जीवन अर्थात मण्डलीमा नयाँ मानिस भन्नाले वास्तवमा के बुझाउन चाहिँ खोजेको हो भन्ने कुरालाई बुझ्नेछौ।
1: हजुर भाइ, यसको अर्थ के हो भने परमेश्वरले हामीलाई ख्रिष्टमा जुन नयाँ जीवनमा बोलाउनु भएको छ, हाम्रो व्यवहार पनि त्यसै अनुसार हुनुपर्छ। हामीले आफूलाई ख्रिष्टको अनुयायी भन्छौ भने हाम्रो चालचलन, सम्बन्ध र अरूहरू प्रतिको व्यवहारमा पनि ख्रिष्टको चरित्र देखिनुपर्छ। ख्रिष्ट मण्डलीको शिर हुनुहुन्छ भन्ने, हामी उहाँमा समर्पित भएर जिउनुपर्छ भन्ने सत्यलाई हामी थाहा गर्नेछौ।
0: त्यसो भए दाइ, क्रिश्चियन जीवन केवल मण्डलीमा वा प्रार्थनाको समयमा देखिने कुरा मात्र होइन रहेछ नि त?
1: वास्तवमै होइन भाइ, हाम्रो दैनिक जीवन नै हाम्रो विश्वासको प्रमाण बन्नुपर्छ। घरमा, काममा, समाजमा र अरू मानिसहरूसँगको सम्बन्धमा पनि हामी कसरी व्यवहार गर्छौ भन्ने कुराले हाम्रो विश्वासको वास्तविकतालाई देखाउँछ।
0: त्यसो भए दाइ, आजको अध्ययनमा हामीले विशेष गरी कुन कुन गुणमा चाहिँ ध्यान दिनुपर्छ त
1: भाइ? यो अध्ययनमा हामीले तीनवटा महत्वपूर्ण कुरातर्फ हाम्रो ध्यान लगाउनेछौ। पहिलो, नयाँ मानिसको प्रदर्शन। दोस्रो, नयाँ मानिसको रोकावट। र तेस्रो, नयाँ मानिसको निश्चयता। अनि यी सबैको उद्देश्य हो प्रेममा एक अर्कालाई सहेर आत्माको एकतालाई कायम राख्नु।
0: साँच्चै नै दाई र आदरणीय श्रोताहरू, आज हामी आफैलाई पनि सोधौ, के हाम्रो जीवन परमेश्वरले दिनुभएको बोलावट अनुसार चलिरहेको छ? के हाम्रो व्यवहारमा नम्रता, कोमलता र धैर्यता देखिन्छ? यही प्रश्नलाई हृदयमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा अगाडि बढौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँको स्तुति प्रशंसा गर्दछौ, किनकि प्रभु तपाईँले हामीलाई यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको वचनबाट सिक्न सकौं। प्यार प्रभुजी, प्रार्थना छ तपाईँ हामी हरेकसँग आज

विश्वासीहरूको चाल हुन्, हृदय हुन्। हामीले विश्वासीहरूको स्वर्गीय बोलावटको सिक्यौं। अहिले हामी विश्वासीको जीवनको चालचलनको, यानी पृथ्वीमा उसको हृदयतिर देख्नेछौ। सत्य विश्वासीहरू, जसलाई हामी सामूहिक रूपमा चर्च भन्दछौं, ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बसालिएका छन्। ख्रिष्ट शरीरको शिर हुनुहुन्छ र उहाँ परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुभएको छ। तर चर्च मण्डली चाहिँ यो पृथ्वीमा रहनु पर्दछ। अध्याय एकदेखि तीनमा हामीले चर्चको बोलावट, निर्माण र बनावटको विचार गरेका थियौं। यो पत्रको आखिरी अन्तिम खण्डमा हामी चर्चको आचरण, चर्चको अंगीकार र चर्चको संघर्षको विचार गर्नेछौ। चर्च नयाँ मानिस हो, भविष्यमा चर्च दुलही हुने छिन्, अनि चर्च येशु ख्रिष्टको असल सिपाही पनि हो। पहिला तीन अध्यायहरूमा हामी रूपान्तरको पहाड़को टुप्पोमा शिखरमा थियौं, सम्भवत नयाँ नियममा सबभन्दा उच्च आत्मिक शिखरमा। त्यसकारणले हामीले ती अध्यायहरूमा केही धेरै समय दियौं। यो अन्तिम विभाजनमा हामी आत्मिक शिखरबाट तल त्यस्तो स्थानमा ओर्लन्दछौं जहाँ हामी दुष्ट आत्माले ग्रासित नियन्त्रित संसारमा र अविश्वासी उत्तेजित भीड़हरूको सामना गर्नेछौ। अहिले यस अवस्थामा एक विश्वासीले के गर्ने? हाम्रा प्रभुले भन्नुभयो, हामी संसारमा छौ तर हामी संसारको होइनौ। आध्यात्मिक विज्ञानको तवरमा थियोलोजिकली यो भनिन्दछ कि एफिसीको पत्रले उही स्थितिको स्थानको ओगट्दछ जुन यहोशुको पुस्तकले पुरानो नियममा ओगटेको छ। अहिले हामी त्यस्तो स्थानमा आउँदछौ जहाँ यो सत्यता प्रकट भएको छ। यहोशु प्रतिज्ञाको मुलुकमा परमेश्वरले अब्राहम, इसाक र याकूब र मोसासित बनाउनु भएको प्रतिज्ञाको आधारमा प्रवेश गरे। यो प्रतिज्ञाको अधिकारद्वारा यो उसको थियो र उसले इसरायलका सन्तानहरूलाई यर्दन नदी पार गरेर त्यो प्रतिज्ञाको मुलुकमा अगुवाई गरे। यर्दन नदीको पार गर्ने काम ख्रिष्टको मृत्यु, दफनाई र बौरी उठाएको संकेत प्रतीक हो। हामीलाई विश्वासीहरूको रूपमा

अमित्र निम्न पदहरूमा उल्लेखित कुराहरू ती व्यक्तिहरूसँग मात्र सीमित छ जो ख्रिस्टमा छन्। यदि तपाईँ ख्रिस्टियन हुनुहुन्न भने

अनुग्रहको प्रबन्धको समय मुनि छन् भन्छन्। यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। अनि दुई र तीन पदमा भन्छन्, सबै दीनता र नम्रता सहित, सहनशीलता सहित, प्रेमले एक अर्का

मनको दीनतामा हिँड्न आवश्यक छ। यस पदमा उल्लेखित नम्रताको अर्थ हो कोमलता, तर यसको मतलब कमजोरी त होइन। त्यहाँ दुईजना मानिसहरू छन् जो नम्रताको निम्ति प्रसिद्ध छन् शास्त्रमा, अनि पुरानो नियममा त्यो व्यक्ति मोसा थिए भने नयाँ नियममा प्रभु येशू हुनुहुन्थ्यो। तर जब तपाईँले

प्रभुलाई भनेका कुराहरू सुन्नुभए के तपाईँ त्यसलाई नम्रता भन्नुहुन्छ? तर परमेश्वरले त्यसलाई नम्रता भन्नुभयो, मसालाई नम्र भन्नुभयो। जब प्रभु

को 22 पद अनुसार आत्माको फल हो। प्रेमले एक अर्कालाई सह को अर्थ हो प्रेमको आत्मामा आफैलाई राख्नु थाम्नु हो। कलसी 3:13 पदमा भनिएको छ, कसैले

विश्वास गरोस्। परमेश्वरको आत्माले हामीलाई एउटा शरीरमा बप्तिस्मा दिनु भएको छ। पहिलो कोरन्थी 12 अध्याय 13 पदमा भनिएको छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रीक

0: मानिस बनौ, अरूलाई तल झार्ने होइन प्रेममा उठाउने मानिस बनौ।
1: हजुर, परमेश्वरले हामीलाई हाम्रो स्वर्गीय बोलावट अनुसार जिउन सहायता गर्नुभएको होस्। हाम्रो जीवनमा नम्रता, कोमलता र धैर्यता चाहिँ अझै बढ्दै जाओस् भनी हामी सबैको निम्ति प्रार्थना गर्दछौ।
0: हजुर, र हाम्रो परिवार तथा मण्डलीमा आत्मको एकता र शान्ति अझ बलियो हुँदै जाओस्। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा भेटौंला। तबसम्म परमेश्वरको वचनमा स्थिर रहनुहोस्, नम्रतामा हिँड्नुहोस्, प्रेममा एक

0: नम्बरहरु छ है। रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ।

संस्थासँग जोड़िएको संगठन सुशासन पारदर्शिता तथा समीक्ष र जवाफदेही नेतृत्व निर्माणका विषयमा महाधिवेशन प्राथमिकतामा साथ उठाउन आग्रह गर्नु भएको छ। 15औं महाधिवेशनले नेपाली कांग्रेसले लोकतान्त्रिक समावेशिता जनमुखी प्रविधि मैत्री र युवा मैत्री बनाउने नयाँ अध्यायको शुरूआत गर्ने अपेक्षा व्यक्त गर्दै अधिकारीले धादिङबाट नवीन कांग्रेस निर्माणको सन्देश देशभर फैलाउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।

पत्रकारितालाई क्षेत्रलाई व्यवस्थित बनाउन अधिकार सम्पन्न निकायमा संयन्त्र बनाइने संचार मन्त्री तिमल सिन्हाले बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आम संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित जिम्मेवारी र व्यावसायिक बनाउन अधिकार सम्पन्न नियामक संयन्त्र तयार पार्न लागि

0: बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तार्ने

0: समन्वय एकाई धुन्सेका प्रमुख दुर्गा प्रसाद सिलवालले जानकारी दिनुभयो। नेपाली कांग्रेसको पन्द्रौं महाधिवेशनको बन्द सत्रले पार्टीको विधान पारित गरेको छ। भोलिको बन्द सत्रमा पार्टी सभापति गगन कुमार थापाको राजनैतिक प्रतिवेदन लगायत अन्य प्रतिवेदनमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ। कांग्रेस निर्वाचन समितिले केन्द्रीय कार्य समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज साँझबाट निर्वाचनको कार्यक्रम शुरू हुने जानकारी दिनुभयो। वहाँका अनुसार आज साँझ 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, अपराह्न 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, साँझ 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गर्नेछ। त्यसै गरी असोज 21 गते अर्थात पर्सी बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज 21 गते दिनभर प्रचार प्रसार गर्न पाइने र असोज 22 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित फलाखु खोलामा बेलेब्रिज जडान शुरू भएको छ। त्यसका लागि आवश्यक सामग्री पुर्याउने कार्य जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम शुरू गरी दशैं अघि नै संचालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईले दशैं अघि नै बेलेब्रिज संचालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो। दाङको देवखुरीमा यात्रुवाहक बस र अटो एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा 2 महिनाकी शिशु र अर्का एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएका 3 मजदूर मध्ये 2 जनाको मृत्यु भएको छ भने अर्का 1 मजदूरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लाल बहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। नेपालको एकमात्र जयनगर जनकपुर रेल सेवा संचालन भइरहेको भए पनि घाटामा रहेको छ। आमदानी भन्दा बढ़ी रेल व्यवस्थापनमा खर्च हुने गरेकाले रेल सेवा करोड़ौंको घाटामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको रिपोर्ट।
1: भारतसँग 1 अर्ब भन्दा बढ़ी लागतमा खरिद गरी डेमो रेल सेवा संचालनमा आएको 5 वर्ष बितिसकेको छ। नेपाल रेलवे कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 3 वर्षमा कुल 18 करोड़ 42 लाख आमदानी र कुल 64 करोड़ 26 लाख खर्च हुँदा 54 करोड़ 84 लाख घाटा भएको छ। यसले मासिक औसत आमदानी 51,56,000 देखाउँछ भने खर्च 1,78,00,000 रूपियाँ भन्दा बढ़ी छ। टिकट बिक्री, बीरगंजको जग्गा गोदाम तथा सटर भाडा र हाट बजारको ठेका नै यस रेलवे कम्पनीको मुख्य स्रोत हुन्। अहिले जयनगर जनकपुर भंगासम्म चल्ने रेलमा प्रतिदिन 4,000 यात्रा गरे पनि नेपाल रेलवे कम्पनीलाई वार्षिक 15,28,00,000 घाटा हुने गरेको छ। भारतीय कर्मचारीको तलब भत्ता, रेलको मरमत सम्हार, इन्धन र सरसफाईमा सबैभन्दा बढ़ी खर्च हुने गरेको नेपाल रेलवे कम्पनी लिमिटेड जनकपुरका प्रबन्धक संचालक परिवेश पराजुली।
2: भन्दा बढ़ी रकम चाहिँ हामीले भारतीय कर्मचारीलाई मेन्टेनेन्सको लागि र अपरेसनको लागि तिरिरहनु परेको अवस्था छ। यसलाई 1.5-2 वर्षभित्रमा 100% नसके पनि 80%सम्म हामीले यसलाई न्यूनीकरण गर्ने हिसाबले अगाडि बढ़ाए।
1: शुरूका दिनमा रेल चलाउन भारतबाट 26 जना जनशक्ति ल्याएकोमा अहिले पनि रेल चालक, स्टेशन मास्टर, प्राविधिक लगायतका 23 जना

0: कर्मचारी कार्यरत छन्। कर्मचारी को तलब भत्ता, रेल को सरसफाई र मरम्मत संहार का नाम में नेपाल रेलवे ले भारतीय कोकन कंपनी वार्षिक 20 करोड़ रूपया भन्दा बढ़ी बुझाउँदै आएको छ, जबकि प्रबंधक संचालक सहित 148 जना नेपाली कर्मचारी को वार्षिक तलब 5 करोड़ मात्रै छ। फेरी नेपाल रेलवे का प्रबंधक परिवेश पराजुली
1: खर्च घटाउनको लागि तत्काल हामीले अत्यावश्यक रेलवे में हुने खर्चहरू गरेका छौं भने सब मेन्टेनेंस का काम अब नेपाली आफै गर्ने हिसाबले ट्रैक में हिसाबले गर्ने र रेल
0: हाल वार्षिक रूप में हुँदै आएको खर्च हेर्दा मासिक 2 करोड़ 25 लाख भन्दा बढी आमदानी हुनुपर्छ। नोक्सानी घटाउन रेलवेले मालवाहक सहितको थप रेल चलाउनु पर्नेमा सरकारवालाहरूको जोड छ। जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण शाह
2: गाडीमा ल्याउँदा माल पनि हराउने शंका हुन्छ, ट्रान्सपोर्टमा चार ठाउँमा यताउता गर्नुपर्छ, त्यो एकैचोटि डाइरेक्ट यहाँ आइहाल्छ, अर्को कस्ट अलिक कम पर्छ। त्यतिकै रेल चलाइराख्नु भएको छ, पेसेन्जर एउटा छुट्टा पार्ट छँदैछ, कार्गोमा त्यति ट्रेनको व्यवस्थित पनि गर्नुपर्ने, एउटा कन्टेनर हालेर कार्गो ट्रेन चलाउन सकिन्छ।
0: 2078 चैत 20 गतेदेखि शुरू भएको रेल सेवा हाल 52 किलोमिटर जयनगर जनकपुर मोहतरीको भाँगासम्म सेवा दिँदै आइरहेको छ। रेलवे कम्पनीमा देखिएको घाटा कम गर्न नेपाली कर्मचारीको भर्ना, रेलवेको सम्पत्तिको रूपमा रहेको पोखरीहरू, सटर भाडा व्यवस्थित गर्ने र रेल लगायतको संरचनामा विज्ञापन गराउनका लागि सरकारी र निजी कम्पनीहरूलाई आकर्षित गर्नुपर्ने देखिएको छ। मंजित कुमार राम, महोत्तरी।
3: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विगतको राजनैतिक हस्तक्षेपका कारण नेपाली वायुसेवा निगम धराशायी बन्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको नाफा घाटा मात्र नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साख जोगाउनु राज्यको दायित्व भएको बताउनुभयो। वहाँले वर्तमान सरकारले निगमलाई पूर्ण रूपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता रहेको प्रष्ट पार्नुभयो। मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सह अस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीको कार्य अगाडि बढ़ाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्याण्डको प्रतिष्ठित संस्था सेभ एलिफेन्ट फाउण्डेशन बीच 3 वर्षे रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढ़ेको हो। मन्त्री चौधरीले तराई मधेस तथा मध्यवर्ती क्षेत्रका बस्तीहरूमा जंगली हात्तीको आवागमनसँगै बढ़दो जनघनत्वको लागि क्षति न्यूनीकरण गर्न आधुनिक प्रविधि र ज्ञान भित्र्याउनु पर्नेमा जोड़ दिनुभयो। समझदारी पत्रमा वन्यजन्तुको बाँच्न पाउने अधिकारको रक्षा गर्दै व्यवहारिक सह अस्तित्व कायम गर्ने अनुभव, आधुनिक प्रविधि र वैज्ञानिक अभ्यास भित्र्याउने विषय उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशका संचार रजिस्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मधेस प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्गासँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानूनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार एवं व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन, संचार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम संचार विधेयक मार्फत नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयन योग्य बनाउनु पर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी पुग्नु भएको छ। फिजी र टुभालुमा यही असोज 19 र 20 गते हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले 20 गतेदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र लिडर्स प्लेनरीमा सम्बोधन गर्नुहुने कार्यक्रम छ। जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढ़ाउने उद्देश्यले आयोजना हुने प्री कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। मस्तिष्कले व्यक्तिगत स्नायुकोशहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने तीनजना वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ। अप्टोजेनेटिक्स अर्थात मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 54 वर्षीय अमेरिकी वैज्ञानिक कार्ल डाइसरोथ र जर्मनीका 71 वर्षीय पीटर हेगेमान र 73 वर्षीय जर्ज नागेललाई यो पुरस्कार प्रदान गर्ने घोषणा आज गरिएको हो। समितिका अनुसार डाइसरोथ क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने हेगेमान बर्लिनको हम्बोल्ट र नागेल जर्मनीकै बुर्जबर्ग विश्वविद्यालयमा हुनुहुन्छ। नोबेल पुरस्कार छनौट समितिका अनुसार अप्टोजेनेटिक्सले स्नायु विज्ञानमा नयाँ युग शुरू गरेको छ। यसले मस्तिष्कमा स्नायुकोष र सर्किटहरूलाई सक्रिय वा निष्क्रिय पार्न प्रकाशद्वारा नियन्त्रित स्विच पत्ता लगाएको छ, जसले मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि व्यवहार र रोगसम्म पुग्ने मार्गहरू अन्वेषण गर्न मदद गर्छ। जलवायु परिवर्तनका कारण बढ़दो अत्याधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ाइरहेको संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टलले चेतावनी दिनुभएको छ। फिजीको नाडीमा आयोजना हुने प्रीकोप शिखर सम्मेलनमा उहाँले अत्याधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्म तौल र मातृ स्वास्थ्य सम्बन्धी जटिलता बढ़िरहेको बताउनुभयो। पाँच महाद्वीपका स्वास्थ्यकर्मी माझ गरिएको एक नयाँ सर्वेक्षण उद्धृत गर्दै स्टीलले पछिल्ला पाँच वर्षमा दुई तिहाई भन्दा बढ़ी स्वास्थ्यकर्मीले अत्याधिक गर्मीका कारण गर्भवती र नवजात शिशुमा जटिलता देखेको बताउनुहुनेछ। वेलकम फाउण्डेशनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बावेका 1000 प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सक माझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसम र तापक्रमका नयाँ कीर्तिमान बढ़िरहेको चेतावनी दिएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी यूरोपदेखि साहेल र मध्य अमेरिकासम्मका करिब 33 देशमा जुलाईको तापक्रम रेकर्ड शुरू भए यताकै उच्च बनेको थियो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: लगानी र विकासका लागि कानून सुधार परामर्श कार्यशाला काठमाडौँमा समापन भएको छ। समापन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासंघको सुझाव अनुरूप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनु भएको छ। कार्यक्रममा मन्त्री लम्सालले वर्तमान सरकारले सरोकार भएका पक्षहरूसँग बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति सरकारले अघि सारेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। कार्यशालामा लगानी प्रवर्धन, विकास निर्माणलाई प्रभावकारी बनाउने रणनीति, विद्यमान कानूनी व्यवस्थामा आवश्यक सुधार र सरलीकरण गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 20 अंकले घटेको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक 11 अंकले घटेको थियो। साताको पहिलो कारोबार दिन सोमबार नेप्से 20.48 अंकले घटेर परिसूचक 2566.76 अंकमा झरेको छ। नेप्से परिसूचक सँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य रूपले गिरावट आएको छ। सोमबार शेयर बजारमा 32 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 242 कम्पनीको शेयर मूल्य घटे पनि 4 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचकहरू घटेका छन्। सोमबार शेयर बजारमा 90 लाख किता शेयरहरू किनबेच हुँदा 3.27 अर्ब रूपियाँ बराबरको मात्र कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले उद्योग क्षेत्रमा रहेका कानूनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री शाहले कानून प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सरकार सचेत रहेको बताउनुभयो। निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नव परिवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री शाहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो। बैठकमा औद्योगिक व्यवसायीहरूले सार्वजनिक तथा साप्ताहिक विदाका कारण औद्योगिक उत्पादकत्वमा असर परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। एकीकृत सेवा कार्यालय तनहुँले स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गर्दै रोजगारी तथा उद्यमशीलता प्रवर्धन कार्यक्रमलाई जोड़ दिएको छ। कार्यालयले विभिन्न समूहका नागरिकहरूलाई लक्षित गरी अचार बनाउने, कफी बनाउने तथा ढाका कपड़ा बुनाई बारे सिपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। जिल्ला स्थित एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्य बहादुर थापाले सिप विकासका कार्यक्रम मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, नागरिकलाई स्वरोजगार बन्न सहयोग पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: सात दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको विशौं संस्करण जापानको नोएगा शहरमा एक समारोहका बीच सम्पन्न भएको छ। नाएगा स्थित मिजुर पार्क एथलेटिक स्टेडियममा एक भव्य समारोहका बीच 16 दिने एसियाली खेलकुद आयोजनाले विदाई पाएको हो। 45 देशका खेलाड़ीहरूको मार्च पास सँगै समापन समारोहको शुरूआत भएको थियो। अबको चार वर्षपछि 21 एसियाड कतारको दोहामा हुँदैछ। विशौं एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्यो। सन् 2030 उक्त एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ। आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया ओसिएलाई ओसिएको झण्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। उक्त झण्डा ओसियाका अध्यक्ष शेख जोएन बिन अहमद अल थानीले कतारका प्रधानमन्त्री शेख अहमद बिन अब्दुल हरमान अल थानीलाई हस्तान्तरण गरे। कतारले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि सन् 2006 दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो। खेलाड़ी, प्रशिक्षक र अफिसियल गरी 17,000 भन्दा बढ़ी एसियाली खेलकुदमा सहभागी रहे, जहाँ 45 राष्ट्रका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेल विधामा 469 स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमाए। यसअघि घरमै भएको 19 एसियाडमा 201 स्वर्ण जितेको चीनले यसपटक 169 स्वर्ण, 89 रजत र 81 काँस्य पदक सहित 341 पदक जितेर शीर्ष स्थानमा रह्यो। नेपाल 2 काँस्य जित्दै संयुक्त रूपमा 36 स्थानमा रह्यो। 19 एसियाडमा नेपाल 33 भएको थियो। सहभागी 45 मध्ये 5 राष्ट्र र रिफ्युज टीमले कुनै पदक जित्न सकेनन्। भूटान, मालदिव्स, प्यालेस्टाइन, टिमोर लेस्टे र एमएलले कुनै पदक जित्न सकेनन्। फुटबलर्स मिशन टुगेदर आयोजना गर्ने तेस्रो भेटचान फुटबल प्रतियोगिताको विजेताले 8,00,000 रूपियाँ पुरस्कार पाउने भएको छ। नेपाली फुटबलको समग्र विकास, विस्तार तथा पूर्व अन्तर्राष्ट्रिय खेलाड़ीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्थाले संवाद प्रतियोगिता बारे जानकारी गराएको हो। आयोजकका अनुसार तेस्रो भेटचान फुटबल प्रतियोगिता कार्तिक 10 गतेदेखि 19 गतेसम्म मध्यपुर थिमी स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ। 40 वर्ष माथिका खेलाड़ी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढ़ी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: विपद व्यवस्थापनमा कुनै सम्झौता नगरी पूर्व सूचना प्रणाली थप सुदृढ बनाइने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई।
2: प्रधानमन्त्रीले सबै कुराहरू हुन्छ, हामी गर्दै जान्छौँ।
1: भोटे कोशी बाढीको खोज उद्धारको चरण सकियो। 5.5 खर्ब भन्दा बढीको पुनर्निर्माण र सुरक्षित बस्ती विकास अबको प्राथमिकता। जेएनजी आन्दोलनका मुद्दा फिर्ता सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पठाइयो।
3: प्रतिवेदन आवश्यक कार्य गर्न गृह मन्त्रालयमा पठाउने।
1: सार्वजनिक निर्माणमा मूल्य समायोजन गर्ने सरकारको निर्णय। देशभर 27 वटा खेल मैदान निर्माण हुँदै र शिक्षकको अभाव र अनिश्चित भविष्यलाई लिएर फ्रान्स भरि विद्यार्थी आन्दोलन चर्कियो। प्रदर्शनमा 100 विद्यार्थी घाइते।
0: कार्यक्रम शुरू गरौं। विपद व्यवस्थापनमा कुनै सम्झौता नहुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई सम्बन्धी प्रसंगबाट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले भदौ यताका विपद व्यवस्थापन कार्य निरन्तर भइरहेको र यसमा सरकारले कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको सो बैठकमा बोल्दै उहाँले भोटे कोशी, त्रिशुली र गण्डकी क्षेत्रमा आएको बाढ़ी पहिरोको क्षतिको अध्ययन तथा व्यवस्थापनका साथै हिम पहिरोको जोखिम न्यूनीकरण र पूर्व सूचना प्रणालीलाई सुदृढ़ बनाउन सरकार लागि परेको बताउनुभयो। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
1: भदौको तेस्रो सातापछि देशका विभिन्न भागमा आएको विनाशकारी बाढ़ी, पहिरो र डुबानका कारण जनजीवन अझै सामान्य हुन सकेको छैन। भोटे कोशी, त्रिशुली र गण्डकी बेसिन क्षेत्रमा भएको ठूलो धनजनको क्षतिपछि राहत र पुनर्निर्माणको काम तीव्र पारिएको दावी सरकारले गरेको छ। यसै सन्दर्भमा आज काठमाडौँमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको उच्च स्तरीय बैठकले राहत वितरण, क्षति मूल्याङ्कन र आगामी रणनीतिका विषयमा महत्वपूर्ण छलफल गरेको छ। बैठकपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की
2: त्यहाँ चाहिँ एजेन्डा फ्लोर भयो प्रधानमन्त्रीको उपस्थितिपछि र हामी चारैजना मुख्यमन्त्रीले र नेपाली काँग्रेस संसद दलका नेता जो विपक्षी दलको नेताको हैसियतमा समितिको सदस्य हुनुहुन्छ हामीले केही कुराकानीहरू राख्यौं एजेन्डाका बारेमा, निर्णय प्रस्तावका बारेमा र निर्णय चारवटा विषयमा निर्णय भयो, छोटो भयो र पुननिर्माण भोटे कोशी त्रिशुली नदीमा आएको बाढ़ीले भएको क्षतिको पुनर्निर्माणको सन्दर्भमा 5.5 खर्ब भन्दा बढी बजेट लाग्ने भनेर एउटा प्रस्ताव पेश भयो। सबै कुरा हामीले तयारी गरेका छौँ, हुन्छ चाँडै हुन्छ भन्नुभयो। हामीले त्यही जिज्ञासाहरू के कस्तो छ त अब हाम्रो प्रदेशतिर हुने कुरा पनि हामी एक्लै सक्दैनौँ, प्रदेशको मात्रै सामर्थ्यले पुग्दैन, प्रदेशको मात्रै जनशक्तिले पुग्दैन, त्यसले गर्दाखेरि हामीलाई आर्थिक जनशक्ति र चाहिँ प्रदेशको मात्रै क्षमताले नपुग्ने भनेर त्यसमा सहायता प्रदेशसित सहकार्य होस् भन्ने कुरा पनि उठायौं। प्रधानमन्त्रीले सबै कुराहरू हुन्छ।

0: गर्दै जान्छौ।
1: भदौ 10 गते यता देशका अधिकांश भूभागमा परेको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोले पहाड़ी क्षेत्रमा पहिरो र तराईका भूभागमा डुबानको समस्या निम्त्यायो। मुख्य राजमार्गहरू अवरुद्ध हुनका साथै सयौं परिवार विस्थापित भएका छन्। विपदपछिको उद्धार र राहत कार्यमा तदारूकता देखाइएको भए पनि पुनस्थापना र क्षतिपूर्तिको काम सुस्त भएको भन्दै जनस्तरमा गुनासो बढ़िरहेको छ। यसै बीच आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठक सम्पन्न भएको छ। बैठकमा मुख्य रूपमा बाढ़ी पहिरो प्रभावित मुख्य चार प्रदेश कोशी, मधेस, बागमती र गण्डकीका मुख्यमन्त्रीहरू प्रत्यक्ष सहभागी भई आफ्नो क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्नुभएको थियो। बैठकमा बोल्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गरी विपद व्यवस्थापनको काम चाँडो भन्दा चाँडो सम्पन्न गरिने आश्वासन दिनुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारले भोटे कोशी, त्रिशुली तथा गण्डकी क्षेत्रमा भएका क्षतिको प्राविधिक अध्ययन गरिरहेको छ। भविष्यमा हुन सक्ने यस्ता प्राकृतिक विपदबाट जोगिन पूर्व सूचना प्रणालीलाई थप आधुनिक र सुदृढ बनाइने तथा हिमाली क्षेत्रमा हिम पहिरोको जोखिम घटाउन दीर्घकालीन योजना बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। विपदका बेला आफ्नै ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्रीले पुनर्निर्माणको काममा कुनै सम्झौता नहुने दोहोर्याउनु भएको छ। यद्यपि प्रभावित क्षेत्रका बासिन्दाहरू भने घोषणा गरिएका सहायता र पुनर्निर्माणका काम कागजी प्रक्रियामा मात्र सीमित नभई द्रुत गतिमा कार्यान्वयन होस् भन्ने चाहन्छन्।
2: रसुवाको भुटेको क्षेत्रमा गएको विनाशकारी बाढ़ीपछि राहत र उद्धारको औपचारिक चरण अन्त्य गर्दै सरकारले 7,500 भन्दा बढ़ी घर र 15 पालिकाका हजारौं प्रभावित नागरिकका लागि पुनर्निर्माण र पुनस्थापनाको काम तीव्र पार्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले खोज तथा उद्धार स्थगन गर्दै 559 अर्ब भन्दा बढ़ीको पुनर्निर्माण योजना अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। तर आज परेको विश्व बसोबास दिवसको अवसरमा विज्ञ तथा सरकारवालाहरूले भवन निर्माण सम्बन्धी कानूनको फितलो पालना र अव्यवस्थित पूर्वाधारका कारण निम्तिएका विपदबाट पाठ सिक्दै अबका बस्तीहरू एकीकृत विपद मैत्री र जलवायु मैत्री बनाउनु पर्नेमा जोड दिएका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढ़ीले टिमुरे, स्याफ्रुबेसी, खाल्टे, बेत्रावती र त्रिशुली लगायतका बजार क्षेत्रलाई भग्नावशेषमा परिणत मात्र गरेन, नदी तटीय क्षेत्रको जमिन नै बगाइदियो। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँ लगायत 15 पालिकाका हजारौं नागरिक घरबार विहीन भएका छन्। बाढ़ी आएको एक महिनापछि आज सरकारले खोज तथा उद्धारको चरण समाप्त भएको घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब सम्पूर्ण ध्यान पुनर्निर्माण र पुनस्थापनामा केन्द्रित गर्ने निर्णय गरेको छ। यसका लागि विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजनाका लागि 5,59,17 करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको छ। तर प्रश्न उठ्छ कि अब बन्ने बस्तीहरू पहिला जस्तै जोखिमपूर्ण हुनेछन् कि सुरक्षित भनेर। आज परेको विश्व बसोबास दिवसको सन्दर्भमा यो प्रश्न झनै पेचिलो बनेको छ। सुलभ आवास, सुरक्षित बसोबास भन्ने नाराका साथ दिवस मनाइरहँदा बाढ़ी प्रभावित क्षेत्रका बासिन्दा भने अझै अस्थायी होल्डिङ सेन्टरमा बस्न बाध्य छन्। नेपालमा हरेक वर्ष बाढ़ी, पहिरो, डुबान र भूकम्पले बस्तीहरू संकटमा पर्ने गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार भोटेकोशी बाढ़ीले मात्रै 7,500 भन्दा बढ़ी आवासमा क्षति पुर्याएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनाली आवास सम्बन्धी मापदण्ड नगर्दा नै बस्तीहरू असुरक्षित रहेको बताउनुहुन्छ। संविधानले आवासलाई मौलिक हकको रूपमा ग्यारेन्टी गरे पनि कार्यान्वयन तहमा भने गम्भीर चुनौतीहरू कायम छन्। संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम कि मानवीय कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधान विश्वमै अरबौं मानिस सुरक्षित आवासबाट वञ्चित रहेको अवस्थामा नेपालले पनि नीतिगत व्यवस्थालाई व्यवहारमा ढाल्न तीनै तहका सरकारबीच सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ। शहरी विकास तथा भवन निर्माण विभागले अक्टोबर महिनाभर नै यूएन हेबिटेट लगायतका साझेदारहरूसँग मिलेर विपद मैत्री, सुलभ र उत्थानशील बस्ती विकासका लागि बहस चलाउने जनाएको छ। अस्थायी शिविरमा दिन बिताइरहेका बाढ़ी पीड़ितहरू भने सरकारले स्वीकृत गरेको 5.5 खर्बको बजेट कागजी प्रक्रियामा मात्र सीमित नरहोस् र आफ्ना लागि सुरक्षित छाना चाँडै तयार होस् भन्ने प्रतीक्षामा छन्।
2: नेपाल सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिने वा नलिने निर्णयका लागि छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालय पठाएको हो। यसैबीच सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई ध्यानमा राख्दै सार्वजनिक निर्माणका ठेक्काहरूमा विशेष मूल्य समायोजन गर्ने व्यवस्था लागू गरेको छ। प्रस्तुत छ मन्त्री परिषदका निर्णयहरू सम्बन्धीको यो विशेष रिपोर्ट।
1: आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जेएनजी आन्दोलनका मुद्दा फिर्ता बारे बाबुराम रेग्मी समितिले बुझाएको प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको बताउनु भएको छ।
0: गृह आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने।
1: गृह मन्त्रालयले अब प्रतिवेदनको अध्ययन र कानूनी परामर्शपछि मुद्दा फिर्ता बारे आवश्यक कानूनी प्रक्रिया अघि बढाउनेछ। अन्तर्राष्ट्रिय द्वन्द र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ, सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्य वृद्धिलाई सम्बोधन गर्न 15 चैत 2082 पछि समेत सञ्चालनमा रहेका ठेक्काहरूमा विशेष मूल्य समायोजन लागू गरिने भएको छ। नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ रूपियाँ अनुदान सहायता स्वीकार गर्ने र वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ। सहसचिव पद्म कुमार मैनालीलाई सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ। यस्तै अर्थमन्त्री डाक्टर सोनी मुआगले र परराष्ट्र मन्त्री शिशिर खनाल वैदेशिक भ्रमणमा रहनुभएकाले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार तोकिएको छ। यसैबीच सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आम संचार सम्बन्धी विधेयक संसदमा छलफलका क्रममा रहेको र प्रेस काउन्सिल तथा आम संचार विधेयक मार्फत संचार क्षेत्रलाई थप उत्तरदायी बनाउन अधिकार सम्पन्न नियामक निकाय गठन गरिने बताउनु भएको छ। प्रदेशका प्रेस रजिस्ट्रारहरूसँगको छलफलमा उहाँले संघ, प्रदेश र स्थानीय तह बीचको कानूनी अस्पष्टता हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आजदेखि शुरू भएको बन्द सत्रमा पार्टीलाई आधुनिक, पारदर्शी र जिम्मेवार बनाउने लक्ष्यसहित 4 प्रमुख प्रतिवेदन पेश गरिएका छन्। सभापति गगन थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा प्रस्तुति प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूबीच हिमाल, पहाड़ र तराई मधेश गरी 3 छुट्टाछुट्टी हलमा सघन छलफल भइरहेको छ।
1: नेपाली राजनीतिमा लामो इतिहास बोकेको नेपाली कंग्रेस यति बेला आफ्नै आन्तरिक संरचना, कार्यशैली र राजनीतिक दिशाको निर्मम समीक्षा गर्ने मोडमा आइपुगेको छ। काठमाडौँमा जारी 15 महाधिवेशनको बन्द सत्रमा आज प्रस्तुत राजनीतिक, सांगठनिक, समसामयिक र आर्थिक प्रतिवेदनहरूले पार्टीभित्र व्यापक रूपान्तरणको संकेत गरेका छन्। सभापति गगन कुमार थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदनमा विगतका कमी कमजोरी प्रति निर्मम आत्मसमीक्षा गरिएको छ। विशेष गरी सत्ता र पदको भागभण्डामा अल्झिँदा पार्टी र जनता बीच दूरी बढ़ेको स्वीकार गर्दै दस्तावेजमा आगामी दिनमा निर्वाचन पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने उद्घोष गरिएको छ। बीपी कोइरालाको आदर्शलाई 21 शताब्दीको परिवेश अनुसार व्याख्या गर्दै समुन्नत नेपाल र सम्मानित नेपाली निर्माणलाई मुख्य राजनीतिक ध्येय बनाइएको छ। यसै गरी प्रतिवेदन मार्फत कंग्रेसले सार्वजनिक जीवनमा सुधार ल्याउन 17 क्षेत्र तोकेर नयाँ राजनीतिक मर्यादा आचार संहिता समेत सार्वजनिक गरेको छ, जसले सत्ता वा तात्कालिक लाभका लागि लोकतान्त्रिक मूल्यमा कहिले सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ। प्रतिपक्षमा रहेर पनि जिम्मेवार भूमिका निर्वाह गर्ने संकल्प उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रस्तावमा झल्किएको छ। निराशा र नकारात्मक सोचलाई स्थान नदिई समाजमा आशा जगाउने जिम्मेवार प्रतिपक्षको रूपमा प्रस्तुत हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। सांगठनिक रूपमा अब कांग्रेस आदेशमुखी र पद केन्द्रित नभई प्रविधि मैत्री, गतिशील र पारदर्शी बन्ने दावी गरिएको छ। महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठका प्रतिवेदनले पार्टीको सदस्यता, निर्वाचन र वित्तीय प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने खाका अघि सारिएको छ। भ्रिकुटी मण्डप परिसरमा महाधिवेशन प्रतिनिधिहरूलाई भौगोलिक आधारमा विभाजित गरी हिमालमा 2331 प्रतिनिधि, पहाड़मा 2226 प्रतिनिधि र तराई मधेश गरी तीन अलग अलग हलमा छलफल गराइएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार तल्लो तहका प्रतिनिधिको सुझावलाई एकीकृत गरी प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ। विगतका गल्तीहरूबाट पाठ सिक्दै र आधुनिक युगको चेतनासँग जोडिँदै कंग्रेसले लिएको यो रूपान्तरणको बाटो कतिको व्यवहारिक हुनेछ भन्ने कुरा बन्द सत्रबाट पारित हुने नीति र आउने नेतृत्वको कार्यान्वयन क्षमतामा निर्भर रहनेछ।
2: कार्यक्रममा एउटा खेलकुद सम्बन्धी प्रसंग। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 नयाँ क्रिकेट फुटबल मैदान तथा कवर्ड हल निर्माण गर्ने घोषणा गरेको छ। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो परियोजनाले मुलुकको समग्र खेलकुद क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
1: देशभरका खेलकुद आयोजनालाई गति दिन सरकारले ठूलो कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच खेलकुद पूर्वाधार निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भई निर्माण कार्य अघि बढेको छ। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनौट गरिएका 27 क्रिकेट र फुटबल मैदानका साथै कवर्ड हलहरू निर्माण गरिने जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट काम थाल्नु सकारात्मक कदम भएको बताउनुभयो।
0: पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा एउटा एमओयू भएको छ। हामीले नेपालभरि 27 विभिन्न क्रिकेट ग्राउण्ड, फुटबल ग्राउण्ड, कवर्ड हलहरू बनाउने हामीले त्यो हामी अगाडि सारिसकेका छौँ। विभिन्न ठाउँको पूर्वाधारमा लगानी हुँदैछ। सबैतिर देशमा जति स्टेडियमहरू छ सबैमा एकैचोटि त गर्न नसकिएला, तर 27 सुरु गर्नु भनेको त राम्रो सुरुवात।
1: पूर्वाधार विकास मन्त्रालय र राखेप बीच भएको यो समझदारीले लामो समयदेखि बजेट र समन्वयको अभावमा रोकिएका खेलकुद आयोजनाहरूलाई अगाडि बढाउन मदत पुग्ने अपेक्षा गरिएको छ। यस परियोजनाले क्षेत्रीय तथा स्थानीय स्तरमा खेलकुदको विकास र उदीयमान खेलाड़ीहरूलाई प्रोत्साहन मिल्ने सरकारको दावी छ। मन्त्री पोखरेलका अनुसार छनौट गरिएका स्थानहरूमा तत्काल काम शुरू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको छ भने आगामी दिनमा पूर्वाधारका क्षेत्रमा लगानी थप विस्तार गर्दै लग्ने नीति सरकारले लिएको छ।
2: कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय सम्बन्धी एउटा प्रसंग। पेरिसको उपनगर क्षेत्रबाट शुरू भएको विद्यार्थी आन्दोलनले अहिले समग्र फ्रान्सलाई नै तरंगित बनाएको छ। शिक्षकहरूको अभाव, खचाखच भरिएका कक्षा कोठा र अनिश्चित भविष्यप्रति आक्रोशित बनेका हजारौं माध्यमिक विद्यालयका विद्यार्थीहरू सड़कमा उत्रिएपछि देशका 100 विद्यालय ठप्प बनेका छन्। गत 2 यताकै ठूलो र ऐतिहासिक मानिएको यो विद्यार्थी आन्दोलन तेस्रो सातामा प्रवेश गर्दा हिंसात्मक झडपहरू समेत बढ़ेका छन्। प्रदर्शनकारी र प्रहरी बीच भएका झडपमा 100 विद्यार्थी तथा सुरक्षाकर्मी घाइते भएका छन् भने सरकारले स्थितिलाई शान्त पार्नुको साटो कड़ा सुरक्षात्मक कदम मात्र चालेको भन्दै आलोचना भइरहेको छ। राजनीतिक खिचातानी र सामाजिक सञ्जालको प्रभावका कारण झन भड्किँदै गएको यो संकटले फ्रान्सेली सरकार सामु ठूलो चुनौती खड़ा गरिदिएको छ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई विदा हुन्छौ। नमस्कार।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक साइनो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर 2083 कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा असोज 19 गते सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराउनु भएकोमा पतञ्जलि योगपीठ प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। प्रहरीको जीवन आम नागरिकको सुरक्षासँग जोड़िएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरूस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लवदेव मिश्रलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। साथै सोही अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पतञ्जलि आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबुकाजी श्रेष्ठले कृतज्ञताको चिन्ह प्रदान गर्नुभएको थियो। पतञ्जलि योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र विक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लवदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो।
0: अपराध समाचार। एग्नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा तीन थान सहित बाँके जिल्ला डुडुवा गाउँपालिका 6 बस्ने 55 वर्षीय कुदुस साई समेत दुईजनालाई सोही ठाउँबाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ।
1: नियन्त्रित लागु औषध ट्रामाडोल 127 ट्याब्लेट सहित काभ्रे जिल्ला खानेखोला गाउँपालिका 1 का 20 वर्षीय विनोद तामाङ समेत दुईजनालाई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका 7 असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध डाइजेपाम 122 एम्पुल र फेनारागन 121 एम्पुल सहित उदयपुर जिल्ला त्रियुगा नगरपालिका 13 बस्ने 26 वर्षीय सुमन राई र 21 वर्षीय आशिष अधिकारीलाई सप्तरी जिल्ला खडक नगरपालिका 5 असोज 16 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अवैध लागू औषध गाँजा करिब 155 किलो 635 ग्राम सहित मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका 1 बस्ने 28 वर्षीय अम्बिर डिमडुङलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका 8 असोज 16 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 9,50,000 रूपियाँ रकम ठगी गरेको अभियोगमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका 3 बस्ने 37 वर्षीय सरोज मल्ललाई सोही ठाउँबाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका 21 45 वर्षीय गिरीश विलास जोशी र धादिङ जिल्ला गल्छी गाउँपालिका 3 47 वर्षीय नीलकण्ठ खनाल असोज 16 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये गिरीशले ग्रीस पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,00,000 रूपियाँ र नीलकण्ठले क्रोएसिया पठाइदिन्छु भन्दै तीनजना पीड़ितहरूबाट 9,50,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले गिरीशलाई काठमाडौँ महानगरपालिका 29 र नीलकण्ठलाई काठमाडौँ महानगरपालिका 13 पक्राउ गरेको हो।
1: वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 49 वर्षीय राजकुमार राईलाई काठमाडौँ महानगरपालिका 16 असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। राई वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका थिए। यसै गरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका 15 41 वर्षीय राजकुमार बिडारीलाई काठमाडौँ महानगरपालिका 10 बाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। बिदारी जिल्ला अदालत कञ्चनपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौं नाटक साइनो।

0: आमा तपाईँको कानको रिङ त कालो पो देख्छु त।
1: हो र बाबु, पुरानो भएर होला नि।
0: पुरानो भएर पनि यस्तो कालो त हुन नपर्ने हो। खै हेरौँ त आमा, यो सुनको रिङ कसरी यस्तो भयो? हेर्नु त
1: के भएछ र बाबु।
0: हेर्नुहोस् त, यो तपाईँले लगाएको सुन त होइन त।
1: के भन्छ यो? लौ कसरी भयो त बाबु यस्तो?
0: कसैलाई दिनु भएको त थिएन नि।
1: कसैलाई पनि दिएको छैन नि बाबु। ए बल्लो अहिले याद आयो नि मलाई।
0: के कुरा याद आयो आमा?
1: त्यो दिन बजार गएको थिएँ, आउँदा बाटोमा एकजना नानी भेट भएकी थिइन् क्या बाबु।

0: आमा नमस्ते।
1: नमस्ते नानी, नमस्ते।
0: कता पुगेर आउनु भयो आमा?
1: म त त्यहाँ बैंकसम्म गराकी नानी, मैले त नानीलाई चिनिन नि।
0: ए, म त यतै बजारमा डेरा गरेर बस्छु आमा। आमासँग त अस्ति पनि भेट भएको थियो त, बिर्सिनु भयो आमाले?
1: खै नानी, मैले त यादै गर्न सकिन। बुढेसकाल लागेर पनि होला, आजकल बिर्सने बानी भएको छ क्या नानी।
0: त्यही त आमा, अब यस्तै उमेर हुँदै गएपछि कस्तो गर्मी है आमा। एकैछिनमा पानी आएपछि जाडो हुन्छ, घाम लागेपछि गर्मी भने।
1: अँ त नानी, बिहान बेलुका त चिसो चिसो हुन थालेको छ, दिउँसो भने उखुरमाउलै गर्मी छ।
0: त्यही त, लैनुस आमा मेरो कोठामा जाउँ, एकछिन थकाई मारेर जानु होला नि।
1: भो नानी भो, जान्न पछि जाउँला नि।
0: हिँड्नुहोस् न आमा हिँड्नुहोस्, म पनि तपाईँकै छोरी जस्तै त हुने, एकछिन थकाई मारेर अलि शीतल भएपछि जानु होला।
1: हुन त हो नानी, घरमा बाख्रा भोकाए होला।
0: धेरै बेर लाग्दैन आमा, यसो एक एक गिलास जुस खाऊ अनि जानु होला नि त, धेरै बेर नबसे पनि।
1: करै गर्यो नानीले, जाउँ न त जाउँ। अनि जुस खाएपछि मलाई कस्तो चक्कर लाग्या जस्तो भयो, म त निदाई छु। पछि साँझ घर आए, कानको त केही यादै गरिन।
2: पक्कै पनि त्यही महिलाले साटी दिएको हुनुपर्छ आमा।
1: अब कहाँ भागिसक्यो होला त्यो, कहाँ खोज्नु होला मैले।
2: त्यही भएर नचिनेको मान्छेले दिएको खानेकुरा नखानु भनेको थिएँ नि मैले। अब त्यसलाई खोज्न जाने चाहिँ होइन, पहिला प्रहरीमा चाहिँ उजुरी दिनुपर्छ आमा। त्यसै त अरूलाई पनि त्यसै गरी ठग्छे, कतिलाई ठगी पनि सक्यो होला। ल हिँड्नु गइहालौ त पहिला प्रहरी कार्यालय।

0: भनेपछि यसरी तपाईँको कानमा लगाएको सुन साटियो होइन त?
1: हो बाबु, जुस खाऊ पनि त्यसैमा बेहोस हुने औषधि पनि मिसाए जस्तो लाग्यो मलाई त।
0: हुन सक्छ आमा, अब एउटा निवेदन दिएर जानुस्, त्यसपछि हामी अनुसन्धान गर्छौ अनि के हुन्छ तपाईँलाई खबर गर्छौ नि है आमा।
1: हस बाबु हस।

0: नमस्कार साउजी।
1: नमस्कार।
0: अनि आज सुनको भाउ कति छ साउजी?
1: ए आज त 3 लाख छ त बहिनी।
0: सुन घटला र किनौला भनेको घट्ने त छाटकाट नै छैन भने। सुन्नुहोस् न साउजी, अब यही पुरानो सुन छ यही गालेर नयाँ गहना बनाएर लाउनु पर्ला जस्तो छ।
1: के बनाउनु खोज्नु भएको हो र बहिनी?
0: ठुलो त होइन साउजी, ए नाकको फुली हो।
1: ए भइहाल्छ नि, खै तपाईँसँग भएको सुन हेरौँ त।
0: ए यो कानमा लगाउने बेरुवा रिङ हो साउजी।
1: अनि यसको बिल पनि ल्याउनु भएको छ कि छैन कुन्नी?
0: बिल त ल्याएको छैन साउजी, यो रिङ पनि मलाई आमाले आफ्नो चिनो दिनु भएको थियो, त्यति बेला मैले बिल सिलको यादै गरिन।
1: अनि यो प्रो रिङ मासेर एउटा फुली मात्रै बनाउने त? पैसा भए त यो रिङ यत्तिकै राखेर नयाँ बनाए भइहाल्छ नि बहिनी।
0: हजुरले भनेको कुरा पनि राम्रै हो हुन त, तर अलिअलि पैसाको पनि खाँचो परे क्या साउजी, त्यही भएर हो।
1: ठिक छ ठिक छ, फुली बनाएर कति बाँकी रहन्छ पैसा दिउला नि त। तर आजको रेट भन्दा अलिक कम दरमा आउँछ है बहिनी पैसा, यो अलिक पुरानो सुन हो के र त्यही भएर।
0: हुन्छ हुन्छ साउजी, मिलाएर दिनुहोस् न।

0: नमस्कार साहुजी।
1: नमस्कार।
0: तपाईसँग हामी एउटा कुरा बुझ्न आएका छौ, हामीलाई सहयोग गर्नुहुन्छ नि होइन?
1: भन्नुहोस् न सर, के कुरा होला? म हजुरहरूलाई सहयोग गरिहाल्छु नि।
0: एकजना महिलाले तपाईँको पसलमा सुन बेच्न ल्याउनु भएको थियो, हो त?
1: सुन बेच्न? अरे
0: हो।
1: हो, बेच्न त होइन सर, पुरानो सुन दिएर नयाँ गर्न लानु भएको थियो।
0: अनि त्यो सुनको बिल पनि लिनु भएको छ तपाईँले?
1: बिल त अब छैन भन्नु हो सर।
0: अनि उहाँको परिचय खोल्ने कुनै कागज पत्र पनि राख्नु भएको छ कि?
1: त्यो पनि छैन त सर।
0: अनि बिल बिनाको सुन कारोबार गर्न हुन्न भन्ने थाहा छैन तपाईँलाई?
1: थाहा त थियो सर, पुरानो सुन दिएर फुली बनाउने भन्नुभयो अनि बाँकी पैसा लाने भन्नुभयो। मैले त खासै यादै गरिनँ सर, गल्ती पो भयो कि क्या हो हजुर?
0: कस्तो कुरा गर्नुहुन्छ, त्यो सुन चोरीको हो, त्यसैले तपाईँलाई कारवाही हुन्छ, किनभने तपाईँले बिल बिनाको सुन किन्नु भएको छ, त्यसैले हिँड्नुहोस् हाम्रो कार्यालयमा।

0: ल भन्नुहोस्, यसरी बेहोस बनाएर कतिजनाको सुन लुट्नु भयो तपाईँले?
1: छैन सर, छैन, अरूको त कसैको पनि छैन।
0: छ कि छैन भन्ने कुरा हाम्रो अनुसन्धानबाट थाहा हुन्छ। खानेकुरामा बेहोस हुने औषधि मिसाउने अनि खुवाएर बेहोस भएपछि नक्कली गहना लगाइदिने अनि सक्कली आफूले लैजाने, यही होइन तपाईँको काम? आइडिया त गजबै रहेछ नि। सही साहब, उहाँलाई कारवाही प्रक्रिया अगाडि बढाउनुहोस् र पीड़ितलाई पनि बोलाउनुहोस्।
2: हुन्छ सर।
0: अनि सुन्नुहोस् त, यो घटनामा अरू पीड़ित पनि हुन सक्छन्। यस्ता खाले घटना कसैमाथि भएका छन् भने हाम्रो कार्यालयमा आएर उजुरी दिनुहोस् भनेर एउटा सूचना पनि जारी गर्नुहोस् है।
2: हुन्छ सर, म त्यसै गर्छु।
3: अपरिचित मान्छेले दिएको खानेकुरा नखाउ, अपरिचित व्यक्तिसँग आफ्ना व्यक्तिगत कुरा नगरौं, ठगहरूले विभिन्न बहाना बनाएर विश्वास जितेर लुटपाट गर्ने, चोरी गर्ने जस्ता कार्य गर्न सक्छन्। नचिनेको व्यक्तिको विश्वास नगरौं, यस्ता कुरामा जहिले पनि सजग र सचेत रहौं।
4: तपाईँ रिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक साइनो। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राजन कार्की, रीता तिमेल सिन्हा र दीपक राज विश्वकर्मा।

0: हेलो
1: नमस्कार म्याम, म इसेवाबाट बोल्दैछु।
0: ए हजुर सर, भन्नुहोस् न।
1: हजुरले इसेवा चलाउनु हुँदैछ, इसेवामा यही नम्बर छ हजुरको?
0: हजुर हजुर, यही नम्बर छ, किन होला सर?
1: सुन्नुहोस् न म्याम, तपाईँले इसेवा प्रयोग गरे बापत 10,000 बोनस रकम प्राप्त गर्नुभएको छ। त्यो बोनस रकम प्राप्त गर्नका लागि हामीले तपाईँको मोबाइलमा एउटा लिङ्क पठाएका छौँ, त्यो कपी गरेर यही नम्बरमा पठाउनुहोस् है।
0: ए हो र सर, हुन्छ हुन्छ, म पठाइहाल्छु। ए बुढा सुन्नुहोस् त, मेरो मोबाइलमा यो के लिङ्क आएको छ रे, त्यो लिङ्क कपी गरेर उयो नम्बरमा पठाइदिनुहोस् त, पैसा आउँछ रे।
2: पैसा आउने होइन, बरु खातामा भएको पैसा चाहिँ जान्छ, ठग हो त्यो त। आज भोलि यस्ता घटना धेरै हुने गरेका छन्। ई सेवाको कर्मचारी हुँ भनेर केवाईसी अपडेट गर्नु पर्यो भनेर विवरण माग्ने, बोनसको लोभ देखाएर वा विभिन्न बहाना बनाएर पैसा ठग्छन्। त्यसैले यस्ता कुरामा सचेत हुनुपर्छ, बुझ्यो?
0: हो र, धन्न हजुर नभएको भए त मेरो पनि सबै पैसा स्वाहा हुने रहेछ।
2: सामाजिक सञ्जालको माध्यमबाट
3: रेडियो बिहानी 97.6 MHz।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 01052267।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
2: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गल्छी बजारको लागि 0104131116 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला।
5: ल, तपाईँ विदेश जानलाइस कि के हो?
6: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
5: बताइया कुरो नगर्न मस।
6: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
5: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Budi, era ta? Lau.
1: Aha, kati ramro mangal sutra. Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bani sunsari ghar gahana udyog bata lyako ni.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: के तपाईले दात मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
5: परेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518

0: 57 37
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01052267 01052267।
5: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।

भइरहन् भने राजाको त कोष भनेर सोद्धाखेरिमा कलिले विन्ती गर्यो, महाराज म कलि हुँ भन्यो, मेरो राष्ट्रमा नबस भन्नुभयो, यो राष्ट्र तपाईँको कि मेरो भन्यो कलिले, मेरो भन्नुभएको थियो, तपाईँको आयु कति भन्यो राजा परिचितलाई, मेरो आयु 60 वर्ष, मेरो आयु 4,32,000 वर्ष, 4,32,000 वर्ष बस्ने वालाले राज्य नपाउने, पाजी 60 वर्ष बस्ने वालाले राज्य पाउने भन्यो। अनि त्यसपछिबाट ल उता जातालाई हिँस दिइदिन्छु भनेर हात मारेर तरबार प्रहार गर्न आँटी बक्सेको थियो। हो मेरो परमात्मा नमारी बक्सोस्, हजुर जे भन्नुहुन्छ म त्यही कुरा मान्छु भन्यो कलिले। ल अब उसो भएदेखि मैले भने ठाउँमा बस भनिदिनु भयो, कहाँ कहाँ बस्ने, एक नम्बरमा जहाँनिर तेरो जब पासावृत्ति हुन्छ जुवा खेल्ने र तास खेल्ने ठाउँ, त्यस ठाउँमा गएर भन्नु, जुवा र तासमा मूर्खै पर्छ नि पनि अहिले जुवा र तास भन्दा छोरी मान्छेले पनि थाले क्या खेल्छन् खेले त्यसै कारणबाट जुवा र तासमा गएर बस्ने नम्बर एक। दोस्रो नम्बरमा अब कहाँ गएर बस्ने त भन्ने सम्बन्धमा जहाँ दुर्व्यसन हुन्छ नर नारीको त्यस ठाउँमा, तेस्रो नम्बरमा जहाँ मदिरा पान हुन्छ त्यस ठाउँमा गएर बस्ने। यसरी तीन ठाउँको व्यवस्था मिलाइसकेपछि एउटा स्थल प्रकारको ठाम पाम प्रभु भनेर विन्ती गर्दा अब धातुमा सुन चाँदी हिरामतीमा पनि गएर बस्नु भन्ने आदेश प्रदान गरिबक्छु। अब त्यो सुन चाँदी हिरामती त्यो धातुमा गएर बस्ने त्यो प्रकारको आदेश प्रदान गरिबक्सेपछि लौ त मेरो ईश्वर म कसो गर्ने। शिरमा राजा परीक्षितले सुनको श्रीपेज लगाउनु भएको ती गएर कलि चढ्यो, मती बिग्रिहाल्यो। अनि कहाँ जाउँ के गरौं कसलाई के भनौं कसलाई के भनौं के भनौं के भनौं के भनौं भन्ने जस्तो लाग्यो राजालाई। अनि घर आयो ठिक्क म त्यो श्रीपेजीको ठिक आप पाउने। अनि त्यसपछिबाट जब फेरि अर्को अशान्ति आउने, यही भाव थियो राजा जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जानुभएको थियो। जब शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदाखेरिमा एउटा डर लाग्यो।

कृपया सर्प ऋषि का गला पहिराइदिएर गएछन्। सम्यक ऋषि अनि सम्यक ऋषि का छोरा श्रृंग ऋषि घर आउनुभयो, तपाईको बुबाको त गलामा मरेको सर्प झुन्डाइदिएको छ कुन दुष्ट आत्माले भनेपछि उहाँले रुँदै भन्नुभयो, जले मेरो पिताजी का गलामा मरेको सर्प झुन्डाइदिएको छ त्यसलाई आजका सात दिनका दिनमा तक्षक भन्ने नागराजाबाट डसेर मर्नु परोस् भन्ने श्राप पर्यो। अनि सात दिनका दिनमा तक्षकले डसेर मर्नु पर्ने ब्रह्मश्राप परिसकेपछि अयायाथुआथु पोल्यो पोल्यो भनिकन जब यस्ता कारणबाट राजा परीक्षित आत्तिन लाग्नुभयो श्राप पर्ना साथ। अनि सारा ऋषि महर्षि देवर्षि राजर्षिले गद्दीवाला राजालाई मार्नु, व्यासमा बसेको पण्डितलाई मार्नु, सुत्केरी भएर कुना पसेकी नारीलाई मार्नु, क्रिया बसेको जब क्रिया पुत्रलाई मार्नु, अनि त्यसपछिबाट फेरि बाँधिएकी गौशाला के गाईलाई मार्नु, यसलाई पाँच पाप भनेको छ। उग्र महापाप पञ्चोग्र पापम सल पदम कारण कुर्रा पिचास्ता इव निर्दयाश्चय भनेको छ। यस्तो पाप ज्यादै ठूलो पाप हो, पाँचवटा पाप कसलाई, राजाको हत्या, पण्डितको हत्या, गाईको हत्या, सुत्केरी नारीको हत्या, क्रिया पुत्रको हत्या, यो चाहिँ पञ्चोग्र पाप भन्छ। यो पाँचवटा पाप यस्तो गर्न हुँदैन थियो, गद्दीवाला राजालाई श्राप दिन हुँदैन थियो। अब के गर्ने त भन्दाखेरिमा, अब बाबु जति गल्ती गर्यो जिन्दाले पो जेब गरे पनि गर्छ, मर्याले के गर्छ, मर्याले न बाघले के गर्छ, मर्याले न भालुले के गर्छ, न सर्पले गर्छ, जिम्दो मान्छे आयो भने डर हुन्छ, मर्या मान्छे के डर ओके मान्छे मर्या दिन डराउने छन् नि धेरै जसका, कोही नजिक मर्यो भने बाहिर ननिस्किने त्यहाँसम्मका सुरा, ऊ त मरेर गयो के गर्छ, सिरान हालेर सुत्यो नि केही गर्छ होइन त, ऊ हिँडिहाल्यो के गर्ने भने भने मात्र डर त लाग्छ होला नि, लाग्दैन राम्रो। यसै कारणले गर्दाखेरिमा मृत्युको घडीको प्राप्त भइसकेपछि अब के गर्नु कसो गर्नु बडो समस्या भयो, मेरो भगवान कहीँबाट उपाय हुन सक्दैन, अब यसका लागि के गरौं कसो गरौं भनेर जब बारम्बार चिन्ताले आकुल व्याकुल भएर बसेका थिए। राजा परीक्षितलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागराजाबाट डसेर मर्ने, ब्रह्मश्रापमा पर्ने, अगतिमा जाने यस्तो श्राप राजालाई परिसकेपछि बडा राजालाई संकट भयो, मेरो भगवान बाटो छैन घाटो छैन, हो मैले कहाँ जाने हो। अनि राजा परीक्षितले सातै दिनमा मर्ने रे भनेपछि कसलाई डर नलाग्ने, यहाँ त सय वर्ष बचिन्छ भनेर पो ढोका ढाकी भयो, सय वर्ष बचिन्छ अहिले के पियो अघि ढोक, कोही त अझ सय वर्ष पनि पछाडि बचिरहेका छन्, सय वर्ष बचिन्छ भनेर ढुक्क भएको, तर अब मर्ने नै यति दिनमा मर्ने भनेपछि त कसलाई डर नलाग्ने र, मर्न पाए नि हुन्थ्यो त भन्छन् नै भन्न त मान्छे, मलाई मर्न पाए नि हुन्थ्यो काल कहाँ गयो होला पनि भन्छन् भन्न त, विरक्ति लागेन उयो घुर्किएका नै, त्यति भनिदिएपछि नमर नमर तैँले जे भन्छस् त्यही तिमीलाई भन्छन् उहाँ, र त्यसै कारणले लौ त अब त्यति भएपछि अब मर्नका लागि अठोट यो निर्णय भयो। राजा परीक्षित सात दिनका दिनमा मर्ने अगतिमा पर्ने सद्गति प्राप्त गर्नका लागि के गर्न पर्ला मेरो गुरु भनेर आज्ञा गरी बस्दाखेरिमा राजा परीक्षित कहीँ उपाय हुन सक्दैन, अब तपाईँको मृत्यु हुने भयो, मेरो महारानी वपुष्ठमा लौ त तिमी राम्रोसँग बस, अब मैले छोडेर जानु पर्ने भयो, चारवटा छोरा छौ जेष मध्येमा जेठो छोराले राज्य गद्दी सुम्पा गर, अरू तीन भाइले दाजुलाई सघाऊ, दाजुले भाइलाई माया गर, अब म जाने बेला भयो, जो जो भयो भयो रानी, तिम्रो र मेरो आज 60 वर्षको उमेरको बालमा फेरि बिछोड हुन आँट्यो, अब मसँग तिमी जान नपाउने, तिमी मसँग जान र म तिमीसँग जान नपाउने, संसारको खेल यस्तै हो मेरो महारानी भनेर रानीलाई राजाले भन्दा रानीमा कति चिन्ता लाग्यो। लौ राजा सात दिनका दिनमा मर्ने अगतिमा पर्ने, मेरो राजाले मलाई छोडेर जाने, डाको छोडेर रुँदै हुनुहुन्थ्यो नरो नरो नरो संसार यस्तै यो, चार भाइ छोरालाई मुखेर बस, राजाले हुकुम बक्सेपछि राजा रानी डाको छोडेर हिँडेको बेलामा अहिले जंगलपट्टिको प्रस्थानको लागि भगवत भक्तिमा परब्रह्म परमात्मामा नारायण वासुदेवको चिन्तन गर्दै घरबाट निस्कनु भयो, र त्यसपछि नारायण वासुदेव भन्दै भन्दै जब निस्कनु भयो र गंगाजीको किनार परम पवित्र

0: पावन जग्यामा अब त्यहाँ बसेर मैले 64 हातको मण्डप बनाउँछु भनेर यस्तै ठूलो पण्डाल कसेर 64 हातको मण्डप बनाएर भगवान नारायण वासुदेवको भजन गर्दै हुनुहुन्थ्यो। त्यस बेलामा सारा ऋषि आउनुभयो, महर्षि आउनुभयो, ऋषिहरू आउनुभयो। सारा ऋषि महर्षि देवर्षिले आज्ञा गरिबस्यो, ओहो तपाईँलाई के भयो सरकार भन्दा आजका 7 दिनका दिनमा मर्ने अगतिमा पर्ने उद्धार हुने के हो भनेर सोद्धाखेरिमा भन्न लाग्नुभयो धेरै अत्रि वशिष्ठ सेवन शरदवान अरिष्ट नेमी भृगु अङ्गी राक्ष अङ्गिराक्ष पराशर गादी सुतो रामो उत्त इन्द्र प्रमद दबाओ मेधाति थ्री बेला आर्षि शेणो भारद्वाज गौतम पीपलाद मैत्री और कवय कुम्भयो निरे द्वै पाएनो भगवान नारदक्ष यसरी अन्तिम भोरे राजालाई बोलाउन जाम भनेर सारा आए। यसरी सारा जनहरू राजालाई बोलाउन भनेर आएका बेलामा ऋषि आउनुभयो, ब्रह्मर्षि देवर्षि राजर्षि सारा जम्मा आउनुभयो। कसैले उहाँलाई उत्तर दिन सकेन। मर्ने बेला भयो प्रभु, 7 दिनका दिनमा मर्ने अगतिमा पर्ने, मैले के गरेर उद्धार हुन सकौंला? गंगाजीको किनारमा आएर बसिया छु, मेरो उपरमा दया भाव राखी बक्सन्छ कि भनेर मैले विन्ती गर्छु गुरु भनेर विन्ती गर्दा महाराज आजका 7 दिनका दिनमा मर्ने अगतिमा पर्ने अगतिबाट सद्गति जानको लागि एउटै उपाय छ, बस ठक्क बस्नुभयो। अनि सुखदेव स्वामी महाराज परीक्षितको हजुरमा जब 7 दिनका दिनमा तक्षक भन्ने नागराजाबाट डसेर मर्नुपर्ने ब्रह्मश्राप पर्यो रे भन्ने बुझेर सवारी हुनुभयो। किन त बन्धु चिनिने विपत्तिमा हामी दाजुभाइ चिनिन्छ रे आपत्ति पर्दा, पति चिनिन्छ धनदान सकिँदा, श्रीमती चिनिन्छ रे पैसा नभएला, त्यस्तो बताछ। पैसा नि छैन, धान नि छैन, चामल नि छैन, केही नि छैन, पकाउने कुरो नि छैन, लाउने कुरो नि छैन, त्यो बेला श्रीमती चिनिन्छ। पति चिनिन्छ धनदान सकिँदा, बन्धु चिनिन्छ विपत्ति पर्दा, मित्री चिनिन्छ अति दुःख पर्दा, श्रीमान चिनिन्छ रे श्रीमतीलाई रोग लाग्दा। ल श्रीमतीलाई रोग लागेला पनि मेरी पत्नी यस्तो भयो, ल बर्बाद भयो, अब तिमीलाई म औषधि गर्छु, भ्याएसम्म म सेवा दिन्छु भन्न लायो भने त्यो पति साँच्ची पति रहेछ भनेर जान्नु पर्यो। बल्लीबाङ्गी भए बेला हाम्री घर कि भन्ने कहीँ नभए कि रोग लागेपछि अब ला डका हालेर ला फालिदियो नि भन्न थाल्ने, त्यस्तो के काम थियो? त्यसै कारणबाट पति चिनिने रोग लागेका बेलामा, पत्नी चिनिने धनधान सकिँदा, श्रीमती चिनिन्छ अरे धनधान सकिए बेलामा, पैसा नि छैन, धनधान नि छैन, केही छैन, दुःख परेछ, तर त्यो पत्नीलाई सेवा जस्तो तरिकाले नै दिन सकिन् पत्नीले भने सच्चा पत्नी तिनी रहेछन् भनेर विचार गर्ने। लैदियादेखि कहीँ नभए कि भैमन भाँडा हाम्रो सानोको बुवा आइस्यो खाइस्यो गइस्यो रित्ते भएदेखि चाहिँ भयो, त्यसको मेरो मलाई नाम नल्याऊ भन्न थाल्यो भने त्यो के को पत्नी भइदियो नि? त्यो केरी पत्ती हुन सक्छ। यता बन्धु पनि आपत्ति पर्दा सेवा दिने बन्धु आफ्नो बन्धु हुन्छ, अरू भर मात्रै भेटघाट गरेर त्यो बन्धु त हुँदैन र त्यसै कारणले सुन कादी अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान हजुरका अमृत रूपी बचिनको प्रतापबाट म ज्यादै तृप्त छु। अब बन्धु चिरिने त्यो विपत्तिमा दाजुभाइ चिर्ने आपत्ति र विपत्ति पर्दा दाजुभाइ बन्धु भर्गादी चिन्ने हुनाको कारणले राजा परीक्षितलाई 7 दिनका दिनमा तक्षक नाम गरेको नागराजाबाट डसेर मर्नुपर्ने ब्रह्मश्राप परेको कारणले ब्रह्मश्रापबाट उद्धार हुनको लागि अहिले श्रीमद भागवत महान ग्रन्थको पुस्तक च्यापेर सुखदेव स्वामी सवारी हुनुभयो। कसरी बन्नु पर्यो त राजा परीक्षित र सुखदेव स्वामी भनेर यो प्रश्न गर्नेले प्रश्न गरिहाल्नुभयो। एउटा पराशरको नाति व्यासका छोरा सुखदेव स्वामी, एउटा जब अभिमन्युका छोरा अर्जुनका नाति राजा परीक्षित, यो त कसरी पर्छ? यिनीहरूको दाजुभाइको नाता पर्नको मूल कारण के भनेर सोद्धाखेरिमा यसो छ, यिनीहरूको मूल कारण जब नाता पर्नको मूल सिद्धान्त यो भनेर आज्ञा गरिबस्यो। लौ त अब यो राजा परीक्षित र सुखदेव स्वामीको जब नाता के कारणले दाजुभाइ परेको रहेछ यसको वृत्तान्त पक्ष म आउने अध्यायले द्वितीय स्कन्दबाट प्रमाण गर्दछु। अब यो श्रीमद् भागवतको प्रथम स्कन्द पाउसम्मको वर्णन यहाँहरू समक्ष मैले प्रस्तुत गरे। यो पहिलो कन्द प्रभुको पाउ, दोस्रो कन्द गोली गाँठा, तेस्रो कन्ध घुँडा चारो कन्ध तिग्रा पाँचौ कन्ध जाङ छैठौ कन्ध कट्टी सातौ कन्ध नाभि अष्टम स्कन्ध छाती नौ मस्कन्ध घाँटी दशम स्कन्ध मुख एकादश स्कन्ध दुई आँखाको बीच द्वादश स्कन्ध तालु यो श्रीमद् भागवत सम्पन्न यही प्रकारले गर्दाखेरिमा शौनकादिका अवपरमा पौराणिक सूतनैमी सारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारेमा यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत।

సంగమో శౌనకాదిరిశి ప్రణాళి శ్రీమద్ భాగవత్కో మహాపురాణకో ద్వితీయ స్కందకో పైలు అధ్యాయకు భీష్మ రాజా పరీక్షిత సుగ్రీవ స్వామికు సంభాత్వ ప్రారంభమునాడు. ఓం నమో భగవతే వాసుదేవాయ. శ్రీశుక ఉవాచ బరియానిసతి ప్రశ్నకృత లోకహితం నృప ఆత్మవిద్ సమ్మతం పుంస శ్రుతవ్యాధిష్యే పర. अब यसरी श्रीमद भागवत को महत्व को बारे में प्रमाण गर्नु भएको छ शौनकादृशी प्रणाली. अब तपाईलाई केही सुन्ने इच्छा छ कि भनेर सोधिएको खण्डमा हस मेरो प्रभु हजुरका मुखारविन्दबाट मैले श्रवण गर्दै गर्दै गर्दै आए. यो मैले जो सुन्दै आए जो कुरा मलाई यहाँले बताउँदै आउनु भएको छ अब त्यसमध्येमा सर्वोपरि एउटा विधान म सुन्न चाहन्छु भन्नुभयो. के कुरा सुन्न चाहन्छौ महाराज लो भनेर भन्दाखेरिमा राजा परीक्षितको र सुखदेव स्वामीको नाता कसरी पर्यो दाजुभाइ यो वर्णनको लागि अब सुन्न. पहिला सबभन्दा पहिला यिनको नाता पर्नेको मूल कारण एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोहमा भगवान परमात्मा नारायण वासुदेव कृष्ण भगवान प्रभु परमात्मालाई राधाले भगवान कृष्णको प्यारी राधाले सधैँ बोलाउनुहुन्थ्यो. तर त्यो गोपी कृष्ण कहू गोपी कृष्ण कहू गोपी कृष्ण कहू भनेको भने भनेको भने भनेको भने सधैँ त्यो जब सुगा ए गोपी कृष्णलाई बोलाऊ मात्रै भन्छ. ए कृष्ण गोपीलाई बोलाउनी भन्न मान्दैन. नमानेको हुनाले तैले पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप पर्यो. पृथ्वी मण्डलमा गिर्ने श्राप परिसकेपछि अब कहिले मुक्ति हुन्छु त भन्दा अब म जान्दिनँ यहीँबाट त विदा अब भनेर देवीले आज्ञा गरिबस्छु. त्यहाँबाट गयो र आखिरमा रुँदै रुँदै रुँदै पृथ्वी मण्डलमा गिर्यो. आखिरमा भगवान शिवजीले एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोहमा साम्बसरा शिवजीले आफ्नै पत्नी पार्वती मैले आज्ञा गरिबस्छु. पार्वतीले भनिन् भगवान हजुरको नाम हो सर्वव्यक्ति सबै कुरा जान्ने म केही जान्दिनँ. श्रीमान जान्ने भएपछि श्रीमती पनि केही जान्ने हुनु पर्यो क्या. त्यसो भएर पढेकोले पढेकी खोज्छ नि नपढेकालाई नपढेकी भए नि भयो के चाहियो. पढेकीलाई त पढेको नै चाहियो नि कमसे कम किताब त छुट्याएर पठाइदिने अन्त गएला बडा अप्ठ्यारो ल ठिकै छ ल त्यसो भने राम्रै भयो भनेर जब यस किसिमबाट साम सदाशिवजीले भन्नुभयो तिमी के चाहन्छौ भन्दा मलाई ज्ञान बक्सिस प्रभु भने के ज्ञान भनेर सोद्धाखेरिमा अरू कुरा मलाई केही चाहिँदैन ब्रह्म उपदेशका प्रभावबाट लौ त उसुभेदेखि म ब्रह्मोपदेश प्रदान गराउँछु भनेर ब्रह्मोपदेश प्रदानका लागि तयारी हुनुभएको थियो. अब म ब्रह्म उपदेशका लागि तयारी भइसकेपछि अन्ततो गत्वा बडा समस्या भयो बडा कष्ट भयो बडो समस्या भयो कहीँ बाटो उपाय हुन सकेन र आखिरमा एकान्त जग्गामा ज्ञानका भण्डार सारा बताउँदै जानुभयो बताउँदै बताउँदै बताउँदै बताउँदै बताउँदै जाँदा सारा कथा बताइसक्नुभयो. र अनि त्यसपछिबाट तिमी कथा सुन्ने म भन्ने बडो ध्यानपूर्वक सुन्ने नि फेरि कथा भन्दा हसमा र टल न सुनिरहेको थिएँ. कहिले कहिले सही थापा हजुर हजुर भन है हस भनेको त निदाइ छैन है भइसक्यो. र त्यसै कारणले यहाँ त होइन निदा त होइन उहाँ निदा पनि अब यहाँ होइन र त्यसै कारणले निदाइ छैन बुझौ त पार्वती भनेर भगवान साम्ब सदाशिवजीले यसो नजर गरे त लम्पट गरेर